0: अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पर्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।

0: रेडियो बिहानी 97.6 MHz
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 7 गते बुधबार, सेप्टेम्बर 23 तारीक सन् 2026 नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वादशी तिथि, अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोशी बाढी प्रभावितलाई पुनर्वासको तयारी।
1: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान, मलेसिया रोजगारीमा दिखिएको सम्भावनाबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन सम्वाद। कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
0: नागढुङ्गा उरालोमा भाँसिएको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
1: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति। उडान नरोक्ने इरान एयरको दावी।
0: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत। आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने। टेबल टेनिसमा रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
2: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान पछि नेपालले त्यहाँ उठाउन लागेको विषयवस्तुको प्रसंग।
1: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह कतार एयरवेजको नियमित उडानबाट दोहा हुँदै न्यूयोर्क प्रस्थान गर्न लाग्नु भएको हो। प्रधानमन्त्रीलाई विदाई गर्ने क्रममा विगतमा जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि औपचारिक समारोह भने आयोजना भयो थिएन। प्रधानमन्त्री शाह आज दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। 8 असोजमा प्रधानमन्त्री शाहले महासभामा सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। 9 असोजमा न्यूयोर्कबाट दोहा आउने र 10 असोजमा नेपाल फर्किने तय भएको छ। प्रधानमन्त्री बनिएता यो उहाँको पहिलो विदेश भ्रमण हो। हालै भोटेकुसी बाढीपछि सरकारले उद्धार तथा राहतको काम अघि बढ़ाइरहेका बेलामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण भएको छ। महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको जेएनजी आन्दोलन, बदलिदो राजनीतिक परिस्थिति तथा नयाँ सरकारका प्राथमिकता सहितका विभिन्न विषय उठाउने अपेक्षा गरिएको छ। विशेष गरी भोटेकुसी बारीका कारण तल्लो तटीय क्षेत्रमा भएको विनाश, जलवायु न्याय र न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि नेपालले जलवायुजन्य विपदका कारण बेहोर्नु परेको क्षति बाफत क्षतिपूर्तिको माग उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउने समेत बताइएको छ। न्यूयोर्क बसाईका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। उहाँले महासभामा सहभागी विभिन्न देशका नेता तथा प्रतिनिधिसँग भेटवार्ता गर्ने अपेक्षा समेत गरिएको छ। राष्ट्रपति सुशील खनाल यसअघि नै न्यूयोर्क पुगिसक्नु भएको छ। उहाँ नेपाली प्रतिनिधिमण्डल मा सहभागी हुनुहुन्छ। अन्य वरिष्ठ सरकारी अधिकारीहरू पनि प्रधानमन्त्री शाहसँग भ्रमणमा हुनुहुन्छ। यसैबीच प्रधानमन्त्री शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच हिजो टेलिफोन सम्वाद गर्नुभएको छ। मलेसियाको रोजगारीका विषयमा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणयुक्त बनाउने विषयमा उल्लेख गर्नु छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने समेत बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन जानु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिएको छ। प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिएको हो।
0: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको औल्याउँदै सतर्कता रहनको लागि अनुरोध गरेको छ। महाशाखाले हिजो जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यो अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो। मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाको गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अति ठूलो पानी पर्दा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुन सक्ने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायसँग निरन्तर संवाद र समन्वय गरिरहेको प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख राम बहादुर केसीले बताउनुभयो।
3: यही असोज 9 देखि 12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने जल्द मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधि जानकारीहरू पनि लगिराखेका छौँ। जल मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रूम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारीमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
0: बाढ़ीले पार्न सक्ने प्रभाव र मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणको बारेमा जानकारी लिनको लागि ऊर्जा मन्त्री र गृहमन्त्री हिजो नै मौसम पूर्वानुमान महाशाखामा पुग्नु भएको थियो। महाशाखाले दिएको विवरण र जानकारीका अनुसार त्यसै अनुसार मातहतका निकायलाई तयारी अवस्थामा रहनको लागि निर्देशन दिने पनि गृहमन्त्री सुधन गुरूङले पत्रकारहरूसँग प्रतिबद्धता जनाउनु भएको छ।
4: सरकारले भोटेकोशी बाढ़ीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति तथा योजना अगाडि बढ़ाएको छ। बाढ़ीका कारण आफ्नो वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थानीय आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढ़ाएका हुन्। रसुवाका बाढ़ी प्रभावित बस्तीलाई पुरानै स्थानमा पुननिर्माण नगरी नजिकैको सुविधा सम्पन्न टाउनशिप डाँडामा व्यवस्थापन ढाँचामा व्यवस्थापन गर्ने योजना सरकारले अघि बढ़ाएको छ। नयाँ टाउनशिप वा शिक्षा स्वास्थ्य लगायतका आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछ। जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति छ। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत क्षति भएकै स्थानमा पुनः बस्ती बसाल्ने सरकारको योजना नरहेको समेत स्पष्ट पारिसक्नु भएको छ। यसैबीच भोटेकोशी बाढ़ीका कारण क्षतिग्रस्त भएका विभिन्न प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले अग्रसरता देखाएको छ। प्राधिकरणले विभिन्न प्रसारण लाइन र खासगरी त्रिशुली 3B हब सब स्टेशन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था सहित नयाँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया शुरू गरेको हो। भोटेकोशीको विनाशकारी बाढ़ीका कारण भोटेकोशी तथा त्रिशुली नदी कोरिडोरका विभिन्न आयोजनाको विभिन्न विद्युत प्रवाह गर्ने प्रसारण लाइन अहिले बन्द छन्। बाढ़ीले 78 मेगावटको साला सुंगी 14.8 मेगावटको माथिल्लो सान्जेन 42.5 मेगावटको सान्जेन 14.8 मेगावटको माथिल्लो मैलुङ र 5 मेगावटको मैलुङ खोला गरी कुल 155.1 मेगावट क्षमताका आयोजना प्रसारण लाइन क्षतिका कारण विद्युत उत्पादन बन्द भएको छ।
0: अब राजनीतिक प्रसंग नेकपा एमालेका नेताहरूले गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन र अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि आफ्नै तर्क र दावी सहित धारणा राख्ने क्रम चलिरहेको छ। केन्द्रीय कमिटिको हिजो बसेको बैठकमा झण्डै 100 सदस्यले धारणा राखे। उनीहरूमध्ये कोही अध्यक्ष ओलीको बचाउ र कोही विरोधमा पनि सुनिए। बैठकमा अधिकांश सदस्यहरूले पार्टीलाई थप एकताबद्ध र बलियो बनाएर अगाडि लैजानुपर्नेमा जोड़ दिने गरेका छन्। नेपाली कांग्रेसको पालिका अधिवेशन भने आज छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज हुने पालिका अधिवेशनले पार्टीको तल्लो तहमा युवा नेतृत्वको उपस्थिति बढ़ाउने भएको छ। 35 वर्ष मुनिका युवालाई महिला र खुला दुवै समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको व्यवस्था अनुसार पालिका कार्यसमितिमा नयाँ पुस्ताको सहभागिता बढ़ने अनुमान गरिएको छ। 2,259 युवा कार्यसमितिमा आउने नेताहरूले दावी गरेका छन्। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने संगठन निर्माण, जनवर्गीय संगठनहरूको समायोजन, सदस्यता वितरण तथा नवीकरणका साथै जनजीविकाका विषयमा समेटेर 2 महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले 15 असोजदेखि 15 मंगिरसम्मका लागि जनअभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। नेकपाले विचार मिल्ने पार्टी र समूहसँग वार्ता, छलफल र एकताको प्रक्रिया पनि अगाडि बढ़ाउन वार्ता समिति गठन गरेको छ। नेता देव गुरूङको संयोजकत्वमा गठित 3 सदस्यीय समितिमा प्रवक्ता प्रकाश ज्वाला र नेता गंगा नारायण श्रेष्ठ सदस्य रहनु भएको छ।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदमा राहतको वैरो तर पोषणयुक्त खाद्य वस्तु अपर्याप्त
6: बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
0: नागढुङ्गा ओह्रालोमा भाँसिएको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
8: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
9: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
9: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
10: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूध जन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
10: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
11: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
14: आजको गोर्खापत्रको भित्रपृष्ठमा घरायसी र व्यवसायिकलाई बेग्ला बेग्लै तौलका सिलिण्डर शीर्षकमा लक्ष्मी सापकोटा लेख्नु भएको खबर प्रकाशित छ। सरकारले खाना पकाउने ग्यासलाई दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू भएको छ। गहुँका लागि मलको जोहो शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। चार पर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनको खेतीको हिसाब पनि गर्न थाल्छन्। धान भित्र्याएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ, त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोहो गर्नुपर्ने चिन्ताले फेरि सताउन थालेको छ। त्यस्तै भित्रपृष्ठमा सुलभ बन्दै चिनी आपूर्ति शीर्षकमा खबर छ। काठमाडौँ उपत्यका भाटबटिनी बिक मार्ट सेल्सबेरी र 1000 भन्दा बढ़ी खुद्रा पसल मार्फत प्रति केजी 110 रूपियाँ चिनी बिक्री हुन थालेको छ। उपत्यका मुख्य ठाउँमा रहेका 1000 खुद्रा पसल र सबै डिपार्टमेन्ट स्टोरले साल ट्रेडिङ कर्पोरेशनबाट प्रति केजी 105 रूपियाँमा खरिद गरेर 110 रूपियाँमा बिक्री गर्न थालेका हुन्। त्यस्तै कारोबारको पहिलो पृष्ठमा जल विद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा खबर छ। यसलाई जीवन बस्नेतले लेख्नु भएको छ। जल विद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्न झन कठिन भएको छ। नेपाल धितपत्र बोर्डले मसौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न असहज हुने देखिएको हो।
13: नागरिक दैनिकको भित्रीपन्नामा खाद्यले खसी बोका नबेच्ने शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंमा खसी बोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको हो। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमयुक्त हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्षित गरी खसी बोका र च्याङ्रा बिक्री नगर्ने उल्लेख गरिएको छ। विगतका वर्षमा दशैंका बेला निजी क्षेत्रको बजारमा मासुको मूल्य आकाशिने गरेकाले बजार हस्तक्षेप गर्ने उद्देश्यले खाद्य कम्पनीले विभिन्न जिल्लाबाट खसी बोका र च्याङ्रा संकलन गरी काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्दै आएको थियो। शहरमै रोकिए पदयात्राका पाहुना शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ भित्री पन्नामै लुम्बिनीमा यातायात सेवा विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। आगो लगाउने चालक बोक्थे अर्काकै दुईवटा लाइसेन्स शीर्षकमा पनि भित्रीपन्नामा खबर छ। सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै गाड़ीमा आगो लगाउने चालकले अर्काको लाइसेन्स बोकेको खुलेको छ। सोमबार हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेर सवारी चालक अनुमति पत्र माग्दा नदिएर हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेको थियो। बसमा आगो लगाउने चालकको मंगलबार उपचारको क्रममा हिजो निधन भयो, तर उनको साथबाट भने अर्काका नाममा जारी भएको सवारी चालक अनुमति पत्र भेटिएको प्रहरीको भनाई उद्धृत गरिएको छ। नयाँ पत्रिका दैनिकमा विष्णु शंकर युटर्न बने उल्लीका रक्षा कवच शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेता पौडेल र पोखरेलले समर्पण गरेपछि ओली फेरि सर्वशक्तिमान भएको भनेर टिप्पणी गरिएको छ। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा अग्रपंक्तिमा देखिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको लाइनमा उभिएको उल्लेख गरिएको छ। अर्को खबर 10 वर्षमा पनि बनेन सुनकोशीको पक्की पुल शीर्षकमा उदयपुरबाट विदुर कठुवालले लेख्नु भएको हो। र भोजपुर जोड्ने सुनकोशी नदीमाथि पक्की पुल निर्माण शुरू भएको एक दशक पुग्न लाग्दा पनि अझै पनि अधुरै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा रेशम चौधरीको कैद माफी सर्वोच्चबाट सदर भएको बारेमा खबर छापिएको छ भने अर्को खबर करका दरमा सरकारको अस्थिर नीति आर्थिक वर्ष शुरू भएको दुई महिनामै हेरफेर शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। अढ़ाई महीना में आय निगम 4.75 करोड़ घाटा भएको बारेमा अजित अधिकारीले लेख्नु भएको छ भने कान्तिपुर दैनिकको भित्रीपन्नामा खानेतेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै गरेको बारेमा पनि प्रकृति दाहालले लेख्नु भएको छ। नेपाली भान्सामा दैनिक प्रयोग हुने सूर्यमुखी र सोयाबीन तेलको गुणस्तर प्याकेजिङ लेबलिङ तथा विज्ञापनमा थप कडाई हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको उल्लेख गरिएको छ। नागढुङ्गा ओह्रालोमा भाँसिएको सड़क अझै नबनेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने अर्को खबर बाल दुर्व्यवहार मुद्दापछि इस्कोनका पदाधिकारी निलम्बित शीर्षकमा आर्या चन्दले लेख्नु भएको खबर हो। पीड़ित परिवारले प्रहरीमा उजुरी दिएको 5 महिनापछि इस्कोनको अन्तर्राष्ट्रिय समितिद्वारा नेपाल शाखाका 8 पदाधिकारी निलम्बित भएका छन्। बालिकामाथि यौन दुर्व्यवहारका आरोपित अझै फरार रहेको उल्लेख गरिएको छ। डंकी रूटमा लाखौं स्वाहा डिपोर्टपछि जाहेरी दिन पीड़ितलाई एजेन्टकै डर शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। अमेरिकाबाट डिपोर्ट भएर आउनेहरू कतिपयसँग लेनदेनको प्रमाण पर्याप्त हुँदैन जसका कारण कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गाह्रो हुन्छ। कतिपयलाई भने प्रहरी कहाँ नजान भन्दै धम्की दिने गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताउने गरेका छन्। जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीको बाढ़ीमा बिलाइन शीर्षकमा नायक पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ।
14: साझा खबरमा अब विदेशका खबर। तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको राष्ट्रसंघले स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त कदमको स्वागत गर्नुभएको हो। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा समेत जोड़ दिनुभएको छ। इरानको राष्ट्रिय वायु सेवा कम्पनी इरान एयरले छिमेकी मुलुकतर्फका आफ्ना उडानमा कुनै पनि प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको बताएको छ। इरान एयरले टर्की अजरबैजान र इराकका नागरिक उड्डयन अधिकारीबाट कुनै पनि जानकारी प्राप्त र त्यस्तो कुनै निर्देशन नभएको समेत बताएको हो। अमेरिकाले यसै महिनाको शुरूमा इरानी उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्दै इरानी वायु सेवा कम्पनीसँग कारोबार गर्ने संस्थामाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। यसैबीच इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कड़ा बनाउने तयारी भइरहेका बेलामा चीनले त्यसको विरोध जनाएको छ। चीनले अमेरिकी कदमलाई अवैध एकपक्षीय प्रतिबन्ध भनेको छ। चीनिया विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्र संघीय सुरक्षा को अनुमति बिना लगाइएको एक पक्षीय प्रतिबन्धको चीनले विरोध गर्नेछ पनि भनेको छ।
13: साझा खबरमा अब खेल खबर। नेपालले महिला कबड्डीमा शानदार पुनरागमन जित हात पारेको छ। विश्व एसियाली खेलकुदमा हिजो थाइल्याण्डसँग भएको खेलमा 46-43 हराएर विजयी शुरूआत गरेको हो। थाइल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। समूह बीमा रहेको नेपालले आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। विश्व एसियन खेलकुद अन्तर्गत टेबल टेनिस मिक्स्ड डबल्समा नेपालका रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गर्नुभएको छ। पहिलो चरणको खेलमा रूबिना इभाना जोडीले पाकिस्तान मोहम्मद खान र कलसुम खानको जोडीलाई 3-0 सोझो सेटमा पराजित गर्यो। रुबिना इभाना जोडीले पहिलो सेट 11-6, दोस्रो सेट 11-8 र तेस्रो सेट 11-4 आफ्नो पक्षमा पार्यो। यो जीतसँगै यो जोडी दोस्रो चरणमा प्रवेश गरेको छ। चीनले जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनलमा चीनले पहिलो सेट 25-19 जित्दै अग्रता लिएको थियो। दोस्रो सेटमा पनि चीनले शुरूदेखि नै सामान्य अग्रता कायम राख्दै 25-20 आफ्नो पक्षमा पारेको छ। तेस्रो सेटमा जापानले आक्रामक शुरूआत गर्दै 7-1 अग्रता बनाएको थियो। त्यसपछि चीनले खेलमा फर्कँदै सर्भिस र ब्लकिङमा सुधार गर्यो र स्कोर 19-19 बराबरीमा पुर्यायो। त्यसपछि 4 पटक स्कोर बराबरी भएको प्रतिस्पर्धात्मक सेटमा चीनले अन्तिममा 25-23 जित निकाल्दै खेल 3-0 आफ्नो पक्षमा पार्न सफल रह्यो। जापानसँग स्तब्ध हुनबाट भने विश्वकप विजेता भारत जोगिएको छ। 2 पटकको आईसीसी T20 विश्वकप क्रिकेटको च्याम्पियन भारतलाई हिजो लगभग हराइसकेको थियो। तर अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्न नसक्दा जापान भारतसँग झिन 2 रनले पराजित भयो। एसियाली राष्ट्रको उदीयमान क्रिकेट राष्ट्र जापानले भारतलाई 5 ओभरको खेलमा 32 रनमा रोकेको थियो।
14: भोटेकुसी बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण र पोषण सुधारका लागि चालिएका कदम विशेष संवाद कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: ग्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुने छन्। एनसेल नेपालकै लागि
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: साझा खबरमा अब भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा पोषणयुक्त खानेकुराको अप्राप्तको कुरा। रसुवाको भोटेकोसी बाढ़ीपछि प्रभावितलाई राहतका लागि व्यक्तिगत तथा संस्थागत हातहरू बढ़िरहेका छन्। तर दिएको वा पठाइएको राहतमा गुणस्तर र पोषणयुक्त नभएको गुनासो पनि आइरहेको छ। यसै विषयमा सरकारवाला निकायका प्रतिनिधिको संवाद सहितको पोषण क्याप्सुल प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपक आचार्य।
16: महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडियो रसुवा नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ र यस्ता विपत्तिहरूमा हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा स्वास्थ्य पोषण अनि यो विपदमा काम गर्ने बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौँ। वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राजीवलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
17: पोषणको दृष्टिकोणले रसुवा नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 वर्षको मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती सुत्केरी र 5 वर्ष मुनिको बालबालिकाहरू खाद्यान्न खाना खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएकोले कुपोषण यति चाँडै देखिसकेको छैन।
16: सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदा कस्तो अवस्था पाउनुभयो बालबालिका सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? सिजपका महासचिव राजु घिमिरे सरलाई
18: पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौं र त्यो सँगसँगै डर त्रास संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ र स्थानीय सरकार केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो न्युट्रिसन क्लस्टर प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा बालबालिका

0: 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो. मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनिर रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनिर सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो. लाइक हाम्रो हामी बसेको ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो.
1: यस्तो विपदमा योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ. वर्ल्ड भिजन इन्टरनेशनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु.
2: अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यो र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए. अहिले पनि चुनौतीका चाङ छन् तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरू त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ.
3: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
4: मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी. ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी. भोटिकोशी बाढी प्रभावितलाई पुनर्वासको तयारी.
3: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान. मलेसिया रोजगारीमा देखिएको समस्याबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन संवाद. कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई.
4: नागढुङ्गा ओह्रालोमा भाषीको सड़क अझै बनेन. 10 वर्षमा पनि सुनको सीमा पक्की पुलको सपना अधुरै. खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै.
3: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत. इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति. उडान नरोक्ने इरान एयरको दावी.
4: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत. आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने. टेबल टेनिसमा रुबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश.
3: साझा खबरको अन्त्यमा कार्टुन. नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग गर्न खोजिएको छ नेकपा एमाले भित्रको विवाद र विवादका बीच फेरि पुनर्गठन र नेतृत्व परिवर्तनको मुद्दामा शीर्ष नेताहरू पछाडि हटेका खबरहरू सार्वजनिक भएका छन् र एमालेको बैठक नै अध्यक्ष ओलीले आफैले चलाउन थालेको भनेर पनि कतिपय समाचारहरू सार्वजनिक भइराखेका छन्. यहाँ एउटा बन्द कोठा जस्तो देखाइएको छ. पछाडिपट्टि भित्तामा टाँसिएको छ नेकपा एमाले लेखिएको छ र ठिक अगाडिपट्टि अध्यक्ष ओली जस्ता देखिने व्यक्ति दाहिने हात मुटकी कसेर माथितिर उठाइराखेको जस्तो देखाइएको छ र त्यही बेलामा केही भनिरहेको जस्तो पनि देखिन्छ. माथि यस्तो लेखिएको छ, महान शहीदहरू, पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन, लाल सलाम.
4: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद. अहिले लालित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.

0: नमस्कार. देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन ले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ. पोषणका लागि सरकारले मात्र स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ. त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं. विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ. रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ. र यस्ता विपत्तिहरूमा सधैँ हामीले
1: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका

0: टोपी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323754।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518573।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि झने पर्ने नाम
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
4: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
5: वास्तुशास्त्र सम्बन्धी परामर्श,
4: घर घडेरीको माटो परीक्षण,
5: विदेश यात्राको समस्याको समाधान,
4: वैवाहिक समस्याको निराकरण,
5: व्यापार व्यवसायमा भएका बाधा,
4: निसन्तान सम्बन्धीका समस्याहरू,
5: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
4: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
5: पितृ उद्धार,
4: ग्रह अनुसार रत्न र कवच धारण,
5: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
4: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
6: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-7223 र 9856-7223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मुलंगा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-7223 र 9806-7223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई ग्रहण गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई ग्रहण गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 7 गते, तदनुसार इसी सन् 2026 सेप्टेम्बर 23 तारिक, शक सम्वत्सर 1948, नेपाल सम्वत 1146, रोद नामक सम्वत्सर, दक्षिणायन शरद ऋतु, आज बुधबार रहेको छ, भाद्र शुक्ल पक्ष, तिथि रहेको छ आज द्वादशी तिथि रहेको छ, आज विशेष दिन रहेको छ, आज द्वादशी तिथि रहेको छ, 38 घडी 19 पल्ट रहेको छ, नक्षत्रमा रहेको छ श्रवण नक्षत्र, 7 घडी 19 पल्ट बिहानको 8:48 सम्म, योगमा रहेको छ सुकर्म योग रहेको छ 28:36 पल्ट, करणमा रहेको छ बवह करण रहेको छ 6:53 पल्ट रहेको छ बिहानको 8:38 सम्म, तदुपरान्त बालवह करण रहनेछ। चन्द्रमा आज मकर राशिमा, श्री सूर्यनारायण चाहिँ कन्या राशिमा, आनन्दादि योगमा आज छत्र योग रहेको छ, आज बिहान सूर्योदय 5:53 मिनटमा भयो भने साँझ सूर्यास्त 5:58 मिनटमा हुनेछ, आजको दिनमा घडी 12:05 पल्ट रहनेछ। दिन विशेष आज धनिष्ठ पञ्चक प्रारम्भ, इन्द्रध्वज उत्थान, मत बिए, वामन जयन्ती, वामन द्वादशी, दहीदान भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, इन्द्रध्वज
उत्थान वामन द्वादशी भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा। आजको लागि विशेष गरी आजको कालबेला यानि कि अशुभ समय भनिरहेको छ। आजको कालबेलाको समय रहेको छ विशेष गरी बिहानको 8:54:21 विशेष गरी बिहानको 10:25:12 कालबेला। आजको लाभ बेलाको समय रहेको छ बिहानको 5:52:39 बिहानको 7:23:30 लाभ बेला। यस्तै गरेर लाभ बेला बेलुका साँझमा पनि रहेको छ यानि कि दिउँसोको 4:28:36 साँझको 5:59:28 पनि लाभ बेला रहनेछ। भने आजको लागि शुभ बेला 10:25:12 11:56:03 पनि शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य कन्या राशिमा, चन्द्रमा मकर राशिमा, मंगल कर्कट राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र विशेष गरी तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मकर राशि आउँछ। श्रवणको चौथो चरण नाम आउँछ। खोबाट खुम बहादुर, खुम माया, खुम प्रसाद नाम आउँछ। अन्त्यनाडी विशेष गरी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि गराए पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि उनीहरुका लागि आजको दिन सबैलाई समेटेर काम गर्न नसके पनि केही महत्वपूर्ण काम भने सुरु गर्न सकिन्छ। तर विरोधीहरुले केही आलोचना भने गर्न सक्छन्। कामको सन्दर्भमा पदासीन व्यक्तिसँग भेटघाट हुनेछ। समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिया काम दयारा प्रार्थना गर्नु पर्ला। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख फाइदा नै हुने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। राशि मेषले आजको दिनमा कुनै पनि काम कार्य गर्नु पूर्व माताको आज्ञा लिएर अगाडि बढ्नुहोस्। दिन लाभदायक रहनेछ। वृष राशि उनीहरूका लागि आजको दिन नयाँ काम थाल्ने र पछिको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। मेहनतले भविष्यमा नाम प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउँदैछन्। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिन्छ। सामाजिक दायित्व बढ्नेछ। आफ्नो प्रयासले आफ्नो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिन्छ। तारिकका कामले लोकप्रियता समेत दिलाउने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइला। रोकिया काम बेहार प्रार्थना गर्नु पर्ला। सोचेको समयमा काम नबढ्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनु होला। उपलब्धिको लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्शाउँदा सहयोगीहरूले साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन पनि सकिने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुकूल रहनाले लक्ष्य प्राप्त हुनेछ। व्यापारमा छोटो समय फाइदा उठाउन सकिन्छ। अध्ययन प्रगति हुनेछ भने लेखन कलामा निरन्तरता आउनेछ। विशेष गरी उपहार खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनसँग साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका मिल्नेछ। सेवामूलक कामले नामधाम इनाम प्रतिष्ठा समेत दिलाउने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन काममा केही चुनौतीहरू देख्न जानेछन्। सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बन्नाले अधिकार सुरक्षा गर्न जुट्नुहोला। चिताएका काम बाधा पुर्याउनेहरू प्रशस्त मात्रामा हुनेछन्। केही अप्ठ्यारो परिस्थिति सामना गर्नु पर्ला। फजुर खर्चका साथै ठगीमा पर्ने योग भएकाले अलि होसियार रहेर अगाडि बढ्दा राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अवसरले आत्मबल बढ्दै जाँदैछन्। काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिन्छ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिलाउनेछन्। तत्काल धेरै गर्न नसके पनि पछिको लागि जग बसाउने समय रहेको छ। व्यापार व्यवसायमा कर्मले गति लिनेछ। मेहनतले राम्रो नतिजा हात पार्न पनि सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9805275223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन आफन्त परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्तजन साथीभाइ टाढिन सक्छन्। दोहार प्रार्थना गर्दा काम बढाउन पनि सकिने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आफ्नो प्रतिबलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काम विलम्ब हुन सक्छ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरूक नबन्दा पछि परिन्छ। उपलब्धिको लागि दोहोर्याएर काम गर्नु पर्ला। काम पूरा नभए पनि मेहनतले आंशिक लाभ हुनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहेर अगाडि बढ्दा राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन अध्ययन प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताको काम सम्पादन हुन जाँदैछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। मेहनतले सम्मान स्थान दिलाउनेछन्। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आमदामीको स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नामधाम इनाम समेत प्राप्त हुने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
3: मकर राशि
1: उनीहरूका लागि आजको दिन रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ भने आकर्षण उपहार समेत प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर समेत प्राप्त हुनाले हौसला जाग्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन केही पाउन केही वस्तु त्याग्नु पर्दा यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम बन्दै जाँदैछन्। अर्थ अभाव खड्किए पनि आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुट्दै जाँदैछन्। तर खर्च बढ्दै जानेछन् भने समयमा आलस्य गर्ने बानीले पछि परिन्छ। लगनी बढाउने अवसर समेत प्राप्त हुने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन आमदामीको स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकेला। केही रकम हात लागि भए पनि तत्काल खर्च गर्नुपर्ने स्थिति आउन सक्छ। श्रमको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। भएको आमदामी सञ्चित रकम अरूका लागि खर्च हुनेछ। आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुट्दै जानेछन्। दिगो लाभ हुने जिम्मेवारी भने प्राप्त हुने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: प्रस्थानपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन भने तपाईँले गर्नुहोला है। 9845275223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। विशेष गरी आजदेखि पञ्चक शुरू भएको छ, यानि कि स्वरण शुरू भएको छ है। एकदम ख्याल गर्नुहोला, यो बेलामा कुनै पनि कार्य गर्नु पूर्व राम्रोसँग सल्लाह लिएर मात्रै तपाईँले अगाडि बढ्नुहोला भन्न चाहे। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तवमा, तपाईँहरू पनि फोन गर्न चाहनुहुन्छ भने फोन गर्ने गर्दै गर्नुहोस्। अहिलेको लागि कोही मित्र आउनु भएको छ, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते गुरुजी।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: सुनसरी
0: भन्नुभयो, कहाँबाट भन्नुभयो?
1: सुनसरी
0: कुन जिल्लाबाट?
1: रोल्पा
0: जिल्लाको सुन सहरी गाउँपालिकाबाट हो। हजुर हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: तपाईँको
0: जन्ममिति भन्नुहोस्, कति हो?
1: 2065 बुधबार
0: पच्चिस गते दिउँसो 1 बजे हो।
1: हजुर,
0: जन्म कुन जिल्ला हो?
1: रोल्पामी हो।
0: रोल्पामी हो, सुन्नुहोस् है ध्यान दिएर। श्री गणेशमा श्रीमती रामानुजाय नमः। 2065 मङ्सिर शुक्ल पक्षको बुधबार त्रयोदशी तिथिमा जन्म मेष राशि। तपाईँको राशि मेष राशि, बुधबार हो जन्म होइन? सुन्नु भएको छ म बोलेको? हजुर, मेष राशि हो। हजुर, भरणीको तेस्रो चरण नाम आउँछ तपाईँको लेखा लक्ष्मी, लेख कुमारी नाम आउँछ। लेख कुमारी आउँछ,
1: लेख कुमारी।
0: हजुर, मध्यनारी नरगण परेको छ तपाईँको, घातकमा तिथिहरू छन्, प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर, राशिमा मेष भन्ने राशि घातक छ। कुण्डली भाग्य ग्रह राम्रो छ, पढाइ राम्रो देखिएन, पढ्न मन नलाग्ने ग्रह रहेछ है। पढाइमा चाहिँ एकदम ख्याल गर्नुहोस्, अरू त सबै कुरा राम्रै हुन्छ नि। अहिले तपाईँको उमेरको हिसाबले पढाइमा ध्यान दिनुपर्ने उमेर हो, पढाइमा एकदम ध्यान दिनुहोस्, राम्रो भइहाल्छ, समस्या बाधा रोकावट आउँदैन। अहिले तपाईँको ग्रह चलिरहेको छ, तपाईँको यहाँबाट हेर्दाखेरि चाहिँ सिद्धा भन्ने ग्रह चलेको छ, एउटा शुक्र, एउटा चाहिँ तपाईँको ग्रह चलेको छ चन्द्रमा, सिद्धा र चन्द्रमा छ अहिले ग्रह भनेको समग्रमा। अब आउने मङ्सिरसम्म ग्रह ठिक छ, त्यसपछि अलिकति सङ्कट चल्छ, यो बेलामा चाहिँ पढाइ रोकिने, पढाइ छोड्ने ग्रहहरू हुन्छ। तपाईँको अलिक छिटो रिसाउने बानी छ, रिसलाई कम गर्नु, कन्ट्रोल गर्नु, एकादशीको व्रत बस्नु अथवा बिहिबारको व्रत बस्नु राम्रो हुन्छ, समस्याहरू कम आउँछ। समस्या जिज्ञासा, तपाईँले सोध्न मन लागेको कुरा के छ?
1: अनि विदेशको यात्रा कस्तो छ? मेरो
0: राम्रो छ विदेशको यात्रा,
1: पहिले अहिले नै कि पछि?
0: अब मङ्सिर पछि राम्रै हुन्छ,
1: मङ्सिर पछि राम्रो हुन्छ।
0: हजुर, कुन देश जान खोज्दै हुनुहुन्छ?
1: मौरिसस।
0: हजुर,
1: मौरिसस।
0: कुन देश भन्नुभयो?
1: मौरिसस
0: हो। मौरी के देश भन्नुभयो अरे, बुझिनँ। कहाँ पर्छ हो यो देश चाहिँ? फेरि नयाँ देश सुन्नु, मैले नामै नसुनेको देश भन्नुभयो त। के गर्न जानुहुन्छ, पढ्न जाने कि काम गर्न जाने? काम गर्न जाने। पढाइ कति पढ्नुभयो? मात्रै पढाइ कम भयो नि, हो कि होइन? पढाइमा रोकावट आउँछ, पढ्न मन लाग्दैन भनेको थिएँ नि मैले, हो कि होइन रहेछ त? यो ग्रहले बिगारेको है। अनि अरू अरू के सोध्न मन लागेको छ ल भन्नु?
1: अहिले के काम गर्दा ठिक होला नि मलाई?
0: अहिले तपाईँले

0: अहिले तपाईले जे काम गर्दा पनि हुन्छ, एकादशीको दिन अथवा बिहिबारको दिन चोखो खानु, शुद्ध भोजन गर्नु राम्रो, नरिसाउनु। अलि छिर छिटो रिसाउनु हुन्छ क्या तपाईँ, हो कि होइन? रिसाउने बानी छ, रिसाउनु चाहिँ भएन, रिसलाई कम गर्ने, कन्ट्रोल गर्ने गर्नुपर्छ है। विवाह गर्दा हेराएर जुझाएर विवाह गर्नुपर्छ। विवाह गर्नुभएको छ कि गर्नुभएको छैन? गर्नुभएको छैन, बिहा नगर्नु अहिले, अहिले गर्नु बेला भएको छैन, ग्रह बिग्रिया छ। तपाईँले विवाह गर्दाखेरि चाहिँ 24 कटाएर विवाह गर्नु, 24 वर्ष पछि विवाह गर्नु, अथवा अलिक छिट्टै विवाह गर्नु मन लाग्यो भने 22 कटेर मात्रै विवाह गर्नु है। अरू त्यस्तो नराम्रो छैन, रिसलाई कम गर्नु, कन्ट्रोल गर्नु, सबैसँग नरम भएर बोल्नुहोस्, नरिसाउनुहोस्। पछि विवाहमा दाम्पत्यमा बाधा आउने, सन्तानमा बाधा आउने दशाहरू पनि छ होइन, यसमा ख्याल गर्नु। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है। उहाँको फोन काटियो, सायद बिहान सकियो होला। 98451 75 223 र 98056 75 223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँले गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडो को बोल्दै हुनुहुन्छ? हजुर राधेश्याम। हेलो, रोल्पा जिल्लाबाट?
1: हजुर, रोल्पा जिल्लाबाट।
0: रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: माडी
0: पाँचबाट।
1: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: छोराको विषयमा।
0: छोराको विषयमा,
1: हजुर।
0: जन्ममिति भन्नुहोस् त, छोराको कति हो?
1: 2067 साल 12 महिना
0: 2067 साल चैत महिना 20 गते हो।
1: हजुर, चैत महिना 20 गते
0: के बार पर्छ?
1: मङ्गलबार रातिको।
0: जन्ममिति मिलेन तपाईँको, मिलाएर फोन गर्नु है।
1: कति गते पर्छ मङ्गलबार? 19 गते पर्छ। 19 गते,
0: त्यो त मलाई के थाहा हुन्छ, मलाई थाहा हुन्छ त। 19 गते पनि पर्दैन, 20 गते पनि पर्दैन,
1: 2067 सालमा पर्दैन।
0: तपाईँले 65 साल भन्नुभएको थियो त मलाई, अहिले
1: 64 साल, 2064 साल 12 महिना 20 गते।
0: अनि मिल्दै मिल्दैन? अनि
1: मिल्दैन नि,
0: 64 सालले पनि मिल्दैन।
1: मङ्गलबार राति हो, 64 साल जन्म
0: मिलेन। जन्ममिति एकचोटि हेर्नु, कन्फर्म गर्नु है, कति गते हो भनेर है।
1: हजुर,
0: 20 गते होइन होला जस्तो लाग्छ। तपाईँको बार तपाईँ कन्फर्म हुनुहुन्छ भने 20 गते होइन क्या है?
1: मङ्गलबार हो,
0: त्यही त मिलेन। तपाईँको जन्ममिति नमिलेपछि हेराउन मिल्दैन, एकचोटि कन्फर्म गर्नु अनि फोन गर्नु भनेको के।
1: 19 गते परेको छ मङ्गलबार कि 20 गते परेको छ त्यति थाहा छैन मलाई।
0: 19 गते पनि परेको छैन, 20 गते पनि परेको छैन क्या?
1: हजुर,
0: अब तपाईँ साल कन्फ्युज हुनुभयो, अहिले 67 साल भन्नुभयो, अहिले 65 साल भन्नुभयो, घरि 64
1: साल। 64 सालको, हजुर, 64 सालको।
0: मिलेन तपाईँको जन्ममिति, मिलेन, नमिलेपछि हेर्न मिल्दैन माताजी, गाह्रो हुन्छ हामीलाई पनि, हामीले पनि ग्रह दशा हेरेरै भन्ने हो तपाईँहरूलाई होइन।
1: हजुर,
0: अब अहिले तपाईँको चित्त बुझाउनुलाई अलिअलि लटपट भनिदिएर हुँदैन, बोलेपछि ठ्याक ठ्याक पुग्नुपर्छ मैले बोलेका कुरा हो कि होइन। त्यस्तो हुन्छ, सल्लाह गर्नु एकचोटि, कति कति हो कतै सल्लाह गरेर फोन गर्नु है। उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट, छोराको विषयमा हेर्नको लागि। जन्ममिति मिलाउन सक्नु भएन, तपाईँ पनि फोन गर्न खोजिराख्नु भएको छ भने जन्ममिति र जन्म समय कन्फर्म तपाईँले फोन गरेर हामीले भन्नुपर्छ, कन्फर्म गरेर मात्रै फोन गर्नुहोला, नभए दुःख हुन्छ है। 98451 75 223 र 98056 75 223 नम्बरमा सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडो को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्कार दिदी,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पा नगरपालिका प्रियङ्का बुढा बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ? जन्ममिति भन्नुहोस् तपाईँको कति हो?
1: 2071 साल 6 महिना 25 गते।
0: 71 साल 6 को महिना 25 गते, समय भन्नु?
1: समय शनिबार बिहान 10 बजे।
0: बिहानको 10 बजे शनिबार हो। 2075 साल असोजको 25 गते बिहान बेलुकाको 25 गते हैन
1: हजुर
0: 10 बजे बेलुका हो कि बिहान भन्नुभयो बिहानको 10 बजे हो
1: हजुर
0: ल तपाईले बुझ्नुहुन्छ त मैले बोलेका कुराहरू बुझ्नुहुन्छ त मम्मी बाबा हुनुहुन्छ त्यहाँ ल मम्मी बाबा हुनुहुन्छ कि हुनुहुन्न भनेर सोधेको
1: हजुर
0: तपाईले बोलेको कुरा मैले बुझ्ने मैले बोलेको कुरा तपाईले बुझ्नुहुन्छ त ग्रह दशा र भाग्यको विषयमा भन्ने सोधेको नानीलाई हुन्छ भन्नुभयो के हुन्छ भन्नु त के हुन्छ भन्नु भएको तपाईको मम्मी बाबा हुनुहुन्छ हुनुहुन्न त्यहाँ अहिले बाबाले सुनिराख्नु भएको छ म बोलेको अनि तपाईले बुझ्नुहुन्छ त तपाईले के सोध्न मन लागेछ ल भन्नु त सोध्नु त म भनिदिन्छु
1: पढाइको बारेमा
0: राम्रो छ त तपाईको पढाइ रिसाउनुहुन्छ तपाईँ धेरै झगडा गर्नुहुन्छ तपाईँ हो कि होइन तपाईँको नाम अमृता भन्ने नाम आउँछ अमृता मेष राशि पर्छ शनिबारको दिन जन्म तपाईँको है तपाईँले दशा चलेछ सिद्धा दशा चले सिद्धा भन्ने दशा अर्को मंगल भन्ने दशा चलेछ रिसाउने बानी छ रिसाउन मन लाग्छ धेरै अलि पढाइमा मिहिनेत गरेर पढ्नु भयो भने राम्रो हुन्छ मंगलबारको दिन व्रत बस्नु आइतबारको दिन नुन नखानु अब यी सबै कुराहरू भन्दा तपाईँले बुझ्नुहुन्न त्यही भएर मम्मी बाबा भएको भए धेरै सजिलो हुन्थ्यो भने मैले क्या बुझ्नुभयो अब पढाइको बारेमा सोध्नुभयो पढाइको बारेमा अहिले मैले तपाईँलाई भने राम्रो छ पढाइमा अल्छी गर्नुहुन्छ रिसाउनुहुन्छ भने मैले अनि अरू के सोध्न मन लागेको छ हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो सानो नानीले जम्मा 11-12 वर्षको नानीले फोन गर्नुभएको थियो तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्न सक्नुहुन्छ है 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: हजुर गुरुबाई नमस्कार
0: नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ
2: हजुर गोर्खाबाट
0: गोर्खा जिल्लाबाट शुभ नाम तपाईँको भन्नु
2: शङ्करबहादुर नेपाली
0: शङ्करबहादुर नेपाली अनि कसको विषयमा हेर्न चाहनुहुन्छ
2: बाबुको विषयमा हेर्नुहुन्छ गुरुबा
0: जन्ममिति भन्नुहोस् त कति हो
2: जन्ममिति 2058 साल
0: 2058
2: भदौ 24 गते
0: भदौ 24 समय भन्नु
2: आइतबार दिउँसो 3:30 बजेतिर
0: आइतबार दिउँसो 3:30 बजेतिर ओहो उहाँको फोन काटियो है अब उहाँको विषयमा रेडियो सुनेर बस्नु भएको रहेछ भने छोराको विषयमा भन्नै पर्यो नि होइन 98451-75223 र 98056-75223 नम्बरमा फोन भन्ने गर्दै गर्नुहोस् है ल सुन्नुहोस् है बाबुको 2058 साल असोज कृष्ण पक्षको आइतबार पर्छ षष्ठी तिथिमा षष्ठी तिथिको दिन जन्म हुँदाखेरि सप्तमी तिथि परेको छ वृष राशि नाम आउँछ एकारत्न भन्ने नाम आउँछ है घातकमा तिथिहरू छ पञ्चमी दशमी पूर्णिमा शनिबार घातक नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ माङ्गलिक पर्नु भएको छ विवाहमा दाम्पत्यमा यसले बाधा लिएर आउँछ चन्द्रमालाई 20 योग परेको छ चन्द्र 20 योग गुरु चन्द्र योग पर्छ पढाइमा बीचमा पढाइ रोकिन्छ विदेश राम्रै छ पूर्णिमाको व्रत बस्नुपर्ने देखिन्छ माङ्गलिकको रत्न कवच लाउनु पर्ने देखिन्छ काममा कार्यमा सफलता मिल्छ नवग्रह रत्नहरू नवग्रह कवचहरू पाउँछ है त्यो लगाउनु पर्छ लाउनु मन लाग्यो भने लगाइदिन मन लाग्यो भने तपाईँले दिउँसो 10 बजेपछि फोन यही नम्बरमा गर्नुहोला है अनि त्यसपछि अहिले दशा चलेको छ धान्या र अर्को राहु चलेको छ विदेश यात्राहरू गराउने ग्रहहरू छ तर अलिकति रोकावट चाहिँ आउँछ है अलिक ख्याल गर्नुपर्ने कुरा देखियो अलिक ख्याल नगरिकन हुँदैन ख्याल गर्नुपर्छ भन्ने कुरा देखियो माङ्गलिक ग्रह छ मंगलबारको दिन चोखो खाने शुद्ध भोजन शुद्ध शाकाहारी गर्ने गणेशजीको पूजा गर्ने हनुमान चालिसा दैनिक पाठहरू गर्ने गराउनु भयो भने बाबुलाई यसले राम्रो गराउँछ समस्याहरू कम बाधाहरू कम रोकावटहरू कम आउँछ सरकारी जागिरमा राम्रो ग्रहहरू छ जागिर खाने ग्रह राम्रा छन् भाग्य उदय हुने ग्रहहरू राम्रो छ ग्रह नराम्रो होइन त्यहाँ केही केही कुरामा नराम्रो हो यसका लागि चाहिँ अब आफैले पनि कम गरेरै कन्ट्रोल गर्ने गर्नुपर्छ. जस्तै मांगलिकको लागि चाहिने मंगलबारको दिन चोखो खाने, गणेश चौथी मंगल ज्योतिको व्रत बस्ने, गणेश पुराण पाठ पारायण गराउने, हनुमान चालिसाहरू पाठ गर्ने गर्नुपर्यो है. जस्तै गुरु चन्द्र योगको लागि चाहिने एकादशीको व्रत बस्ने, तपाईँले एकादशीको दिन बेसार दान गर्ने, बिहिबारको दिन बेसार पहेँलो कपडाहरू दान गर्ने, केराहरू दान गर्ने, पहेँलो केरा पाकेका केरा पहेँला दान गर्न सक्नुहुन्छ, बेसार दान गर्न सक्नुहुन्छ. बजारमा पाउँछ एउटा हल्दी गाँठ भन्ने पाउँछ, बेसारको डाँठ पाउँछ. तपाईँले घरमा पनि अलिक छिप्पीको बेसारको एउटा डाँठ नै घाममा सुकाउँदा सुकाउँदा सुकाउँदा सुकाउँदा गरेर काठ जस्तै बनाएपछि त्यो हल्दी गाँठलाई पहेँलो धागोमा बाँधेर लाउनु भयो भने पनि त्यसले पनि राम्रो गराउँछ है. त्यो गर्नुहोला, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै छ है. अझै धेरै जानकारी लिन मन लाग्यो भने चाहिँ तपाईँले फोन फेरि गर्नुहोस्, रिचार्ज अलिक धेरै हालेर गर्नुहोस्, किनकि रिचार्ज सकिएर फोन काट्यो कि अथवा झुकिएर फोन काट्नु भयो फोन काट्यो तपाईँको है. अर्को कोही मित्र आउनु भएको छ, उहाँलाई स्वागत गरौँ. कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते.
3: नमस्कार गुरु.
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: रोल्पादेखि पवित्र छेत्री बोल्दैछु.
0: रोल्पा जिल्लाबाट पवित्र छेत्री, रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
3: गङ्गादेवदेखि.
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: मेरो आफ्नै विषयमा हो.
0: भन्नु, तपाईँको जन्ममिति कति हो?
3: 2064 साल.
0: 2064 साल.
3: 67 67.
0: हजुर भन्नुहोस् है एकछिन. तपाईँको 2067 साल.
3: 4 महिना 1 गते.
0: चारको महिना 1 गते हो.
3: हजुर,
0: साउनको 1 गते भन्नु पर्यो नि त. जन्म समय भन्नु?
3: साँझ 8 बजेतिर.
0: के बार पर्छ जनवार तपाईँको?
3: शनिबार.
0: ल सुन्नुहोस् है ध्यान दिएर. श्री गणेशमा श्रीमती रामानुजायमा 2067 साल असार शुक्ल पक्षको शनिबार सप्तमी तिथिमा जन्म भएको छ. तपाईँको कन्या राशि आउँछ यहाँबाट हेर्दाखेरि. हस्ताको तेस्रो चरण नाम आउँछ तीन दर्के अणाबाट, अणकुमारी नाम आउँछ. आदिनाडी देवगण परेको छ, उहाँको पनि फोन काट्नुभयो उहाँले. आदिनाडी देवगण पर्छ यहाँबाट देखिन्छ, यहाँबाट हेर्दाखेरि चाहिँ. घातक तिथि पञ्चमी दशमी पूर्णिमा परेको देखाउँछ, शनिबार पनि घातकै हुन्छ. श्रवण नक्षत्र घातक, नम्बरमा 12 नम्बर, राशिमा मकर भन्ने राशि घातक छ. पेटमा समस्या हुन्छ, पछि महिनावारी भएको बेलामा पेट धेरै दुख्ने हुन्छ. पानी अलिक धेरै पिउनुपर्ने दशाहरू परेको छ. माङ्गलिक पनि हुनुहुन्छ, त्यो पनि 8 माङ्गलिक हुनुहुन्छ. विवाह दाम्पत्यको लागि माङ्गलिक दोष शान्तिहरू गर्नुपर्छ. पढाइमा असाध्यै राम्रो तेजिलो दिमाग छ, पढाइको लागि नराम्रो छैन. एउटा चाँदीको पाउजु अथवा सिक्रीहरू केही बनाएर लगाउनु राम्रो मानिन्छ. पानी धेरै पिउनुहोस्. मङ्गलबारको दिन चोहोनितो गर्नुहोस्, शुद्ध भोजनहरू गर्नुहोस्, राम्रो भइहाल्छ. अहिले दशा त तपाईँलाई चलेको छ राहु र भ्रामरी, मन चञ्चल चञ्चल मन हुने ग्रहहरू परेको छ यहाँबाट हेर्दाखेरि चाहिँ है. तपाईँको लागि चाहिँ कसैले भनेको मान्न मन नलाग्ने, स्वास्थ्य बिग्रिने, औषधि उपचारमा खर्च हुने, बिरामी भइराख्ने दशाहरू पनि परेको छ. अहिले जुन निर्णय गर्नुहुन्छ, अहिलेको बुद्धि भनेको त्यति राम्रो बुद्धि छैन तपाईँको. तपाईँको कुण्डलीबाट हेर्दाखेरि, यहाँबाट हेर्दाखेरि 19 पछि तपाईँको जीवन राम्रा हुन्छन्. 19 पछि राम्रो हुने ग्रहहरू पनि देखाउँछ यहाँबाट हेर्दा. अरू त्यस्तो नराम्रो छैन, ठिकै राम्रो देखाउँछ है. अब अरू कुरा त तपाईँसँग सोध्न पाइनँ मैले, फोन काटिहाल्नुभयो तपाईँले. अब अर्कोचोटि फेरि फोन गर्नुभयो भने हेरौँला है. 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोला. कोही मित्र आउनु भएको छ, स्वागत गरौँ. कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते. कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? होलेरीबाट बोल्दै हुनुहुन्छ. कसको विषयमा हेर्न चाहनुहुन्छ? जन्ममिति भन्नुहोस् त कति हो? 2049
4: हजुर, मङ्सिर 10 गते.
0: मङ्सिर महिनाको 10 गते के बार पर्छ?
4: हजुर 10 गते जाने बिहिबार हो गुरु. 10 बजे 11 गते बिहानको 4 बजेतिर.
0: बिहानको 4 बजे
4: हजुर.
0: उज्यालो भएको 11 गते हो.
4: हजुर हजुर.
0: ल ठिक छ. जन्म रोल्पामै भएको हो?
4: हजुर रोल्पामै.
0: ल सुन्नुहोस् है ध्यान दिएर.
4: हजुर,
0: 2049 साल मङ्सिर शुक्ल पक्षको बिहीबारको दिन जन्म, द्वितीय तिथिमा जन्म वृश्चिक राशि, ज्येष्ठको चौथो चरण नाम आउँदो रहेछ युबाट, युवराज नाम आउँदो रहेछ तपाईँको, कार्दिनाली राक्षस गर्नु परेको छ है, घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक, रेवती नक्षत्र घातक, नम्बरमा आठ नम्बर राशिमा तुला भन्ने राशि घातक छ है तपाईँको। यहाँबाट हेर्दाखेरि अलिकति सूर्य ग्रहण चन्द्र ग्रहणको योग बनेको छ, अलिकति सूर्य ग्रहण र चन्द्र ग्रहणले अलिकति पैसाहरू धेरै खर्च गराउँछ, हातमा पैसा टिक्दैन तपाईँको चाहिँ, पैसा कमाउन अलिक गाह्रो गाह्रो, बचत गर्न गाह्रो गाह्रो हुने दशाहरू पनि छ तपाईँको लागि। यहाँबाट हेर्दाखेरि अरू त्यस्तो नराम्रो देखिदिनँ मैले, ठिकै राम्रै मध्यम खालको छ अहिले दशा। तपाईँलाई भ्रामरी चलेको छ, अर्को अर्को चन्द्रमा चलेको छ, देश विदेशको यात्रा गराउने छ, तर चन्द्रमा निचो त्यसपछि पनि ग्रहण दोष परेको भएर अलिकति समस्या चाहिँ आउँछ, यसमा ख्याल गर्नुपर्छ तपाईँले है। अरू त्यस्तो नराम्रो छैन, अरू त ठिकै राम्रो देखिन्छ यहाँबाट हेर्दा। बुढाबुढीको ग्रह मिल्दैन, विचार मिल्दैन, दुई विवाहको ग्रह छ तपाईँको, छोराछोरी माता पितासँग सम्बन्ध ठिक छ, पितासँग बरु मिल्दैन, मातासँग ठिक छ। पेसा के गर्नुभएको छ? कृषि, कृषि ठिकै छ, भैँसी पालन गर्नुहोस्, एउटा दुईवटा भैँसी राख्नुहोस्, भैँसी राख्नुहोस्, भैँसी फाप्छ तपाईँलाई, भैँसी पालन गर्नुहोस्। बाख्रा पालनमा कालो बाख्राहरू बेसी पाल्नुहोस्, रातो र सेतो कम पाल्नुहोस् है, ठिक छ बाबु, राम्रो छ ग्रह, नराम्रो छैन, ठिक छ। ग्रह कुण्डली भाग्य राम्रै छ, बलवान छ तपाईँको, ग्रह चाहिँ सूर्य र चन्द्रमा राम्रो नभएपछि अलि जीवन उताप चढाव बेसी हुन्छ, आफ्ना साथीहरू अलिकति प्रगति गर्छन्, आफूले भने अलिक गर्न सकिन्न भन्ने हो, अरू त ठिकै छ। मैले सुरुमै भने त पैसा बचत हुँदैन, अब त्यसैलाई रत्न कवच पाउँछ नि हामीसँग, रत्न कवच लाउने, 10 बजेपछि फोन गर्नु, अर्डर गर्नु, बनाएर पठाइ पनि दिउँला म होइन, त्यो गर्नु भइहाल्छ, त्यस्तो चिन्ता गर्नै पर्दैन नि, रत्न कपाल लगाएपछि राम्रो त भइहाल्छ कि है। हुन्छ राधे श्याम, उहाँले फोन गर्नुभएको थियो आफ्नो विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो उहाँले, तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने मोबाइल नम्बर 9845175223 र 9805675223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भने गर्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भने गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: उद्देश्य तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जयबस्ती तथा क्रिस्टी अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मैले रोमी एक अध्यायको एकदेखि सात पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। म पावल, यीशु ख्रीष्टको दास, प्रेरित हुनलाई बोलाइएको र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ, जुन सुसमाचार उहाँले अघिबाटै आफ्नो अगमवक्ताद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो। यो सुसमाचार परमेश्वरको पुत्रको विषयमा हो, जसको जन्म शरीर अनुसार दाऊदको वंशबाट भएको थियो। यीशु ख्रीष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्मा अनुसार शक्तिमा परमेश्वरको पुत्र ठहरिनुभयो। उहाँको नाउँको खातिर विश्वासद्वारा आउने आज्ञा पालन सबै जातिहरूको बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौ। तिमीहरू पनि तिनीहरू सँगसँगै यीशु ख्रीष्टका हुन बोलाइएका छौ। रोममा भएका तिमीहरू सबै परमेश्वरको प्रियहरू जो सन्त हुनलाई बोलाइएका छौ, तिमीहरूलाई परमेश्वर हाम्रा पिता प्रभु येशु ख्रीष्टबाट अनुग्रह र शान्ति। पौल प्रेरितले रोमीको पुस्तकलाई लेख्दाखेरि विशेष गरेर रोमका मानिसहरूलाई, रोममा भएका मण्डलीका विश्वासीहरूलाई परमेश्वरको साँचो वचन अथवा साँचो सुसमाचार कायम होस् र सुसमाचार जुन पावलले प्रचार गरिएको थियो येशु ख्रीष्टको बारेमा, परमेश्वरको पुत्र येशुको बारेमा प्रचार गरिएको थियो, त्यो सुसमाचारलाई कसैले पनि नबाङ्गाओस् र यो सत्य हो र यो सुसमाचार सबै मानिसहरूले पालन गर्नुपर्छ भन्ने उद्देश्य राखेर यो पत्र रोममा भएका विश्वासीहरूलाई अथवा मण्डलीलाई लेखिएको हो। र पावलले यो पत्र लेख्नुको अर्को कारण चाहिँ विशेष गरेर रोमबाट पनि अझ टाढा पश्चिम मुलुकमा यो सुसमाचार प्रचार गर्नका लागि अवसर मिलाउन सक्नका लागि पनि रोमका मण्डलीलाई यो पत्र लेखेका हुन्। र पावलले आफ्नो जिन्दगीभरि नै यही सुसमाचार प्रचार गरेर आफ्नो जीवन अन्त्य गर्ने योजना भएको पनि हामी देख्न सक्छौ। अब यो खण्डमा पावलले भनेका केही कुराहरू हामी यहाँ हेर्नेछौ। म पावल भनिकन यस ठाउँमा पावल आफैले आफ्नो व्यक्तिगत विचारलाई अथवा व्यक्तिगत रूपमा यो कुराहरू लेखिराखेको छ। म पावल, यीशु ख्रीष्टको दास, अनि पावलले आफूलाई यीशु ख्रीष्टको दास को रूपमा प्रस्तुत गरेका छन्। दास भन्ने शब्द जुन त्यो बेला आउँछ जुन बेला मालिक हुन्छ र मालिकको अधीनमा रहेका व्यक्ति दास हुन्छन् र दास भनेर आफूलाई यीशु ख्रीष्ट चाहिँ पौलको मालिक हो भनेर स्पष्ट पार्न खोजिएको छ। दास यदि पौल हो भने यीशु ख्रीष्ट पौलको मालिक हुन्छन् र मालिक भन्नासाथ सबै कुरा थोकहरू मालिकको नै हुन्छन् र दास चाहिँ केवल आज्ञाकारी भएर मालिकलाई रिझाउने मालिकले भनेका प्रत्येक कुराहरूलाई मानेर मालिकलाई रिझाउने जिम्मेवारी चाहिँ दासको हो। र यहाँ त्यति मात्र होइन प्रेरित पनि भन्ने शब्द प्रयोग गरेको छ। पौल चाहिँ यो सुसमाचारको लागि अथवा येशु ख्रीष्टको बारेमा प्रचार गर्नका लागि येशु ख्रीष्टले जुन मुक्ति र उद्धार उपलब्ध गराउनु भएको छ परमेश्वरले येशु ख्रीष्टद्वारा अनि येशु ख्रीष्टको यो सुसमाचार अथवा येशु ख्रीष्टको बारेमा सारा मानव जातिलाई विशेष गरेर गैर यहुदीहरूको बीचमा प्रचार गर्नका लागि यो प्रेरितको जिम्मेवारी भनेर पनि हामी बुझ्न सक्छौ। प्रेरित भनेको चाहिँ पठाउनु नयाँ नयाँ ठाउँमा गएर सुसमाचार प्रचार गरेर मण्डलीहरू स्थापना गर्ने कुरासँग सम्बन्धित छ र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ भनेर पौलले आफूलाई व्यक्तिगत रूपमा सुसमाचार प्रचार गर्नका लागि अलग गरिएको व्यक्ति हुँ भनेर स्वीकार गरेका छन्। किनभने यही सुसमाचारको लागि उनले ख्रिस्टियनहरूलाई सताएका थिए भने अब परमेश्वरले यही सुसमाचार प्रचार गर्नका लागि पौललाई चुन्नु भएको कुरा पनि हामी थाहा गर्छौ अथवा बोलाउनु भएको कुरा हामी थाहा गर्छौ। अब यो सुसमाचार चाहिँ उहाँले अघिबाटै आफ्नो अगमभक्तहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो र यीशु ख्रीष्टको बारेमा पुरानो करारमा हामीले धर्मशास्त्र भन्नासाथ अगमभक्तहरू भन्नासाथ प्राय पुरानो करारका 39 पुस्तकहरूलाई पनि हामी याद गर्न सक्छौ र सबै पुस्तकहरूले यीशु ख्रीष्टको बारेमा भविष्यवाणी गरिएको थियो र अगाडि नै बोलिसक्नु भएको थियो कि येशु ख्रीष्टद्वारा मात्र मानिसहरूले उद्धार र मुक्ति प्राप्त गर्न सक्छन्। येशु ख्रीष्टबाट येशुलाई विश्वास गरेर मात्र मानिसले पापको प्रायश्चित पाउँछ, क्षमा हुन्छ भन्ने कुरा यहाँ उल्लेख गरेको देखिन्छ। यो सुसमाचार परमेश्वरको पुत्रको विषयमा हो भनेर यहाँ प्रष्टै भनिएको छ। परमेश्वरको पुत्र येशु ख्रीष्ट जो जसको जन्म शरीर अनुसार दाऊदको वंशबाट भएको थियो, येशु ख्रीष्ट हाम्रा प्रभु मरेकोहरूबाट पुनरुत्थान हुनु भएर पवित्रताको आत्मा अनुसार शक्तिमा परमेश्वरको पुत्र ठहरिनु भयो र येशु ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ र उहाँ चाहिँ पुत्र ठहरिनु भयो भनेको चाहिँ उहाँको बारेमा परमेश्वरले येशूलाई पुत्रको रूपमा पठाउनु भयो र स्वर्गको बारेमा थाहा हुने व्यक्ति, नदेखेको स्वर्गको बारेमा बताउन सक्ने व्यक्ति केवल येशु ख्रीष्ट मात्र हुनुहुन्छ किनभने उहाँ परमेश्वरका पुत्र परमेश्वरको पुत्र ठहरिनु भयो र यही कुरा आज यहाँनिर स्पष्ट पारिएको छ। उहाँको नाउँको खातिर विश्वासद्वारा आउने आज्ञा पालन सबै जातिहरूको बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौ र पौल लगायत अरू टिमहरूले यो कुरा स्पष्ट पार्न खोजेका छन् कि उहाँको नाउँको खातिर विश्वासद्वारा आउने आज्ञा पालन सबै जातिहरूको बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं। उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं किनभने अनुग्रह भनेको पाउन नसक्ने कुरा पाउनु हो र प्रेरितको काम भनेको नयाँ नयाँ ठाउँहरूमा गएर येशु ख्रिस्टको बारेमा प्रचार गर्नु हो र यो चाहिँ येशु ख्रिस्टको नाउँमा विश्वास गर्ने कुरा र आज्ञा पालन गर्ने कुरासँग सम्बन्धित छ र उहाँको अनुग्रह र प्रेरितको काम हामीले पाएका छौं भनेर पावलले यो कुरा गर्दै गर्नु हुँदाखेरि चाहिँ अब यो अनुग्रहको कुरा र प्रेरितको कामको कुरा चाहिँ एकदमै महत्वपूर्ण रह्यो। अनुग्रह चाहिँ परमेश्वरले भनौँ मानिस जातिले पाउन नसक्ने कुरा पाउने कुरालाई भनौँ प्रचार प्रसार गर्ने कुरासँग सम्बन्धित भयो भने प्रेरितको काम चाहिँ यो सुसमाचारलाई मानिसहरूको बीचमा नसुनेको ठाउँमा गएर यो सुसमाचार सुनाउनु पर्ने कुरा हामी बुझ्छौ। त्यसकारण यहाँ अर्को कुरा छ, रोममा भएका तिमीहरू सबै परमेश्वरको प्रियहरू जो सन्त हुनलाई बोलाइएका छौ र रोममा भएका प्रत्येक विश्वासीहरू जो परमेश्वरको अगाडि पवित्र अनि परमेश्वरको सन्तान भनेर कहलाइन्छ र यो परमेश्वरको अनुग्रहबाट पाएका कुराहरू नै हुन् र तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु यीशु ख्रीष्टको अनुग्रह र शान्ति उनीहरूको जीवनमा परमेश्वरको अनुग्रह प्रशस्त रूपमा भएको होस् र शान्ति पनि उनीहरूको जीवनमा भएको होस् भनेर पौलले यस ठाउँमा स्पष्ट रूपमा बताएको देखिन्छ। त्यसकारण विशेष गरेर यस ठाउँमा चाहिँ पावलले आफूलाई सुसमाचारको लागि अलग गरेको कुरालाई स्वीकार गरेका छन्। जुन सुसमाचार परमेश्वरले अघिबाटै आफ्नो अगमभक्तद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो यो सुसमाचार परमेश्वरको पुत्रको बारेमा हो जसको जन्म शरीर अनुसार दाऊदको वंशबाट भएको थियो। येशु ख्रीष्ट मरेकोबाट पुनरुत्थान भएर परमेश्वरको पुत्र ठहरिनुभयो र उहाँको नाउँको खातिर विश्वासद्वारा आउने आज्ञा पालन सबै जातिहरूको बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पनि पाएका छौं। तिमीहरू पनि येशु ख्रीष्टको हुन बोलाइएका छौ। परमेश्वरको सबै प्रियजनहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशूबाट अनुग्रह र शान्ति मिलोस् पनि भनेका छन्। यसरी लेखकले यो खण्डमा पावलले प्रचार गरेको सुसमाचार परमेश्वरको पुत्रको बारेमा हो जसको जन्म शरीर अनुसार दाऊदको वंशबाट भएको थियो। पावलले आफूलाई सुसमाचारको लागि अलग गरेको कुरालाई स्वीकार गरेका छन्। अगमवक्ताहरूद्वारा धर्मशास्त्रमा प्रतिज्ञा गरेको थियो यो कुराहरू। येशु ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँको नाउँको खातिर अनुग्रह र प्रेरितको काम पाएका छन् मानिसहरूले। येशु ख्रीष्टद्वारा बोलाइएकाहरू सबैलाई अनुग्रह र शान्ति मिलेको होस् भनेका छन्। त्यसकारण हरेकले सुसमाचारको निम्ति बोलाइएको कुरालाई स्वीकार गरेर अघि बढ्नु पर्छ। आदरणीय श्रोता, हामी जसरी पावललाई परमेश्वरले सुसमाचारको निम्ति अलग गरेको कुरा स्पष्ट हामी देख्छौं, त्यसरी नै आज हरेक क्रिस्चियन येशूलाई विश्वास गर्ने व्यक्तिहरूलाई पनि सुसमाचारको निम्ति अलग गरेका हुन्छन्। जो जो व्यक्तिहरूले अथवा जो जसले येशूलाई विश्वास गरिसक्नु भएको छ उहाँहरूको जिम्मेवारी भनेको सुसमाचारको निम्ति नै उनीहरूलाई बोलाइएको हो र सुसमाचारको प्रचार प्रसार उनीहरूले गर्नुपर्छ। र आज यदि यहाँहरूले पनि येशू ख्रीष्टलाई विश्वास गरिसक्नु भएको छ र येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर मुखले स्वीकार गरेका छन् र येशू ख्रीष्ट चाहिँ मरेकोबाट तेस्रो दिनमा जीवित हुनुभएको हो भनेर विश्वास गर्नुभएको छ भने यहाँहरूले पनि सुसमाचारलाई अब प्रचार गर्नका निम्ति सुसमाचारको निम्ति उहाँहरू पनि अलग भएको कुरा स्पष्ट बुझ्न सकिन्छ। जो जसले येशूलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन यहाँहरूले येशूलाई विश्वास गरेर उहाँको सन्तान बनेर अनन्त राज्यको भागीदार बनेर परमेश्वरको सन्तान भएर जिउँदाखेरि उनीहरू पनि सुसमाचारकै लागि अलग भएको हो भन्ने कुरा स्पष्ट बुझ्नु जरूरी छ। आज यदि जतिजनाले येशूलाई विश्वास गर्नुभएको छैन यहाँहरूले येशूलाई विश्वास गर्नुहोस् र येशूलाई विश्वास गरेर परमेश्वरको यो ठूलो जिम्मेवारी उहाँहरूले पनि लिन सकेका हुन्। जतिजनाले येशूलाई विश्वास गर्नुभएको छ तपाईँहरूले हजुरहरूले यो सुसमाचारको लागि अलग भएको हो भन्ने कुरा निश्चित भएर सुसमाचारको प्रचार गर्ने काम गर्नुहोला। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। परमेश्वरले अर्को समय दिनुभयो भने फेरि आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

हवस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98549857।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ, सम्पर्क नम्बर 98151088 र 98088878।

0: नयाँ बिजनेस शुरू त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार।
1: यति सानो कुरामा पनि के को चिन्ता लिगिरहेको? धादिङ बेसीमै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्ट्यान्ट सर्भिस।
0: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस्। बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी,
0: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट,
1: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण, D1, D2, D3, D4, TDS भ्याट विवरण तथा कर चुक्ता सेवा,
0: कर तथा अडिट परामर्श, पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्।
1: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोपाइटर किरण बिक। सम्पर्क 0105905030 र मोबाइल नम्बर 9860245049। साथै इमेल ठेगाना रहेको छ saajaconsultantservice@gmail.com।
2: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरा दिम प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकी सुर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिन्जिम सेगो है रोमा।
3: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि?
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915919
5: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
2: डिस होम इन्टरनेट

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट सुनिराख्नु भएको छ। फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आएका छौं। त्यसै गरी युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी एनईपीएएलआई नेपाली एनईटीओडब्ल्यूआरके नेटवर्क टीभी सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा फेसबुक र युट्युब दुवैमा जोड़िएका छौं र प्रत्यक्ष रूपमा हामीले सुन्न सक्नुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बस प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौ। आदरणीय श्रोता, प्रधानमन्त्री बालिन्द्र शाह बालिन आज जलवायुको मुद्दा बोकेर अमेरिका जाँदै हुनुहुन्छ, न्यूयोर्क जाँदै हुनुहुन्छ। उहाँले चाहिँ प्रधानमन्त्री बालिन शाह संयुक्त राष्ट्रसंघको महासभाको 81 सत्र अन्तर्गतको उच्च स्तरीय सप्ताहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले बिहिबार सेप्टेम्बर 24 गते महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ भने न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेससँगको भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ। महासभा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री श्री खनाल, प्रधानमन्त्री प्रमुख सल्लाहकार कुमार बेन्जन लगायतकाहरू गइसक्नु भएको छ। परराष्ट्र मन्त्री न्यूयोर्क पुगिसक्नु भएको खबर पनि प्राप्त भएको छ। आदरणीय श्रोता, जलवायु न्याय नेपालको मुख्य मुद्दा बन्नुपर्दछ। सगरमाथादेखि समुद्रसम्मको सन्देशमा नेपालको बलियो उपस्थिति रहनुपर्दछ। महासभामा 193 राष्ट्रको सहभागिता छ। महासभा अघि प्रतिपक्षीसँग प्रधानमन्त्रीको परामर्श समेत रहेको विषयलाई पनि हामी आजको नेपाली बहसमा जोड़ दिन चाहन्छौ। आदरणीय श्रोता, प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको उपस्थिति बलियो बन्नुपर्छ, नेपालको लागि बन्नुपर्छ, यस विषयमा आज हामी चर्चा परिचर्चा गर्दैछौ। भोटे कोशी बाढ़ीबारे पनि संसदीय विशेष समिति गठन भएको छ। 3 महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश पनि प्राप्त भएको छ। यसको विषयमा पनि हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। पुँजी बजारको डाटा सेन्टरमा साइबर आक्रमण भएको छ, निकै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ। नेपालको शेयर बजारलाई फेरि एकपटक आक्रमण भएको छ, यसले कस्तो खालको समस्या सिर्जना गर्दछ त? आदरणीय श्रोता, आजको नेपाली बसमा यस विषयमा पनि चर्चा गर्दैछौ। सामान्य विवादले उग्र रूप लिँदा बसभित्र आत्मदाहको प्रयास गरिएको छ। सोमबार बिहान 10 बजेतिर 25 ख 42 74 नम्बरको रीति सिद्धि यातायातको बस त्रिपुरेश्वर स्थित बिसौनीमा आइपुगेर रोकियो। 23 वर्षीय चालक दावा लामा बस अगाडि बढ़ाउने तयारीमा थिए। गाड़ी अगाडि एउटा मोटरसाइकल उभिएपछि लामाले हर्न बजाए। पछाडिबाट निरन्तर आउने अन्य सवारी साधनका कारण त्रिपुरेश्वर चोकमा सवारीको चाप र ट्राफिक जाम बढ़िसकेकाले गर्दाखेरि त्यहाँ चाहिँ निकै समस्या सिर्जना भयो र पछि दावा लामाले आफूलाई कन्ट्रोल गर्न सकेनन्। ट्राफिक संघको भनाभन, प्रहरीसंघको भनाभन पनि त्यहाँ सुनिन्छ र उनले बसभित्रै आफूले आगो लगाएको विषय पनि आएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्दैछौ। त्रिपुरेश्वरमा 2.5 महिनामै ट्राफिक प्रहरी र नगर प्रहरीसँग विवादपछि दुई युवाले आवेगमा आगो रोजेका छन्। दुवै घटनाका कारण एउटै हो भन्ने निष्कर्षमा पुग्न नमिले पनि घटनाले जरिवाना असुलेको शैली, प्रहरीको व्यवहार र नागरिक राज्य सम्बन्धबारे गम्भीर प्रश्न उठाएको छ। प्रहरीको व्यवहार अझै पनि सुध्रिने स्थिति छैन, किनभने एउटा नागरिक मैत्री भएर प्रहरी किन बस्न सकिरहेको छैन? प्रहरीलाई चिठै मात्र काट्नुपर्ने स्थितिको सिर्जना किन भइरहेको छ? समय र सिचुएसन हेरेर चाहिँ उसले किन निर्णय लिन सक्दैन भन्ने खालका विषयहरू आज जोड़िएका छन्। आजको नेपाली बहसमा यिनै विषयमा चर्चा गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: ਅੰਮਾ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਐਕਟੀਵੇਟ ਅਰਨੀ ਕਾਰੋਬਾਰ ਸਚੀਲੇ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਈਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰ ਇੱਕ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਬੇਸਮਾ ਬੈਂਕਿੰਗ
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाई कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईको साथमा छौ कृषि विकास बैंक लिमिटेड
4: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका युवा नेता लेखनाथ पोखरेल हुनुहुन्छ पोखरेलजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
6: धन्यवाद नमस्कार
5: अब तपाईँ यतिखेर अर्घखाँसीमै हुनुहुन्छ होइन आफ्नो जिल्लामा त्यहाँको चलफल के छ वडा अधिवेशन कसरी सम्पन्न भयो नेपाली कंग्रेसको केन्द्रको विवादले चाहिँ तल्लो तहसम्म छोएको छ कि छैन
6: खेमजी असाध्यै यो शुभप्रभात बिहानको समयमा तपाईँले मलाई यो नेपाली कंग्रेसको 15 महाधिवेशनका सन्दर्भमा 77 जिल्लाको सन्दर्भ कस्तो छ र अर्घाखाँचीमा के छ भनेर प्रश्न गर्दै गर्दा अर्घाखाँचीमा रहेका 61 वडामै निर्विरोध रूपमा अधिवेशन सम्पन्न भएको छ र हामी देशभरि नै यो ढंगबाट हाम्रा परिणामहरू देशभरिकै 6,743 वडा मध्ये करिब करिब 99% वडाहरूमा अधिवेशन सम्पन्न भएको छ भोलि मात्रै हामी देशभरिका 753 वटा स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गर्ने र 10 गते देशभरिबाट महाधिवेशन प्रतिनिधिहरू छनौट भइसकेपछि 15 महाधिवेशनका लागि काठमाडौँ प्रस्थान गर्ने गरी तयारी भएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु
5: गाउँमा के छ केन्द्रको विवादले कतिको छोया छ नेता कार्यकर्ताहरू बीच रस्ता कस्ती कस्तो छ स्थिति
6: कांग्रेस र कांग्रेस भन्दा बित्तिकै कांग्रेसको प्रायवाची गगन थापा भइसक्नु भएको छ त्यसै कारणले गर्दा गगन थापाको नेतृत्वमा अगाडि बढेको कांग्रेसमा कतिपय कुराहरू साउँठाउँमा नेपथ्यबाट सानातिर आवाज सुनिए तापनि मूर्त रूपमा त्यस्तो खालको अवस्था देखिएको छैन समग्रमा गगन थापाको नेतृत्वमा 15 महाधिवेशन सम्पन्न गर्नुपर्छ र 15 महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर यो मुलुकको अभिभारा कांग्रेसको काँधमा आउनुपर्छ त्यसको नेतृत्व गगन थापाले गर्नुपर्छ भन्ने एउटा अभियान देशभरि नै उभार आएको छ साँच्चीकै कांग्रेस विकल्पमा जन्मिएका पार्टीहरूको गतिलाई हेर्दा पनि अब नेतृत्व गगन थापाको काँधमा जानुपर्छ भन्ने परिवेश सिर्जना भएको परिस्थितिमा कंग्रेस 15 महाधिवेशनलाई सशक्त ढंगबाट अगाडि बढाउने गरी अर्घाखाँची जिल्लाका हामी 61 वडाकाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरू पार्टी सभापतिहरूसँग सम्वाद गर्दै गर्दा असाध्यै राम्रो उत्साह देखिएको छ अर्घाँचीको सन्दर्भमा कांग्रेस एकाकार छ कहीँ कतै चोइटिएको फुटेको अथवा अर्को इतर पक्ष कहीँ भएको अवस्था छैन हामी एकाकार भएर गोलबन्द भएर एकमाना एकताका साथ कांग्रेस अगाडि बढेको छ समग्र कांग्रेसको अर्घाँचीको राजनीतिलाई हेर्ने हो भने गगन थापामय भएको छ र हामी प्रतिस्पर्धाको मैदानमा मित्रवत प्रतिस्पर्धा गर्ने त्यसमा पनि आत्मीयताका साथ प्रतिस्पर्धा गर्ने र हार र जितलाई सहज रूपमा लिने गरी अगाडि बढेको छ र यो अधिवेशन साँच्चीकै कांग्रेसका लागि ऐतिहासिक मात्र होइन कोसेढुङ्गा साबित हुने गरी अर्घाँचीको अधिवेशनलाई हामी अगाडि बढाएका छौं भव्य र सभ्य रूपमा 61 वडाबाटै प्रतिनिधित्व गर्नुहुने यो जिल्लामा रहेका 6 वटा स्थानीय तह 61 वडामा हामी समग्रतामा हेर्दै गर्दा कांग्रेस एकाकार भएर अगाडि बढेको देख्न सकिन्छ खेमजी।
5: होइन, अब एउटा समूह त छुट्यो नि त, फेरि नेपाली कंग्रेसलाई एक दिक्क बनाउन त सकिन नि त, हर सम्भवका प्रयासहरू होइन व्यर्थै रहे नि त, होइन यसमा तपाईँलाई अलिकति दुःख छैन लेखनाथजी?
6: तपाईँलाई सूचनाका लागि यो सबै देशभरि जानकारीका लागि पनि समाचार बन्ने सजिलो हुन्छ। अर्घाखाँची जिल्लाको हकमा यहाँ त्यसरी कुनै टीम इतर पक्ष छुटेको अवस्था छैन, एकाकार भएर हामी अगाडि बढेका छौं। सबै गगन थापाको नेतृत्वमा कंग्रेस अगाडि बढ्नुपर्छ भनेर हिजका दिनमा विशेष महाधिवेशनमा 99% हस्ताक्षर गरेर अगाडि बढेको र अध्यावधिमा 100% अध्यावधि गर्ने जिल्ला मध्ये 77 जिल्ला मध्ये नमूना जिल्लाको रूपमा अर्घाँची पर्छ। त्यस कारणले अर्घाँची गगनमय छ, यहाँबाट कतै चोइटिने चुट्ने अथवा कतै अरू इतर पक्षमा कुरा गर्ने परिस्थिति नबनेको कुरा मैले यहाँलाई मात्र होइन देशभरिका सबै कंग्रेसजनहरूमा उत्साहका साथ अगाडि बढ्ने र अर्घाँची नमूनाको रूपमा अगाडि बढेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। समग्रमा कांग्रेस एकाकार भएर आफ्नो 15 महाधिवेशन अगाडि बढाउने र विगतका त्रुटिहरू, विगतका समस्याहरू, विगतमा भएको पुस्तान्तरण र युवा नेतृत्वको सम्भावनालाई खोज्ने प्रयास कंग्रेसमा साँच्चीकै सफलीभूत भएको छ। यसलाई हामीले व्यवस्थित ढंगबाट उन्मादमा नआइकन, नअत्तालिकन, जिम्मेवारीका साथ, जिम्मेवारी बोध गरेर अगाडि जाने गरी कंग्रेस अगाडि बढेको छ। अर्घाँची त्यो ढंगबाट अगाडि बढेको छ। हाम्रा 61 निर्वाचित सबै पार्टी सभापति र क्षेत्रीय प्रतिनिधिहरू असाध्यै उत्साहित हुनुहुन्छ र यहाँ कतै इतर पक्षमा मतदान गर्ने अथवा गगन पक्षभन्दा अर्को भन्ने प्रश्न नजन्मिएको अवस्थाले सबै एकाकार भएर हामी अगाडि बढ्ने अभियानमा अगाडि बढेको छौं। साँच्चीकै तपाईँले देशभरि बताउन सकिने गरी यो जिल्ला अगाडि बढेको छ। ऐतिहासिक रूपमा यो 15 महाधिवेशन सफल पार्नुपर्छ। बीचमा आएका धेरै खरे खोलाहरू र बीचमा जन्मिएका कतिपय कथित नयाँ भन्ने दलहरूका अभियानहरूका कारणले गर्दा पनि अब हामी जिम्मेवारी बोधका साथ यो मुलुकको अभिभावक कंग्रेसले लिनुपर्छ र त्यसको नेतृत्व गगन थापाले गर्नुपर्छ भन्ने भावनाका साथ एक खालको उभार आएको छ र 61 देखिएको उत्साह, उमङ्ग, कंग्रेसजनहरूमा देखिएको जुन निर्विरोध रूपमा 61 उत्साहजनक ढंगबाट नेतृत्व चयन भएको छ, यसले हामीलाई साँच्चीकै अगाडि बढ्नका लागि, बढी जिम्मेवार बन्नका लागि अझ हामीलाई प्रेरित गरेको छ। त्यो आधारमा अगाडि बढ्ने गरी हामी अगाडि बढेको कुरा म यहाँलाई मात्र होइन समग्र देशभरि रहनुभएका कांग्रेसजनहरूलाई जानकारी गराउन चाहन्छु।
5: अब एउटा कुरा नि, जस्तो केन्द्रीय नेताहरू पनि ओडाईबाट निर्वाचित हुनुपर्ने हुन्छ होइन, त्यसको प्रभाव चाहिँ कस्तो छ नेताहरूमा, कतिको चाहिँ म्याचुरिटी यसले पैदा गेन गरेको छ? तपाईँले भनिसक्नुभयो अर्घाँचीमा राम्रै भयो, पुष्पा भुषालजीको पनि जिल्लाको हो के अरे होइन, नेपाली कंग्रेसका उपसभापति, उहाँले मिलाएर ल्याउन सक्नुभयो होइन अहिले अर्घाँचीलाई? त्यसो भए
6: नेपाली कंग्रेसको दोस्रो विशेष महाधिवेशन जुन भिरकोटी मण्डलमा सम्पन्न भयो त्यहाँबाट निर्वाचित आदरणीय नेपाली कंग्रेसको सर्वे उपसभापति पुष्पा भुषालको जिल्ला र समग्रतामा हेर्दै गर्दा हिज सुवर्ण शमशेरले आफू नआइकन निर्वाचन जितेको निर्वाचन क्षेत्र रहेको जिल्ला अर्घाँची हो र यो जिल्लाको ऐतिहासिक पृष्ठभूमि, असाध्यै गर्विलो इतिहास रहेको छ। यसको विरासतलाई हामीले थाम्ने गरी हाम्रा गतिविधिहरू अगाडि बढ़ाएका छौं र अहिले समग्रमा एक असाध्यै व्यवस्थित ढंगबाट हामी अगाडि बढ़ेको अवस्था देखिन्छ र नेतृत्वमा कतै पनि विचलन नआउने गरी अगाडि बढ़ेको छ र यो नेतृत्वले 15 महाधिवेशनलाई अझ व्यवस्थित गर्नका लागि, अझ परिष्कृत गर्नका लागि, अझ संगठित रूपमा अगाडि बढ़ने र एकाकार भएर अगाडि बढ़ने गरी हाम्रा अभियानहरू चलेका छन्। अहिले पनि 61 सबै ठाउँमा मिटिङहरू भइरहेका छन्। आज धेरै ठाउँहरूमा 6 स्थानीय तहहरू, 6 3 गाउँपालिका, 3 नगरपालिकाहरूमा भेला मिटिङहरू भइरहेका छन् र भोलि हुने पालिकाको अधिवेशन, स्थानीय तहको अधिवेशनलाई पनि सर्वसहमति गराउने गरी हाम्रा अभियानहरू, प्रयत्नहरू जारी छन्। त्यो आधारमा अगाडि बढेका छौं र अब हुने कंग्रेसको 15 महाधिवेशनलाई साँच्चीकै ऐतिहासिक मात्र बनाउने होइन, अब कंग्रेस मुलुकको नेतृत्व गर्ने गरी नयाँ ढंगबाट नेतृत्व आयो। हिजको जस्तो थलिएको, थाङ्गिएको र जाँगर मरेको नेतृत्व होइन, उत्साहका साथ अगाडि बढ्ने गरी यो नेतृत्वले आफूलाई साँच्चीकै जिम्मेवार बनाएर काँधमा जिम्मेवारी, हृदयमा इमानदारी र मस्तिष्कमा समझदारीका साथ नेतृत्व वहन गर्नुपर्छ भन्ने ध्येयका साथ गगन थापाको नेतृत्वलाई अगाडि बढाउने गरी उत्साहका साथ आएका छौं। तपाईँलाई जानकारी गराउँ, यहाँबाट आउने चयन हुने नेतृत्वहरू एकाकार भएर आउने र गगनलाई नेतृत्वमा सुम्पिनुपर्छ, यो अभिभावक सुम्पनुपर्छ भन्ने ध्येयका साथ एउटा खालको एकता भएका कारणले गर्दा पनि यहाँ गुट उपगुटको अन्त्य हुने अधिवेशनको रूपमा यो अधिवेशन लिन लिन सकिन्छ। पन्ध्रौं महाधिवेशन गुट रहित महाधिवेशन बन्छ, त्यसै गरी अर्घाखाँची जिल्ला त गुट नभएको जिल्ला भनेर नामाङ्करण गर्न सकिने गरी हामी अगाडि बढेका छौं। आत्मीयताका साथ मित्रवत प्रतिस्पर्धा गर्छौं। कतिपय साथीहरू जितको प्रयत्नमा अगाडि बढ्नुहुन्छ, कतिपय साथीहरूले जित्दै गर्दा हार पनि स्वीकार्न सक्ने गरी हामी अगाडि बढेका छौं। हामी बीचमा एकाकार भएर एक आत्मा भएर अगाडि बढेको अवस्थामा साँच्चै देशभरि सन्देश दिन सक्ने गरी कंग्रेस अगाडि बढ्ने गरी अर्घाखाँचीको अधिवेशनलाई सम्पन्न गर्ने तयारीमा हामी जुटेको कुरा म देशभरिका कांग्रेस मात्र होइन समग्र अर्घाँचीवासी सबै कंग्रेस जनहरू आजको यो शुभ विवाहनीमा म 61 वटामा रहनुभएका अर्घाँचीका सबै क्षेत्रीय प्रतिनिधिहरू सर्दे 61 वटै पार्टी सभापतिहरू भोलि चयन हुनुहुने पालिका सभापतिहरू सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु हामी आत्मीयताका साथ एक मानवताका साथ अगाडि बढ्ने गरी यो अधिवेशनलाई साँच्चै ऐतिहासिक बनाउने गरी अर्घाँचीमा अगाडि बढेका छौं। सर्दे सबै क्षेत्रीय प्रतिनिधिहरू पार्टी सभापतिहरू त्यो ढंगबाट अगाडि बढ्ने गरी मनस्थिति बनाएर अर्घाँचीको सदरमुकाम सन्धि खर्कमा 10 गते बिहान उहाँहरूको उपस्थित रहन्छ। हामीले व्यवस्थित ढंगबाट मतदान प्रक्रियाबाट सर्वसहमतिको प्रयत्न गर्छौं। जुन जुन तहसम्म सर्वसहमति गर्न सक्छौं त्यहाँ सर्वसहमति हुन्छ। जहाँ हाम्रो इच्छाका साथीहरू हामीले तोकिएको विधानले तय गरेको पदभन्दा बढ़ी पर्छ त्यहाँ हामी आत्मीयताका साथ मित्रवत प्रतिस्पर्धा गर्ने गरी मनमुटाव नगरिकन अगाडि बढ़ने गरी हारलाई पनि स्वीकार्न सक्ने हार पचाउन सक्ने गरी हामीले मनस्थिति बनाएर अगाडि बढ़ने गरी हाम्रो अर्घाँचीको अधिवेशन तयारीमा जुटेको कुरा म जानकारी गराउन चाहन्छु।
5: समग्र देशको कुरा गरौं होइन, नेपाली कंग्रेसको अहिलेको अवस्थाको कुरा गरौं, किनभने देउबा पक्ष चाहिँ अब बाहिर उहाँ छुटिसक्नु भएको स्थिति छ। अधिवेशनको प्रक्रिया अगाडि बढ़िसक्यो, एउटा अधिवेशन सम्पन्न भइसक्यो, छिटफुट मात्रामा केही भए पनि नत्र सौहार्दैपूर्ण ढंगले चाहिँ एउटा अधिवेशन भइरहेका खबरहरू पनि आएका छन्। कंग्रेसलाई कमजोर बनाउने लाइनतर्फ अब यसलाई कसरी बलियो बनाउन सकिन्छ? त्यत्रो लामो समय चाहिँ निकै एक्सर्साइजहरू भयो, कसरतहरू भयो, मिलाउन नसकिने स्थिति आयो, के देखिएका अनुहारहरू, फेसहरू, कोही चाहिँ नोट अफ डिसेन्ट लेखेर न्यूट्रलमा बसेका छन्, कोही चाहिँ एउटा कित्तामा उभिएका छन्। गगन थापा पछि संस्थापन पछि आफ्नै गतिमा चाहिँ अगाडि बढ़ेको छ, यसले कंग्रेसको भविष्य के हुन्छ?
6: निश्चित रूपमा कतिपय सर्दे नेताहरू हिजको उहाँहरूको पृष्ठभूमि हेर्दै गर्दा उहाँहरूले गरेको योगदानका लागि हामीले कदर गर्नुपर्छ। हाम्रा सर्दे नेताहरूले गरेको हिजका दिनको अभ्यास प्रयत्न र मिहिनेत र यो जुन खालको अभियान अगाडि बढ़ाउनु भयो त्यही विरासतमा टेकेर हामी अगाडि बढ़ेका छौं र उहाँहरूलाई हामी उच्च सम्मान गर्न चाहन्छौं। तर सधैँभरि मेरो कानमा अभिभार रहनुपर्छ, यो मैले मात्रै भूमिका निर्वाह गर्नुपर्छ भनेर गति लिन नसक्दै गर्दा पनि पद ओगट्ने परम्परा तोड्ने गरी हामी अगाडि त्यसैको प्रतिफल स्वरूप विशेष महाधिवेशन सम्पन्न भयो। केही नेताहरू किम कर्तव्य विमूढ भएर अहिले पनि न यताको न उताको भएर बस्नुभएको छ, न हामीले उहाँहरूलाई यसो हेर्दै गर्दा उहाँ कुनै ढंगबाट स्पष्ट धारणा राख्न सक्नुहुन्छ, न उहाँहरूले यो विशेष महाधिवेशनलाई स्वीकार्न सक्नुभयो, सदस्यता अध्यावधि गर्न जाँगर गर्नु भएन, पार्टीको सदस्यता पनि नरहने र म मिलाउँछु भनेर मध्यमार्गीको नाममा बाटो अवरोध गर्ने खालको काम भएको छ। कतिपय नेतृत्वहरू अबलाई हामीले प्रश्न गरेको होइन, सर्दे नेताहरूप्रति सम्मान छ तर उहाँहरूले गरेको यो बीचको व्यवहारले कंग्रेसलाई बन्दी बनाएर राख्ने उहाँहरूलाई छुट छैन। कंग्रेसको 15 महाधिवेशन हामीले 14 महाधिवेशनको 5 वर्ष अवधि पूरा भइसकेपछि समयमै हामीले आवधिक रूपमा अधिवेशन गर्ने कुरामा अगाडि बढ़दै गर्दा नेताहरू बीचमा बस्ने कतिपय नेतृत्वहरू आफूलाई राज्यबाट मैले अब विश्राम लिन्छु भनेर कार्यभार दिएर गइसकेको सर्दे पूर्व पार्टी सभापति फेरि आएर सक्रियता जनाउने र अरूको बलमा राजनीति गर्न खोज्ने जुन भएको छ यसले कुनै पनि गुट र नेताहरूलाई राम्रो गर्दैन। हामीले सर्दे त्यहाँभित्र रहेका नेताहरूसँग सम्वाद गर्यौं, छलफल गर्यौं र हाम्रा कुराहरू बतायौं र धेरै नेतृत्वहरू 15 महाधिवेशनको वडा अधिवेशनमा सरिक हुनुभयो। हिजका दिनमा के थियो भने केन्द्रीय सदस्य भइसकेपछि वडापट्टि जवाबदेही हुन नपर्ने, जनतापट्टि नजाने, सधैँ पदेन महाधिवेशन प्रतिनिधि हुने र सिधै केन्द्रमा आउनु पाउने जुन परम्परा थियो त्यसलाई तोड्यौं। विधानमा अहिले हामीले 35 वर्ष मुनिका युवाहरूलाई महाधिवेशनमा प्रत्यक्ष रूपमा उहाँहरूलाई भाग लिने अवस्था सिर्जना गर्यौं। सँगसँगै समानुपातिक समावेशिता र पेशागत र हामीले विभिन्न क्लस्टरबाट पनि प्रतित्व गराउने गरी यो साँच्चै वैज्ञानिक ढंगबाट कंग्रेस अगाडि बढ़ने गरी हाम्रो तयारी भएको छ। यो अधिवेशन कांग्रेसका लागि मात्र होइन देशकै राजनीतिक दलहरूमा एउटा सबल सक्षम र सबैका लागि उदाहरणीय हुने खालको हाम्रो विधानले पनि त्यो व्यवस्था गर्ने गरी हामी अगाडि बढ़ेका छौं। त्यसैले खेमजी यो पटकको अधिवेशन साँच्चै सबै राजनीतिक दलहरूलाई यो आफ्नो नयनहरू कंग्रेसको अधिवेशनतिर लग्दै गर्दा धेरै सिक्न मिल्ने खालका वातावरण बनाउने गरी हाम्रो अभियान अगाडि बढ़ेको छ। यो महाधिवेशन साँच्चै वैज्ञानिक ढंगबाट अगाडि बढ़छ।
5: अब एउटा कुरा लेखनाथजी, अब नेपाली कंग्रेसको अहिलेको अवस्था निकै लोकतान्त्रिक पार्टी, ठूलो पार्टी, पुरानो पार्टी, पुरानो विरासत बोकेको पार्टी, बीपीको सिद्धान्तलाई अंगीकार गरेर अगाडि बढेको पार्टी, तर यो कंग्रेसलाई चाहिँ गगन थापा नेतृत्वले चाहिँ सबैलाई एकीकृत गर्न कहाँनिर चाहिँ अलिकति केही कमजोरी भयो वा चाहिँ अझ केही छिटफुट भएका विषयहरूलाई चाहिँ अझ भनौँ न त्यहाँ सम्झिनुपर्ने, सर्वोच्च अदालतमा एउटा आधिकारिक मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ, यसलाई चाँडो पेशी तोकियोस् भनेर चाहिँ फेरि निवेदन दिएका भन्ने खबरहरू आएका छन्, यसले के प्रभाव पार्न सक्छ?
6: अन्तिमसम्म पनि अपेक्षा गर्ने कुरा सर्दै नेताहरूले बुझ्नुपर्छ। निर्वाचन आयोगले आधिकारिक दिइसक्यो, सम्मानित सर्वोच्च अदालतले दुई दुईवटा फैसला गरिसक्यो, त्यसपछि पनि उहाँहरूले फेरि हलो अड्काउने काम जुन खालले गर्ने प्रयत्न गर्नुभयो, यसले हाम्रा सर्दीय नेताहरूको हिजका दिनहरूमा गरेका कर्महरूलाई पनि पश्चाताप पनि गराएको छ। आज तपाईँलाई म स्मरण गराउन चाहन्छु, हाम्रो नेताहरूको तस्विरमा हेर्नुभयो भने माथिका प्रसाद कोइरालाको तस्विर राखिँदैन। अहिले नेताहरूले गरेको जुन कर्म छ उहाँहरूलेका कारणले गर्दा भोलि हामीले उहाँहरूलाई कम्तीमा पनि हाम्रा पुस्ताहरूले भोलिका दिनमा सम्मान गर्ने ठाउँ राखिदिनुहोस्। तपाईँहरू अब नयाँ पुस्ता आइसकेपछि किचलो गरेर कंग्रेस अदालतले मिलाइदिने होइन, सर्वोच्च अदालतले कांग्रेसको संगठन गरिदिने पनि होइन, संगठन गर्नका लागि ओडामा जानुपर्छ। आज म भन्न चाहन्छु, पूर्व पार्टी सभापति शेरबहादुर देउबाको ओडा गन्नाबधुराको एक नम्बर ओडामा कंग्रेसको अधिवेशन सम्पन्न भयो, तर उहाँ अध्यावधि नगरेर बसिसकेपछि हामीले पूर्व नेता मात्रै भन्न सकिने अवस्था रहन्छ। अब यही ढंगबाट अरू नेताहरूलाई पनि एउटै प्रकारको परिभाषाभित्र ल्याउन सकिन्छ, त्यस कारणले गर्दा अब रोकिने अवस्था छैन। हामीले सबै ठाउँहरू 70 जिल्लामा एउटा खालको उभार आएको कुरालाई स्वीकारेर नेतृत्व अगाडि बढ्नुपर्छ। बाजे बाजे जाए त्यो तत्त्वबोध गगन थापाले टुरी खेल जत्रो छाती बनाएर सबैलाई मिलाउने गरी प्रयत्न गर्नुभयो। सबै चरणका कुराहरू भए संवाद गर्यौं, हामीले चरणबद्ध छलफल गर्यौं, उहाँहरूका धेरै कुराहरू हामीले सुन्यौं, छलफल गरेर अगाडि बढ्यौं, हामीले उहाँहरूका मागहरू पनि पूरा गर्यौं। कतिपय कुराहरू उहाँहरूले कलेक्टिभली डिमान्ड गर्नुभएको थियो, त्यो मागलाई पनि पूरा गर्ने गरी गगन थापाले अगाडि बढाउनु सिलसिलावार ढंगबाट श्रृंखलाबद्ध ढंगबाट धेरै छलफल भयो। धेरै छलफल हुँदै गर्दा पनि उहाँहरूले मेरो गोरुको बारै टक्का भन्ने खालको जुन प्रयत्न गर्नुभयो, ढिको पनि फोर्दिन अलिलो पनि खाँदिन जस्तो गरेर उहाँहरू जुन खालले लाग्नुभयो, त्यो कारणले गर्दाखेरि केही समस्याहरू उहाँका बीचमा छन्। अब कंग्रेस त्यो बाटोबाट जान सक्दैन, अदालतको कुरा देखाएर अथवा पुरानो कुरा हाम्रो हजुरबाले घिउ खानुभएको थियो आज हाँसुङ भनेर कसैले अहिले मान्ने पक्षमा छैन, त्यो आधारमा अब कांग्रेस एकाकार भएर जाने गरी गगन थापा नेतृत्वमा हामी प्रखर ढंगबाट अगाडि जान्छौं। हामी मुलुकका चुनौतीहरू सामना गर्ने, मुलुकलाई एउटा दिशाबोध गराउने गरी अगाडि जानुपर्छ। कंग्रेसको महाधिवेशन मात्र होइन, यो मुलुकको अभिभारा नै कांग्रेसले लिने गरी हाम्रा दिशा हाम्रा उद्देश्यहरू त्यतापट्टि केन्द्रित हुनुपर्छ, हाम्रो घोषणा पत्र त्यतापट्टि केन्द्रित हुनुपर्छ, हाम्रो विधानले त्यो बाटोमा जाने गरी नेतृत्व चयन गर्नुपर्छ भन्ने ध्येयका साथ हामी देशैभरि लागेका छौं। अझ अर्घाखाँची जिल्लाको हकमा भन्ने हो भने ठूलो भूगोल रहँदै गर्दा यहाँका मान्छेहरू सबैको भावना एकपटक गगन थापा प्रधानमन्त्री बनाउनुपर्छ, पार्टी सभापति बनाउने हाम्रो मात्रै अभ्यास होइन, यो प्रधानमन्त्री बनाएर देशको अभिभारा गगन थापाको काँधमा लानुपर्छ भन्ने ध्येयका साथ यो अधिवेशनलाई हामी मुलुकको अभिभारा गगन थापाको काँधमा ल्याउने गरी अगाडि बढ्नुपर्छ भन्ने अधिवेशनको रूपमा अगाडि बढाउने गरी हाम्रा प्रयत्नहरू हाम्रा मुद्दाहरू हाम्रा यी काल अहिलेका नाराहरू त्यता केन्द्रित रहेको कुरा म जानकारी गराउन चाहन्छु। खेमजी
5: हस् लेखनाथ पोखरेलजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
6: यो अवसरका लागि तपाईँ र तपाईँको संचार माध्यमलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। धन्यवाद।
5: नमस्कार। कंग्रेसका युवा नेता लेखनाथ पोखरेल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
7: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: यो नेपाली रेडियो नेटवर्क
2: खरो विषयमा तारो बहस नेपाली बहस
3: यस नेपाली बहसका साथमा
4: प्रीति तयारी चाउचाउ
5: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
6: अगले श्रोता हामी नेपाली बसमा चर्चा परिचर्चा गरिरहेका छौं र नेपाली कंग्रेसको आसन्नमा आउँदै गरेको महाधिवेशनका विषयमा पनि हामी चर्चा परिचर्चा गरिरहेका छौं र नेपाली नेकपा एमालेमा पनि त्यस्तै खालको अवस्था छ नेकपा एमाले चाहिँ अहिलेको अवस्थामा कुन स्थितिमा गुज्रिरहेको छ केपी शर्मा ओलीको नेतृत्वका विषयमा पनि धेरै प्रश्नहरू यतिखेर उठेका छन् यस विषयमा पनि हामी बहस गर्दैछौ र तपाईँलाई थाहा छ त्रिपुरेश्वरमा जुन किसिमको घटना घटेको छ आत्मदाहको प्रयास गर्दै गर्दाखेरि आज धेरै शरीरको भार धेरै चलेको छ आदरणीय श्रोता त्रिपुरेश्वरमा 2.5 महिनाको अन्तरमा राज्यको नियमनकारी संयन्त्र विवादमा परेका दुई युवाले आगो रोजेको एउटा अवस्था छ आज यसै विषयमा कुराकानी गर्दैछु कुराकानीका निम्ति हामीसँग यतिखेर प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाल यातायात व्यवसायी संघका अध्यक्ष महासंघका केपी शर्मा ओलीको नेतृत्वका विषयमा पनि धेरै प्रश्नहरू यतिखेर उठेका छन् यस विषयमा पनि हामी बहस गर्दैछौ र तपाईँलाई थाहा छ त्रिपुरेश्वरमा जुन किसिमको घटना घटेको छ आत्मदाहको प्रयास गर्दै गर्दाखेरि आज धेरै शरीरको भाग धेरै चलेको छ आदरणीय

0: झोसे हिजो मात्रै यहाँलाई थाहा छ त्यहाँ पनि आत्मदाहकै प्रयास गरेको दावा लामाले भन्ने खालको विषय पनि आएको छ ट्राफिक प्रहरीसँग र अन्य त्यहाँ सशस्त्र प्रहरी पनि देखिन्छन् नेपाल प्रहरीका जवान पनि देखिन्छन् त्यहाँ विवाद परेको दृश्य पनि देखिन्छ तपाईँ अब यातायात व्यवसाय संघको एउटा संस्था महासंघको अध्यक्षका हैसियतले यो विषयलाई तपाईँले कसरी लिनुभएको छ कसरी हेर्नुभएको छ
1: पहिला त नेपाल यातायात व्यवसाय संघ होइन नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ हो सच्याउन पनि अनुरोध गर्न चाहन्छु बम्बीलाई र हिजोको जो घटना होस् पहिला अस्तिको घटना होस् यी असाध्य दुःखदायी घटनाहरू भएका छन् म यो दुःख दुखित घटनाप्रति असाध्यै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अत्यन्त धेरै चाहिँ यो दुःख व्यक्त गर्दछ दुःख प्रकट गर्दछु सर्वप्रथम त र हिजो जुन किसिमको एउटा कालीलाग्दो घटना हिजो पनि भएको छ जोसुकै जेसुकै मानिस मृत्यु भए पनि मानिस त्यसरी चाहिँ दिनधारै एउटा चाहिँ अत्यन्त के भन्छ काठमाडौँको एउटा मुटुमा रहेको त्यो स्वर स्थानमा त्यो घटना हुनु त्यसमा पनि अझ बेसी चाहिँ के भन्छ दुःखदायी भएको छ त्यस कारणले हिजो मात्रै नेपाली त्रिवेश राष्ट्रिय महासंघ यातायात व्यवस्था विभागले राष्ट्रिय चाडपर्व विजय दशमी दीपावली छठ लगायत लक्षित गरेर अस्ति नै यो घोषित कार्यक्रम हाम्रो चाहिँ पत्र पठाएको छ र हिजो म विभाग जाने क्रममा एक बजेको यातायात व्यवस्था विभागले हिजो बैठक दुई बजेको बैठक बोलाएको छु त्यो बैठकमा जाने क्रममा मलाई विभिन्न ठाउँबाट फोन आएको थियो पहिला ट्राफिक प्रहरीबाट पनि फोन आएको थियो र यस्तो किसिमको एउटा घटना भएको छ घटना भयो भन्ने कुराको जानकारी थोरै आइसकेपछि अब हामी पनि मैले पनि विभिन्न निकायसँग तिनका चाहिँ व्यवसायीहरूसँग तिनका सम्बन्धित मान्छेहरूसँग म निरन्तर रूपमा मैले तत्काल सम्पर्क गरेँ सम्पर्क गर्दा यसरी घटना भयो भइरहेको छ यो दुःखदायी घटना भएको छ भन्ने कुराको प्रतिक्रिया दिनुभयो त्यसपछि चाहिँ हामी तत्काल विभागमा पुग्यौँ विभागमा पुगिसकेपछि हामी यो चाडबाड लक्षित बैठकमा सबै स्टेक होल्डरहरूको अत्यन्त ठुलो सहभागितामा बैठक बसिरहेको थियो यातायात व्यवस्था विभागका महानिर्देशकज्यू र नेपाल प्रहरी हेडक्वार्टरबाट र ट्राफिक प्रहरी सबै संयुक्त रूपमा बैठक भएको थियो मजदुरका नेताहरू सबै बैठक भइरहेको बेलामा यी यो विषय अझ बेसी त्यति ढङ्गबाट कुराकानी आइरहेको छ र मैले त्यतिखेरै कार्यक्रमको सुरुवातमै मैले आफ्नो बोल्ने क्रममा हिजो नै त्यो अत्यन्त दुःखदायी घटना भएको छ यसलाई अत्यन्त उच्चस्तरीय एउटा चाहिँ संयन्त्र बनाएर यसलाई निष्पक्ष ढङ्गबाट छानबिन गर्नुपर्छ र गरिनुपर्छ र यस्ता यो घटनाहरू किन भइरहेका छन् यस्ता किसिमको घटना र के को लागि भइरहेका छन् भन्ने कुराको मैले हिजो नै तपाईँका सञ्चार माध्यम मार्फत जानकारी पनि गराएको छु अब रह्यो के भन्छ भने घटना त्यस पश्चात पनि हामी निरन्तर रूपमा छलफलमा भयौँ कुराकानी गर्यौं
0: त्यसको वस्तुस्थिति बुझ्नुभयो के रहेछ त्यहाँ बाहिर देखेको दृश्य र आन्तरिक विषय चाहिँ के रहेछ
1: हो अब यो अत्यन्त छानबिनकै विषय हो र अब छानबिन कमिटी सामान्य ढङ्गबाट प्रहरीमा एउटा छानबिन कमिटी चाहिँ हामीमा नेपाल त्रिवेश राष्ट्रिय महासंघमा यो आबद्ध नभएको सत्ता भए तापनि जो भए पनि एउटा मानवीय ढङ्गबाट हामीले आफ्नो तहबाट गर्नुपर्ने सहयोग सबै खालको सहयोग र सरकारलाई पनि एउटा निष्पक्ष ढङ्गबाट यसलाई छानबिन गरेर यसको सत्य तथ्य उजागर गर्नको लागि बाहिर ल्याउनको लागि र यो भएको घटनाको चाहिँ छानबिन र दोषीमाथि कारवाही गर्नुपर्ने र पीडितहरूको चाहिँ जो हिजो घटना भएको छ उहाँको चाहिँ उपचारको लागि सरकारले कुनै किसिमको कसर नराखी गराउनु पर्छ भन्ने कुरामा हामी गइरहेका थियौँ र छलफल जारी भएको छ र त्यहाँको प्रत्येक मैले त्यो चाहिँ जो घटनाको जीसीबी कम्पनीका चाहिँ के भन्छ अध्यक्ष लभ केसीसँग पनि मैले तुरुन्तै त्यतिखेरै मैले फोन गरेको थिएँ फोन मार्फत के भएको घटना भन्ने कुरा मैले उहाँसँग जानकारी लिएको थिएँ प्रत्यक्ष रूपमा फोन मार्फत र उहाँले पनि यसो गरिदिएर जो चालकले फोन गरेका छन् त्रिपुरेश्वरमा यसरी घटना भयो गाडी यसरी आउँदा अलिकति मोटरसाइकलहरूको पनि अलिकति घेराइ भएर त्यहाँ चाहिँ ट्राफिक जाम अस्तव्यस्त भयो र गाडीलाई चाहिँ रङ साइडबाट मोटरसाइकल धेरै मोटरसाइकलले बाटो काट्ने क्रम भयो जाम भएको कारणले हरन थोरै सानो खालको हरन बज्यो बज्दाखेरि ट्राफिक प्रहरीहरूले चाहिँ चारपट्टिबाट कुराकानी भयो र यसरी चाहिँ हरन किन बनाइयो भन्ने खालको नि त्यही जे कुरा आएको छ त्यही अनुसारले मलाई त्यो चाहिँ लभजीले मलाई फोन गर्नुभएको थियो त्यसपछि अन्य साथी त्यसका चाहिँ रीति सिद्धिका सञ्चालकहरू त्यो निर्काजी कार्की लगायतका साथीहरू प्रति साथीहरू छन् मेरो कुरा भयो उहाँले एक एकै खालको कुरा ल्याउनु भएको थियो त्यसलाई हामीले आफ्नो छलफल भयो

0: ट्राफिक प्रहरीसँग पनि हाम्रो कुराकानी फोन मार्फत भएको थियो। यी सबै किसिमको घटना हुँदै गर्दा जुन किसिमको घटना अर्थात् दुःखदायी घटना भएर तत्कालीन हस्पिटलमा पाटन हस्पिटलमा चाहिँ लगेको कुराहरू आएर तपाईँ सञ्चार माध्यम मात्र नि करिब करिब 90% चाहिँ जलेको कुरा र हामीले दिउँछ अब तस्विरमा देखिहाल्यौँ जो चालकहरू भित्रबाट र सवारी साधन पनि अत्यन्त दण्डनीय ढंगबाट एउटा चाहिँ त्रिपुरेश्वर जस्तो जक्सनमा जो गाडी जलेको हामीले देख्यौँ हामी असाध्यै दुखी छौँ मर्माहित छौँ। यो यस्तो किसिमको घटना विभिन्न ठाउँमा विभिन्न समयमा किन भएको छ भन्ने सबैजना यसमा त्रसित छन् त्रसित भएका छौँ र यसको चाहिँ फेरि पनि हामी छलफल आन्तरिक छलफलमा छौँ र हिजो बेलुका पनि विभिन्न निकायसँग छलफल भएको थियो। ट्राफिक प्रहरीले पनि बेलुका फोन गरेको थियो राति मात्रै 11 बजे पनि ट्राफिक प्रहरी महाशाखाका एसएस साहबले पनि फोन गर्नुभएको थियो। यो चाहिँ पछिल्लो अवस्थामा सञ्चार माध्यम मार्फतै तपाईँकै सञ्चार माध्यम मार्फत दावा लामा उहाँ होइन दावा लामा चाहिँ जो लाइसेन्स भएको मानिस अर्कै मानिस हो भनेर फेरि दावा लामाको अन्तर्वार्ताहरू विभिन्न तपाईँको सञ्चार माध्यममा आएको कुरा सुन्दा फेरि त्यसमा अझ बेसी गम्भीर ढङ्गबाट सोच्नुपर्ने बाध्यता परिस्थितिमा हामी पुगेका छौँ र गाडी कसरी त्यो चाहिँ अर्को मान्छेको नाम आयो के भरि आयो दिनभरि दावा लामा भनेर आएको थियो बेलुका दावा लामा म हुँ मेरो लाइसेन्स हराएको भन्ने कुराको अन्यल भएको छ र हिजो मात्रै एसएसले पनि राति कुरा गर्दा अब यो मानिस कोही आएका पनि छैनन् सम्पर्कमा आएका छैनन् र यो चाहिँ मानिसको चाहिँ अब मृत्यु भएको हो कि भन्ने खालको अब आधिकारिक कुरा त अब अहिले आज आउला के भएको अब कस्तो छ अवस्था भन्ने कुरा अझ आउला नै बाँकी त्यसपछि अरू कुरा गरौँला तर यो जो भएको छ राम्रो भएको छैन।
1: एउटा कुरा के अध्यक्षज्यू जस्तो अब एउटै ठाउँ एउटै लोकेसन होइन अब यस्ता खालका घटनाहरू दोहोरिरहने कुरा जस्तो अब ट्राफिक प्रहरी जस्तो हामीले चाहिँ काठमाडौँको उपत्यकाको ट्राफिक जामलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिएको निकाय उसले चाहिँ गर्नुपर्ने व्यवहारका कुराहरू होइन नागरिक मैत्री सेवा प्रवाह गर्ने विषयहरू राज्यको नियमनकारी निकायहरूका चाहिँ पछिल्ला समयका गतिविधिहरू अझ यातायात व्यावसायिकै पनि स्वयं गतिविधिहरू यसमा त यो त दिन प्रतिदिन बढ्दै गयो भने त यसले त राम्रो सन्देश र संकेत गरेन नि त
0: पक्कै दिँदैन संकेत राम्रो भएन यो अत्यन्त सुरक्षामा पनि ठुलो थ्रेड भएको छ यो सबै निकाय संयमित भएर पनि हेर्नुपर्ने अवस्था छ र यसलाई सूक्ष्म ढङ्गबाट हेर्नुपर्ने छ यो सामान्य छैन तपाईँले भने चाहिँ त्रिपुरेश्वरको त्यस्तो ठाउँमा जुन बेला चाहिँ शिव नेपालीको चाहिँ त्यसै गरी भएको छ हिजो एउटै ढङ्गको भएको छ मलाई लाग्छ यो कसरी भएको छ यो कहाँबाट यसको अत्यन्त योभन्दा पनि हिजो छिटो गरेर चाहिँ हाम्रा केही साथीहरू पनि त्यहाँ पुगेर चाहिँ के भन्छ ट्राफिकमा कुरा गरेर अलिकति चाहिँ यसलाई अझ सूक्ष्म ढङ्गबाट म नेपाल चाहिँ राष्ट्रिय महासङ्घ के अनुरोध गर्न चाहन्छु भने अझ यसलाई सूक्ष्म ढङ्गबाट अझ उच्च स्तरीय ढङ्गको चाहिँ एउटा जाँच कमिटी एउटा सूक्ष्म ढङ्गबाट अध्ययन गर्ने जाँच कमिटी नै यसको चाहिँ भएर यो अहिलेको लागि मात्र होइन भोलिको दिनमा पनि यो सम्भावित यो घटना कसरी भएर किन भएर यो भोलि हुन नदिनको लागि के कुराको कसले अवलम्बन गर्नुपर्छ भन्ने कुराहरू पनि सबैको ध्यान चाहिँ जानुपर्छ भन्ने कुरा पनि म यो तपाईँको बिहानको रेडियो मार्फत सबै निकायमा जानकारी गर्छु। यो यहाँ मात्रै भयो मेची महाकाली विभिन्न स्थानमा विभिन्न सवारीमा आगो लाग्ने भएको छ विभिन्न ठाउँमा सवारीहरू तोडफोड भइरहेको छ दुर्घटनापछि तोडफोड हुने कुनै विद्युतीय सवारी साधनहरू माइकोहरू कारहरू दिने दण्डनीय आगो बलिरहेका छन् देशका विभिन्न स्थानमा हामीले पटक पटक भनेका छौँ यो प्राविधिक सरकारको प्राविधिक प्रतिनिधिले यो चाहिँ किन गाडी जलेका छन् भन्ने जस्ता कुरा चालकै भित्र भएर चाहिँ अस्ति भर्खरै चितवनमा एउटा काली लाग्दो घटना भएको छ एउटा कारभित्र चाहिँ चालक सहित आगो दण्डनीय बनेको छ किन त्यो ढोका खुलेन प्राविधिक कुरो के हो यही कुरा नेपाली चेपेश्वर राष्ट्रिय महासङ्घले म अध्यक्षहरू चितौला र सबै महासङ्घका प्रतिनिधिहरूले यो कुरा उठान बारम्बार गराएको छ सरकारको ध्यान आकर्षण गराएको छ विभिन्न फोरमहरूमा तपाईँहरूले देख्नुभएको छ विद्युतीय सवारी साधनको यसको सुरक्षाको लागि राज्यले असाध्यै राम्रो संयन्त्र हुनुपर्छ र राज्यको निकायमै के भन्छ भने यसको प्राविधिक दक्ष प्राविधिक मान्छेहरू खोइ जो सवारी बेच्नेहरूको चाहिँ केही मात्रामा हुने तर सरकारको निकायमा यसको अध्ययनै नपुगेको कारणले गर्दा पनि यस्ता किसिमका अप्रिय घटनाहरू यो हिजो त्रिपुरेश्वरको एउटा आत्मदाहको घटना त एउटा दुःखदायी को प्रकाश त नि भएको छ तर यी विद्युतीय सवारी साधनको विषयमा पनि चासो राख्नु पर्यो कि भने परेन भनेर हिजो पनि मैले क्वेसन गरेको छु पटक पटक भनेको छु आधिकारिक सरकारको आधिकारिक प्राविधिक विद्युतीय सवारी साधनको प्राविधिक मान्छेले बोलेपछि मात्रै यसको के हो भन्ने कुराको मानिसहरू होसियारी अपनाउँथे। आज त यो विद्युतीय सवारी साधन चाहिँ किन्नै मानिसहरू डरमर्नु भइसक्यो कि के हो त यसको
1: कुरा। आगो लागिरहेछ, हेर्नुहोस् आज इभीमा भोलि टिभीमा भन्न थालिसके नागरिकहरू आज
0: अनि भइसक्यो। त्यसकारण यो कुरा मिलेको छैन, यो सरकारले उच्च रूपमा लिनु छ। राज्यले चाहिँ कर आउँछ, करको चाहिँ राजस्व आउँछ भन्ने नाममा जथाभावी ढंगबाट गाडीको चाहिँ इजाजत दिएको छ, जथाभावी पर्मिट बाँडेको छ, जेको पाए थियो। अस्ति मैले तपाईँलाई भने अस्ति के भन्छ भने मकवानपुरबाट भर्खरै मात्र एउटा 10-11 सिटी सानो माइकोमा होइन वीरगन्जबाट काठमाडौँ आउने क्रममा हेटौँडामा जुन किसिमको दुर्घटना भयो, दुर्घटनाबाट चाहिँ 4 जनाको मृत्यु भयो, अरू सबै बेहाल ढंगबाट घाइते भएका छन्। यो उदाहरण हो, यो त्यहाँ मृत्यु भयो। यसको चाहिँ ज वर्गको सवारी साधनलाई प्रमिट इजाजत दिने मैले हिजो पनि भनेको छु, कुन कार्यालयले दिएको छ, मैले सबै निकायमा त्यसको फोटो पठाएको छु, विभागका प्रतिनिधिहरूलाई, मन्त्रालयका सचिवालयहरूलाई, सबैलाई पठाएको छु, ट्राफिक प्रहरीलाई, सबैलाई पठाएको छु। यो कुरा कसले नसुनिदिँदा पनि आज ठूलो समस्या परेको छ। यत्रो विपत्ति छ मुलुकमा, यत्रो प्राकृतिक प्रकोप छ मुलुकमा, यत्रो हाम्रो अगाडि सबै किसिमका राष्ट्रिय पर्व विजयदशमी दिपावली छठका पर्वहरू आएका छन्। मुलुक रोइरहेको छ होइन, प्राकृतिक भोटेपछि लगायतको चाहिँ प्राकृतिक प्रकोपको कारणले कसरी कहाँ के होला भन्ने कुरा आइरहेको छ। अहिले भर्खरै फेरि मौसम बित्दै ठूलो चेतावनी दिएको छ। यस्ता सबै किसिमको एउटा डरलाग्दो परिस्थितिबाट हामी अगाडि जानुपर्छ। म फेरि पनि नेपाल टेबेसी राष्ट्रिय महासंघको केन्द्रीय अध्यक्षको हिसाबले, सिङ्गो देशको यातायात व्यवसायको प्रतिनिधित्व गर्ने छात्र संगठनको हिसाबले म अनुरोध गर्न चाहन्छु, यहाँ कुनै पनि किसिमको हिजोको घटनाप्रति अस्तिको घटनाप्रति यहाँ घुसपेट नहोस्। घुसपेट भएर चाहिँ सम्बन्धित पीडितहरू, त्यो चालक को हो त, यदि त्यो चालक यदावा लामा भन्ने नामको होइन भने त्यो चालक को हो त, यो चालक को भन्ने कुरामा पहिलो तपाईँ हामी सबै निकायहरू त्यस्ता सूक्ष्म ढङ्गबाट हामीले त्यो त्यो मानिस कहाँ कहाँ हुन्, हिजो बेलुका रातिसम्म पनि उसका पीडित पक्षका मानिसहरू चाहिँ अभिभावकहरू आफन्तहरू आइपुगेको छैन भन्ने कुरा पनि हामीले सुनेका छौँ। अहिले बिहानको रेडियो तपाईँको सुनिरहँदा अब हामी दिनभरिको त्यसमा पनि हामी सहयोग गर्न हामी तयार छौँ, तर यसलाई राजनीतिकरण गरेर यसलाई जथाभावी ढङ्गबाट अतिरञ्जक र उत्तेजित बनाउने काम चाहिँ हामी कसैले पनि नगरौँ, र सरकार पनि यसमा असाध्य ठुलो के भन्छ भने संयमी ढङ्गले सरकारले उच्च स्तरीय ढङ्गबाट एउटा चाहिँ अझ सशक्त रूपमा एउटा के भन्छ कमिटी बनाउनुपर्छ भन्ने पनि म जोरदार माग पनि गर्न चाहन्छु।
1: एउटा अब जाँदा जाँदै अध्यक्षज्यू के मलाई बताइदिनुहोस् भने नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको चाहिँ आजको अवस्थामा नेतृत्व तपाईँले गर्दै गर्दाखेरि देशमा अब त हामीले त करिब करिब विद्युतीय सवारी नै चढ्नुपर्छ, अब हामीले अलिकति सस्तो कस्टमा चढ्नुपर्छ भन्ने खालका जति पनि आवाजहरू उठिरहेछ नि, तर एकपछि अर्को गाडीमा चाहिँ हिँड्दा हिँड्दै आग लागि भइरहेछ, होइन कहिले काहीँ ढोकै खुल्ने नखुल्ने स्थिति छ भन्दा यसको नियमन र निगरानी चाहिँ कसले गर्ने, राज्यले यसमा चाहिँ कस्तो छ खालको चाहिँ मेकानिजम ल्याउनु पर्छ भन्ने लाग्छ जान जाँदै?
0: पक्कै पर्दैन, पक्कै पनि मैले भनिरहेको छु कि यसको चाहिँ यसको कार्यविधि नै बन्न सकेन। विद्युतीय सवारी साधन वारवारी चाहिँ यो चाहिँ नाङ्लो पसार लाग्ने ढङ्गबाट विभिन्न आयातित कम्पनीहरूले बेच्ने कम्पनीहरूले 50-100 गाडी ल्याउने, 150 गाडी ल्याउने, 200 गाडी ल्याउने, अनि विभिन्न किसिमका ललिपप देखाएर सामान्यभन्दा सामान्य मान्छेलाई चाहिँ बेच्ने पार्टी गर्ने बेच्ने, अनि त्यस कारणले यसको आधिकारिक कुरा काहीँबाट पनि आएको छैन। तपाईँले भने जस्तो विद्युतीय सवारी साधनको यहाँ विरोध भएकै छैन, विरोधै होइन, यो सबैले बुझ्न जरुरी छ।
1: मान्छे बाँच्नु पर्यो नि त, मान्छे त बाँच्नु पर्यो, सुरक्षित हुनु पर्यो,
0: मान्छे बाँच्नको लागि सरोज चितवालाले, नेपाली टिपेस राष्ट्रिय महासंघले पटक पटक मधुर चेनले उठाएका हामीले उठाएका कुरा पनि त गरिदिनु पर्यो नि त उनी सरकारको निकायले। सरकार यसमा सबैभन्दा जिम्मेवार हुनुपर्छ। बग्रेल्ती ढङ्गबाट राजस्वको नाममा जस्ता पाए त्यस्ता गाडीलाई आज जथाभावी ढङ्गबाट हतुवाको भरमा मेची माकाले आज तपाईँको 10 सिटे गाडीलाई 10 सिटे गाडीलाई बागलुङको पर्मिट दिएको छ, 10 सिटे गाडीलाई धनगढीको पर्मिट दिएको छ, दाङको पर्मिट दिएको छ, काठमाडौँबाट धनकुटाको पर्मिट दिएको छ, विराटनगरको ज प्रगतिको गाडीलाई यो नगरिदिनुहोस्, उहाँ चाहिँ ओखलढुङ्गाको पर्मिट दिएको छ, पहाडी मुलुकमा चलेको छ, तिन पाङ्ग्रे गाडी जथाभावी जहाँ पाए त्यहाँ चाहिँ पहाडका चाहिँ अत्यन्त विकट ठाउँमा गाडीहरू चलिरहेका छन्। मान्छे मार्नु त भएन, ज्यान मर्नु भएन नि, ज्यान नमर्नको लागि चाहिँ यो कुरा गरियो, अनि दुर्घटना भयो भने व्यवसायीले चाहिँ जबरजस्ती गाडी चलाए भन्ने किसिमको आरोप लगाउने यो गरिनु हुँदैन। विद्युतीय सवारी साधनको प्राविधिक असाध्यै राम्रो प्राविधिक ढङ्गबाट यसको चाहिँ तत्काल भन्दा तत्काल यसको के भन्छ कार्यविधि बन्नुपर्छ, यसका मोडपाट यसका चार्जिङ स्टेसनहरू यसको पूर्वाधारको वातावरण बनाउनु पर्छ भन्ने आवाज उठाउँदा उठाउँदा म त हैरान भइसकेको छु। त्यसकारणले अझ पनि हैरान नभइकन म यो निरन्तर रूपमा यो आवाज उठाइरहने छु यो सबै निकायको, किनभने सवारी पनि आउन्, विद्युत सवारी चल्नुपर्छ, तर मान्छेले बाँच्न पनि पाउँछन्। चालकै शुद्ध आगो लागेको छ भित्रै गाडीमा, यात्रु शुद्ध आगो लागेको छ, मानिस भित्रै आगो लागेर दन्दनी बलेको छ, अनि यो भयो त, अनि यो भएर भन्ने कुरा त बुझिदिनु पर्यो नि, सुनिदिनु पर्यो नि त निकायहरूले, होइन प्रदेश सरकार होस्, संघीय सरकार होस्, प्रदेश सरकारले फेरि सवारी साधन विभिन्न मिति महाकालीका जुन जुन साथै प्रदेशले सार्वजनिक यातायात सम्बन्धी कुनै पनि राम्रो परिवर्तन हुने ढङ्गबाट प्रदेश सरकारले कहिले पनि ऐन कानून बनाएन, कामै गरेन, गाडी दर्ता गर्ने अनि राजस्व आउँछ अनि तलब खाने अनि सुविधा लिने बस्ने काम मात्रै म सबै प्रदेशका निकायले त्यही काम गरेको छ। म यो बिहानको समयमा यो पपुलर रेडियो मार्फत सबैको ध्यान आकर्षण गराउन चाहन्छु र सम्बन्धित यातायात कार्यालय, प्रदेशका यातायात कार्यालयले यस्ता किसिमका हतुवामा जो पर्मिट दिने गरेको छ यो पर्मिट अविलम्ब ढङ्गबाट रोकियोस्। होइन भने जसले तपाईँहरू पर्मिट दिनुपर्छ तपाईँहरू दुनियाँमा सबैभन्दा दुःख पाउनु हुनेछ। यो नगरियोस्, दिनुपर्ने गाडीलाई मात्रै पर्मिट दियोस् र गाडीको सडकको बाटोको अवस्था हेरेर कुन ठाउँमा कस्ता गाडी, यसको नीति ऐन कानून पनि बन्ने क्रममा छ, अगाडि बढ्दैछ, प्रविधि मैत्री यातायात बन्नुपर्छ भन्ने कुरामा पनि उठ्दैछ। त्यसकारणले काठमाडौँ उपत्यकाको लाई चाहिँ अझ कुरूपको वातावरण बन्दैछ, केही साझाका गाडीहरू ल्याएर चाहिँ यसलाई निजी क्षेत्रको सवारी साधन यति लगानी गरेका स्वरोजगार मानिसहरूप्रति चाहिँ राज्यले छलफल गरेर स्थानीय नगरपालिकाहरू महानगरपालिकाले आज पूर्वाधार बनाउनु पर्छ पर्दैन, त्यो गाडी यदि हिजो जलेको गाडी राम्रो रोक्ने स्टोपेजहरू थियो, राम्रो रोक्ने ठाउँ थियो भने कहाँ छ गाडी? भक्तपुरबाट हिँड्दाखेरि कतिवटा स्टोपेज छन्? आज थाङकोटबाट चाहिँ रत्न पार्क आउँदा, के भन्छ, बुढालीकोटबाट रत्न पार्क आउँदा, जोरपाटीबाट रत्न पार्क आइपुग्दाखेरि, बालाजी गोङ्गोबुबाट रत्न पार्क आइपुग्दा, मलाई थाङकोटबाट आइपुग्दा कति ठाउँ स्टोपेज छ? त्यसको पूर्वाधार पहिला बनाउने कि बडो सेलिब्रेटी व्यक्तिको रूपमा चाहिँ नयाँ नयाँ गाडी चाहिँ आए भनेर चाहिँ प्रचार गर्ने, पहिला पूर्वाधार बनाउनु पर्यो, बसी स्टोपेजहरू बनाउनु पर्यो, यात्रु प्रतीक्षालयहरू बनाउनु पर्यो, विभिन्न रिङ रोड लगायतका स्थानभित्र बाटोमा चाहिँ के भन्छ भने शौचालयहरू बनाइदिनु पर्यो, चालकहरू शौचालयमा जाने वातावरण बनाइदिनु पर्यो, अनि छरपष्ट पारेको छ, जे पाए त्यो काम गरेको छ, अनि पपुलारिटीको लागि जसो पनि गरेको छ यो मिलेको छैन, निजी क्षेत्रसँग अत्यन्त वृहत छलफल गरेर सरकारले अनि यस्तो किसिमको काम गर्नुपर्छ, स्थानीय सरकार सेलिब्रेटी मात्रै भएर हुँदैन भन्ने म अनुरोध पनि गर्न चाहन्छु।
1: हस् अध्यक्षज्यू, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
0: यहाँलाई पनि धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोजसी टोला, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: माँ को एकमात्र डीटीएच के बाद डिश होम, डिश होम खुशी को कनेक्शन।
1: यो नेपाली रेडियो
2: खरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ।
3: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
4: डिश होम इन्टरनेट।
5: यतिखेर हाम्रो बीचमा नेपाली बहसमा अस्ट्रेलियाबाट नेपाली कंग्रेसका युवा नेता दीपक डल्लाकोटी जोडिनु भएको छ। दीपकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार गुरुभरि।
6: नमस्कार, जय नेपाल सर।
5: अब दीपकजी, नेपाली कंग्रेसमा निकै ठुलो रिफर्म आइरहेको छ, नेपालको राजनीतिलाई पनि तपाईँले नजिकबाट हेरिरहनु भएको छ। अस्ट्रेलियाबाट हेर्दाखेरि काठमाडौँ अझ विशेष गरी नेपालको राजनीति पोलिटिक्स कस्तो देखिरहनु भएको छ अहिले ठ्याक्कै हेर्दा कंग्रेसको राजनीति?
6: अहिले यो फागुन 21 गतेको चुनावपछि जसरी चाहिँ प्रतिपक्षी दलको भूमिका नेपाली कांग्रेस गयो, त्यसपछि गगन थापाले अदालत सबै कुराहरूले तयारी सबै कुराहरूलाई अगाडि बढाउँदै जाँदाखेरि अहिले जसरी माहौल क्रिएट गर्नुभयो, नयाँ अहिले 15 मार्जन गर्नुपर्छ एक वर्षभित्रै, त्यो पनि विदिन द टाइम फ्रेमभित्र गर्नुपर्छ जसरी अगाडि बढ्नुभयो, त्यसले नयाँ जोस जाँगर चाहिँ सम्पूर्ण कार्यकर्ता देश र विदेशका साथीहरूलाई भरेको छ र एउटा नयाँ जोस जाँगर एउटा महाकुम्भ मेलाको रूपमा अगाडि बढेको छ र यसले एउटा यस्तो ऊर्जा भरेको छ कि हरेक नेपाली काङ्ग्रेसका मतदाता 18 लाख मतदाता जसले एप्रुभ पनि गर्नुभयो अहिले 21 गतेको चुनावमा र 8 लाख अहिले 70,000 चाहिँ कार्यकर्ता हुनुहुन्छ, उहाँहरू सबैमा ऊर्जा भरेको छ र यसले नयाँ सन्देश चाहिँ सम्पूर्ण देशवासी र अन्तर्राष्ट्रिय रूपमा रहेका सम्पूर्ण साथीहरूलाई नेपालीहरूलाई पुर्याएको विश्वास छ।
5: अब नेपाली कंग्रेसलाई चाहिँ रिफर्म गरेर लैजान सक्ने सामर्थ्य गगन थापाले राख्नुहुन्छ भन्नेमा तपाईँ विश्वस्त हुनुहुन्छ होइन?
6: अनि गगन थापाले राख्न सक्नुहुन्न भने त अहिलेसम्म हेर्नुहोस् यत्र दिनसम्म को चाहिँ गगन थापाको विरुद्ध म उठ्छु, गगन थापालाई म च्यालेन्ज गर्छु, पार्टीभित्र म चाहिँ प्रतिस्पर्धात्मक रूपमा गगन थापाको एगेन्स्टमा म सभापति लड्छु, मेरो भिजनहरू यो मेरो रिजनहरू यो चाहिँ मैले त्यो डिजर्भ गर्छु सभापतिको उम्मेद्वार भने कोही आएको छैन नि, किन आउन सकेन भने गगन थापा मस्ट डिजर्भ देन एनी वान इन नेपाली कंग्रेस पार्टी भन्न चाहन्छु।
5: अब अस्ट्रेलियामा पनि अलिअलि लाग्या छ नि त होइन नेपाली कंग्रेसको राजनीति यतिखेर?
6: 3 गतेबाट सुरु भएको अधिवेशन पनि
5: आवश्यकता के हो होइन त्यहाँ चाहिँ कसरी अगाडि बढिरहेको छ अधिवेशन?
6: जनसम्पर्क समिति चाहिँ खासमा यो यहाँका नेपालबाट आएका नेपालीहरूको लागि उहाँहरूको सुख दुःखको साथी बनेर उहाँहरूलाई सहयोग गर्ने होइन उहाँहरूको सुख दुःखमा एड्रेस गर्नको लागि चाहिँ एउटा सहयोगी भूमिका निभाउनलाई यो जनसङ्घ समिति आवश्यक छ। कति साथीहरू नेपालबाट विशेष गरी विद्यार्थीहरू आउनुहुन्छ, पेसा गर्दै जानु उहाँहरू चाहिँ यहाँको वातावरणसँग यहाँको चाहिँ क्लाइमेटसँग यहाँको चाहिँ जनजाति यहाँको चाहिँ मानिसहरूसँग चाहिँ राम्रो चाहिँ समन्वय गर्नको लागि असमर्थ भएको अवस्थामा सहयोगी भूमिका खेल्ने, रेसिडेन्समा सहयोग गर्ने, पढाइहरूमा सहयोग गर्ने, उहाँहरूले एउटा चाहिँ नेपालीपन दिनको लागि यो राष्ट्रिय रूपमा रहेको अस्ट्रेलियामा रहेको जनसमितिको महत्वपूर्ण र अस्ट्रेलिया मात्र होइन विदेशमा रहेको सम्पूर्ण जनसमितिको भूमिका भनेकै त्यो नेपालीहरू जो विदेशमा आउँछन् प्रवासमा आउँछन् उनीहरूलाई नेपालीपन दिनको लागि र नेपाली मन र नेपाली भावना जागृत राख्नको लागि आवश्यक छ भन्ने चाहिँ मेरो बुझाइ।
5: अब अस्ट्रेलियामा जनसम्पर्क समितिको निर्वाचन लाग्दै गर्दाखेरि अहिलेको अवस्थामा छ नेपाल अस्ट्रेलिया जनसम्पर्क समितिमा तपाईँले पनि आफ्नो दावेदारी उम्मेदवारी दिनुभएको छ, यो 5 अधिवेशन चाहिँ के कसरी भइरहेको छ, त्यहाँको अवस्था के हो अहिले?
6: जसरी चाहिँ यहाँ चाहिँ नेपालमा हाम्रो आदरणीय सदस्य सभापति गगन थापाले जिम्मेवारी चाहिँ आदरणीय केन्द्रीय सदस्य दिनेश कोइरालालाई दिनुभएको थियो, उहाँ चाहिँ यहाँ आएर फिल्ड भिजिट गरेर सबै प्रदेशहरूमा गएर भिजिट गरेर त्यसपछि चाहिँ अभिमन्यु केसीजीलाई चाहिँ संयोजकको रूपमा जिम्मेवारी दिएर जानुभयो। अभिमन्यजीले चाहिँ यो टाइम फ्रेमभित्र मैले गर्नुपर्छ भनेर यही असोजको 3 गते हामीले चाहिँ रकडेलमा चाहिँ हामीले कार्यक्रम उद्घाटन गऱ्यौँ। त्यो कार्यक्रम उद्घाटन गर्दाखेरि आदरणीय सदस्य सभापतिजीले सम्बोधन गर्नुभयो, शुभकामना दिनुभयो, त्यसै गरी तपाईँको नेपाली कांग्रेस प्रवक्ता देवराज चालिसी दाईले पनि शुभकामना र सन्देश दिनुभयो, त्यसै गरी महामन्त्री प्रदीप पौडेलजीले पनि शुभकामना सन्देश दिनुभयो र दिनेश कोइराला सोमले पनि शुभकामना सन्देश र निर्देशन दिनुभयो। सफल रूपमा यो कार्यक्रम सफल होस् र नयाँ कार्य समिति आओस् र यसले चाहिँ नयाँ सन्देश त्यहाँ नेपालीवासीहरूलाई पनि दियोस् र देशलाई पनि दियोस् भन्ने सबैको भावनात्मक र एकात्मक सन्देश।
5: तर के छ विवाद, अस्ट्रेलियाको अधिवेशनको विवाद चाहिँ कस्तो प्रकृतिको छ, त्यहाँ पनि लफडै चलिरहेछ भन्ने आशा नि त अहिले
6: होइन? अलिकति सामाजिक सञ्जालमा चाहिँ स्पष्ट रूपमा सरपष्ट भएको छ, तर खासमा चाहिँ म आफू दीपक डल्लाकोटी पनि अस्ट्रेलियाको चाहिँ जनसमिति सभापति उम्मेद्वार हुँदै गर्दाखेरि म धादिङबाट हुँ, अर्को एकजना मित्र हुनुहुन्छ मभन्दा सिनियर हुनुहुन्छ, उहाँ चाहिँ गणेश पौडेलजी हुनुहुन्छ चितवनबाट, अनि अर्को एकजना मभन्दा जुनियर हुनुहुन्छ युवा हुनुहुन्छ उहाँ चाहिँ शीतल गिरी हुनुहुन्छ, उहाँ चाहिँ स्याङ्जाबाट हुनुहुन्छ, हामी 3 जना चाहिँ प्रतिस्पर्धीहरू हौ र हामी चाहिँ अहिले मेरो चाहिँ चाहिँ बढी प्रतिस्पर्धी चाहिँ मेरो अलिक यङ जेनेरेसनका शीतल गिरीलाई देखिरहेको छु, उहाँ चाहिँ अलिक बढी चाहिँ मेरो चाहिँ च्यालेन्जिङ रहेको अवस्था छ।
5: भनेपछि त्यो विवाद चाहिँ के हो, ठ्याक्कै विवादको जरो के हो त्यहाँ चाहिँ, किन कहाँनिर अड्कियो? हेलो,
6: विवादको जरो चाहिँ कस्तो भने यो उता नेपालबाटै आएको विवाद हो, यताबाट विवाद चाहिँ भएको छैन,
5: यहाँ धेरै
6: भइसकेको अवस्था छैन, त्यो प्रक्रियामा भएकै जस्तो लाग्छ।
5: भनेपछि देउबापक्ष त्यहाँ पनि हाबी हुने भयो अस्ट्रेलियामा?
6: हाबी चाहिँ अब हाबी भन्दा नि यस्तो भयो, उहाँहरू चाहिँ हामीभन्दा अग्रज हुनुभयो, अग्रजहरू पक्कै पनि महत्वपूर्ण भूमिका हरेक ठाममा नेपालमै पनि विदेशमा नै रहिहाल्छ। अनि यो मेन समस्या चाहिँ कस्तो हो जस्तो लाग्छ भने हामी अधिवेशनमा जाने संख्या चाहिँ 14 भयो, अब त्यहाँ हाम्रा शीर्ष नेताहरू नै 30-40 हुनुहुन्छ, अब कसलाई समेट्ने कसलाई नसमेट्ने भन्दाखेरि एउटा म यसरी गयो भने चाहिँ हाम्रो पक्षमा चाहिँ हुन्छ कि भन्ने भयो। जब हामी चाहिँ उम्मेदवारी सकिसकेपछि बन्द सत्रमा गयो, बन्द सत्रमा गइसकेपछि के भने उसले उसलाई भन्ने, उसले उसलाई भन्ने, कोहीले केन्द्रमा भन्ने, फेरि यहीँ मिलाउने, गर्दा गर्दै 2 गयो। हेर्नुहोस् अब आज चाहिँ तपाईँको आज 3 पनि भयो भनौँ न, अब आज बेलुकासम्म फाइनल हुन्छ भन्ने कुरा त भएन भने चाहिँ हामीले चाहिँ हाम्रो माग चाहिँ जसरी चाहिँ यो विधान र प्रक्रिया अनुसार पार्टी अगाडि बढाएको छ त्यसरी नै बरु सरसम्मत भयो ठिकै छ, भएन भने चाहिँ तपाईँको निर्वाचन मार्फत चाहिँ अन्तिम निर्णय होस् भन्ने मेरो चाहिँ आफ्नो शुभेच्छा हो। त्यसले चाहिँ एउटा सही सन्देश जान्छ, जसले निर्वाचित भएर आउँछ उसलाई फेरि हात खुट्टा बाँध्ने काम गर्नु हुन्न है। जसरी गगन थापा त विश्वमाधिसनबाट अगाडि बढ्दै गर्दाखेरि हाम्रा नेताले हात खुट्टा बाँध्नु भएन नि त, कहिले अदालतमा जाने मुद्दा हाल्ने, कहिले चाहिँ भेटघाट गर्ने, 5-7 चाहिँ प्रस्ताव ल्याइरहने, त्यो गगन थापाको हात खुट्टा बाँधेर हिँड्न नदिने अनि असफल भयो भनेर देखाउने जो प्रकृति छ, यो विदेशमा नि त्यो रोग नसरोस् र स्पष्ट रूपमा जसले जित्छ प्रत्यक्ष चुनावबाट उसले अगाडि बढ्न पाउनुहोस्, उसले नेतृत्व गरोस् र उसले चाहेको मान्छेहरू चाहिँ कार्य समितिमा राखेर अगाडि बढाउने वातावरण सिर्जना हुनुपर्छ भन्ने मेरो धारणा।
5: अब एउटा कुरा के छ भने नि, जस्तो अब विदेशमा त अलिकति मिलेर पो बस्नुपर्छ नेपालीहरू भन्ने छ, तर यो राजनैतिक रूपमा चाहिँ विभाजन हुने, कोपवादन हुने, त्यहाँ पनि अलिकति रस्साकस्ती गर्ने, पदको लडाई गर्ने, लुछाछुडी गर्ने, यो नेपाली पारा जागर पनि एउटै हो होइन? त्यसो भए दिपकजी,
6: नेपालीहरूको म त अब अरू देशमा पनि युरोपमा नि बसेको घुमेको आधारमा चाहिँ नेपालले जागर पनि अलिकति बाठो चाहिँ हुनै पर्ने क्या, प्यासन भन्ने कुरो छैन, टाइमसी भन्ने नै छैन, अरू कसैले नराम काम गर्यो भने आफू गएर चाहिँ मैले चाहिँ जाँदैछु भनेर उसलाई हेल्प गर्न खोज्ने, त्यो जो कि उसले त्यो हेल्पको एक्सपेक्टेसन नै गरेको हुँदैन क्या, अर्को मान्छेले कसैले मलाई हेल्प गर्छ भन्ने धारणै राखेको हुन, तर नेपालीलाई जाँग नि त्यो सहिद्रे हेल्प गर्ने भावना, तर यो प्रदेशमा जसरी यो एसियन के अरे यो पश्चिमा मुलुकहरूमा चाहिँ प्रायः जो अरूले उसले नचाहिकन हेल्प नगर्नु भन्ने चाहिँ धारणा हुन्छ, त्यस्तै हाम्रो पार्टी हाम्रो यो नेपाली कांग्रेस मात्र होइन नेपाली हरेकमा चाहिँ त्यो छ देखिन्छ। त्यही मेरो चाहिँ अनुरोध के छ भने कसैले तपाईँसँग केही कुरा आशा राख्यो भने तपाईँले सहयोग गर्नु, उसको अनुमतिमा गर्नु राम्रो हुन्छ, नत्र कसैले आशा राखेको छैन भने तपाईँ आफ्नो बाटोमा लाग्नु, आफ्नो काम गर्नु, द्याट्स इट भन्ने चाहिँ यहाँको चाहिँ त्यो पश्चिमेली त्यो भाषा शैली चाहिँ संस्कार चाहिँ त्यस्तो हो जस्तो लाग्छ।
5: समस्या समाधान के गर्दा हुन सक्छ, कसरी सहमति जुट्न सक्छ, अस्ट्रेलियामा चाहिँ नेपाली कंग्रेसको जनसम्पर्क समितिको निर्वाचनमा कुटाकुट भयो है भन्ने खालका समाचारहरू हामी कसरी सुन्न नपाउने स्थिति बन्न सक्छ?
6: त्यस्तो चाहिँ भइसकेको छैन, तर मैले जो संयोजक हुनुहुन्छ अब हामी उम्मेद्वार भएको नाताले संयोजकलाई हामीले धेरै अनुरोध पनि गरेका छौँ, एज सुन एज पोसिबल हि हेज टु सर्ट आउट दिस मेसेज होइन इस्युज भनेर भनेको छौँ हामीले, सत्य चाँडो तपाईँले सक्नुपर्छ भन्दा भन्दै पनि डिले भएको छ, अब यसको मेसेज चाहिँ अब हामी उम्मेद्वारहरू बीच पहिला छलफल गर्छौँ, त्यसपछि केन्द्रमा भन्नुपर्छ कहाँ भन्नुपर्छ, हामी अगाडि बढ्ने अवस्थामा छौँ। अनि एउटा कुरो दोस्रो कुरो के भने जिम्मेवारी लिएको व्यक्तिहरू जो अग्रजहरू हुनुहुन्छ उहाँले आफ्नो जिम्मेवारी अन टाइममा फिनिस गरिदियो भने त्यसले सकारात्मक सन्देश जान्छ भन्ने कुरा, जसरी तपाईँ क्यानाडामा चाहिँ विवाद थियो, क्यानाडामा सर्ट आउट भयो, केशव दाहालजी चाहिँ त्यहाँको अहिले सभापति चाहिँ अब नियुक्ति हुनुभयो अथवा त्यहाँ उहाँ सर्वसम्मत रूपमा हुनुभयो, उहाँलाई पनि हामी हार्दिक शुभकामना दिन चाहन्छौँ यसै प्लेटफर्ममा। त्यस्तै पोल्यान्डमा थियो, पोल्यान्डमा नि भीमजी भीम परियारजी चाहिँ उहाँ चाहिँ सर्वसम्मत हुनुभयो, उहाँलाई नि हार्दिक शुभकामना दिन चाहन्छौँ। त्यस्तै जापानमा कोरियामा सबै जसो अलमोस्ट देशहरूमा जहाँ चाहिँ नियरली पोसिबल थियो त्यहाँ सबै ठाउँमा अधिवेशन सम्पन्न भएको, त्यस्तै इजरायलमा नि हुँदैछ होइन, त्यहाँ इजरायलमा चाहिँ अनु थापाजीले चाहिँ प्रतिनिधि नेतृत्व गरेर शुक्रबार चाहिँ त्यहाँ सम्पन्न हुँदैछ होइन अधिवेशन, सबैलाई त्यहाँ अधिवेशनको शुभकामना म यसै प्लेटफर्ममा दिन चाहन्छु, र सम्पूर्ण नेपालमा रहेका 62 चाहिँ वडाहरूको बिहानसम्म न्युज थियो, अहिलेसम्म चाहिँ 6500 समथिङको वडाहरूको अधिवेशन सम्पन्न भइसक्यो भन्ने अवस्था छ। म आफै एउटा जिम्मेवार नेपाली काङ्ग्रेस कार्यकर्ता भएको नाताले सम्पूर्ण वडा कमिटिका समितिका साथीहरूलाई चाहिँ शुभकामना दिँदै र जन पर जो चाहिँ क्षेत्रीय प्रतिनिधि भएर आउनु भएको छ मोर देन 15,000 चाहिँ युवा र त्यो थ्री जेनेरेसनका पिपुलहरू चाहिँ प्रतिनिधि भएर आउँदाखेरि हर्ष उल्लास छ. उहाँहरू सबैलाई जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न अधिवेशनमा योग्य मान्छे महाधिवेशनमा पठाउन योग्य मान्छे चाहिँ स्थानीय तहका सभापतिको नियुक्ति गर्न किनभने उहाँहरूको जिम्मेवारी छ नि त कस्तो मान्छेलाई अब चाहिँ गाउँपालिका नगरपालिका र उपमहानगरपालिका महानगरपालिकामा सभापति बनाउने भन्ने कुरै पर्यो किनभने हिजोको दिनमा स्थानीय तहका सभापतिहरू चाहिँ महाधिवेशन प्रतिनिधि हुँदैन थियो. अहिले गगन थापा आएपछि यो न्यू रुल्स ल्याएको नयाँ कानून ल्याएको कि गाउँ र स्थानीय तह र तपाईँको चाहिँ महाधिवेशन प्रतिनिधि हुन पाउने अधिकारले गर्दाखेरि उहाँहरूको बढी जिम्मेवारी छ. त्यो जिम्मेवारी चाहिँ उहाँले कुशलतापूर्वक व्यक्त गर्नुहुन्छ भन्ने चाहिँ धारणा छ र यो 15 मार्चलाई भव्य र सभ्य बनाउन सबैको महत्वपूर्ण भूमिका रहनेछ. जो नेपाली जनताको शुभेच्छुक शुभचिन्तक साथीहरू हुन्छ उहाँले सकारात्मक कुरा सन्देश सम्प्रेषण गर्न इभन तपाईँ कोहीसँग संवाद गर्नु चाहिँ काङ्ग्रेसको यो अधिवेशन सम्पन्न गराउनुपर्छ भन्ने भावना तपाईँले भित्रबाट जागिएर बोल्नुभयो भने यो पक्कै पनि सफल र एउटा देशको लागि एउटा सही बाटोमा दिशानिर्देश गर्न सहयोग गर्छ भन्ने मेरो विचार छ.
5: होइन अब मैले हिजो मात्रै प्रदीप पौडेलजीसँग कुरा गरेका छु, होइन हाम्रो गुरुराज घिमिरेजीसँग कुरा गरेका छु, नेपाली कंग्रेसमा पनि मैले चाहिँ एनपी साउजीहरूदेखि लिएर उदय शमशेर जबरादेखि लिएर पुष्पा भूषालजीसँग पनि कुरा गरेका छु नेपाली बहसमा. उहाँहरूले चाहिँ नेपाली कंग्रेसलाई एक जिक्का बनाउनु पर्छ भनेर भन्नुहुन्छ तर कंग्रेसको यो विवादलाई मिलाउन सकिएन. आज आएर एउटा पक्ष छुट्यो, अब नेपालमा पनि अधिवेशन शुरू भइसकेका छन्, ओडा अधिवेशन सम्पन्न भइसकेका छ, होइन अब कंग्रेस एउटा लोकतान्त्रिक पार्टी चाहिँ मिल्नुपर्ने अवस्था हो नि त. तपाईँहरू विदेशमा बसेका युवाहरू अझ भनौँ नेपाली युवाहरू भोलि राजनीतिमा भविष्य देखेका युवाहरूले चाहिँ अहिलेको कंग्रेसभित्रको यो प्रक्रिया यो लोछाचुडीलाई चाहिँ कसरी लिनुभएको छ, कसरी हेर्नु भएको छ?
6: यो नेपाली कांग्रेसमा एउटा चाहिँ यो विधानमा नभएको कुरा एक्सेसमा भइरहेको त्यो प्राक्टिसमा गइरहेको छ. त्यो के हो भने विधानमा वरिष्ठ नेताको चाहिँ प्रावधान छैन. हिजो चाहिँ गणेश मान होइन तपाईँको गएर चाहिँ कृष्ण प्रसाद भट्टराई अनि तपाईँको गएर गिरिजा बाबु हुँदाखेरि एउटा उनीहरूको उनीहरूको बिच अन्डरस्ट्यान्डिङ हुन्थ्यो, एक अर्काबिच त्यो सही दृढ भावना थियो र एकले अर्कालाई वरिष्ठ नेता स्वीकार थियो. तर अहिले चाहिँ कस्तो भने विधानमा वरिष्ठ नेताको ऊ छैन. जस्तो गोपाल नन्दी बितेर जानुभयो उहाँलाई चाहिँ वरिष्ठ नेता घोषणा गर्नुभयो तर त्यो विधानमा व्यवस्था छैन. अनि यहाँ चाहिँ मेन समस्या के हो भने यदि मेरो आफू म चाहिँ पार्टी सभापति हुन्थ्यो र नेपाली काङ्ग्रेस हो भने के चाहिँ कुरा अहिले आवश्यक छ भने नेपाली काङ्ग्रेसका पूर्व पदाधिकारीहरूलाई
7: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो.

0: फरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849188537।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स दार्जिलिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
5: सम्पर्क मोबाइल 9741001340।

0: गर्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185757।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185710, 9849185710।

0: फरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
1: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
2: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: बिनिसरा मसरङ्गी गाडी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति
5: रामराजीपुर कल्याणपुर भन्छ न, तितरमाडी मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानी, यहाँबाट झस्का हानी र नि पटाउने गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिने भएको।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन्
6: अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।

0: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, मेलकन्ठ नगरपालिका तेह्र बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887778।
3: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
4: 9851887882, गल्छी बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
5: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843462686 र 9810323754।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
7: बाबा बाबा म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहिए मात्र भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
0: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छगर तल
0: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।

आफ्नो घोडा नम्बर आफ्नो जे चाहिँ घोडा

जस्तो एकता केन्द्र भनेर र संयुक्त

रेडियो बिहानी 97.6 MHz।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: न्यायालयमाथि रासोपा सांसदहरूको निरन्तर प्रहार संयम भएर जलवायु न्याय माग्न प्रधानमन्त्रीलाई सुझाव।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईको नियमित उडान। सिद्धबाबा सुरुङमा मंगिरदेखि सवारी साधन सञ्चालन गर्ने तयारी।
1: 8 दिनसम्म मनाइने इन्द्र जात्रा आजदेखि शुरू। काठमाडौँको हनुमान ढोकामा लिङ्गो ठडाइयो।
0: इरानलाई नष्ट गर्ने ट्रम्पको धम्की लगत्तै दुई देशबीच 3 घण्टा वार्ता। रूस र युक्रेन बीचको युद्ध केही समयमै अन्त्य हुने दावी।
1: र एसियाडमा नेपालले खोल्यो पदक खाता। करान्तेमा तेन्जिङलाई काँस्यो। बक्सिङतर्फ नेपालको पहिलो जित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सत्तारूढ दल रासोपाका सांसदले निरन्तर न्यायपालिका र न्याय सम्पादनमाथि प्रश्न उठाएका छन्। न्यायपालिकाको पुनर्संरचना अपरिहार्य भइसकेको भन्दै उनीहरूले संसदबाटै बहस शुरू गरेका हुन्। प्रतिनिधि सभामा आज शून्य समयमा बोल्दै सांसद मधुकुमार चौलागाईले सर्वोच्च अदालतले संविधान संशोधनको बाटोमा रोक लगाएको आरोप लगाउनुभयो। सांसद चौलागाईले न्यायपालिका निरंकुशतातर्फ अघि बढ़ेको भन्दै पुनर्संरचनाको आवश्यकता औल्याउनुभयो। चौलागाईले गत भदौ 31 गते सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद नियमावलीको 140(11) र 49 नियमलाई तत्काल कार्यान्वयन गर्न नपाउने गरी अन्तरिम आदेश गरिदिएर न्यायालय निरंकुशतातर्फ गएको आरोप लगाउनुभयो। यो आदेशले संविधान संशोधनको बाटो रोकिदिएको र सांसदको सार्वभौम अधिकारमाथि पनि कुण्ठित गरेको वहाँको तर्क छ। हिजो मात्र राष्ट्रपतिकी सांसद यज्ञमणि नेउपानेले सरकारका हरेक निर्णयमा अदालतले अंकुश लगाएको भन्दै बदलिएको परिस्थिति अनुसार अदालत बदलिन नसकेको बताउनु भएको थियो। आजको बैठकमा पनि नेउपानेले फैसला कार्यान्वयनमा देखिएको ढिलाइमा प्रश्न उठाउनु भएको छ। यस्तै सत्तारूढ राष्ट्रपतिका सांसद रमेश प्रसाईले अदालतका फैसला शक्ति राष्ट्रहरूले कार्यान्वयन नगरेको प्रसंग सुनाउँदै जलवायु न्याय र क्षतिपूर्ति शालीनताका साथ माग्नुपर्ने बताउनुभयो। संयुक्त राष्ट्रसंघमा दिने प्रस्तुति कड़ा भन्दा पनि तथ्य र तर्कमा आधारित हुनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिनुभएको छ। हिमालयको संरक्षण बिना पृथ्वीको भविष्य अनिश्चित छ। आज हाम्रो पालो आयो, भोलि तपाईँको निश्चित छ भन्ने सन्देश दिन सक्नुपर्ने वहाँको भनाई छ। यस्तै नेकपाका सांसद रमेश मल्लले राष्ट्रसंघका महासचिवको भनाई सापट्टि लिँदै विश्वका छानाहरू भत्किरहेको र जलवायु संकटका अनुमानहरू छिटो र टाढासम्म फैलिएको बताउनुभयो। कार्बन उत्सर्जनमा न्यून योगदान हुँदा समेत सबैभन्दा ठूलो मूल्य जीवन र पूर्वाधार गुमाएर नेपालीहरूले गर्नु परेको भन्दै यो विपद व्यवस्थापनको विषय नभई जलवायु न्यायको विषय बन्नुपर्ने बताउनुभयो। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको क्षति राष्ट्रसंघको उपस्थितिमा स्वतन्त्र ढंगले गराउन पनि उहाँले सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
1: आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बिहोरा पढ़ेर सुनाउनुहुनेछ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सीवट पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव गर्नुहुने कार्यसूची छ। यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रमक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
0: नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छिटपुट स्थान बाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कंग्रेस केन्द्रीय निर्वाचन समितिले बताएको छ। बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो अधिवेशन सम्पन्न भएको छ। बाढ़ी पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइयो। गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले बताउनुभयो। नयाँ विधान र निर्वाचन निर्देशिका अनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँचजना पदाधिकारी चयन हुनेछन्। त्यसमा एक सभापति, एक महिला सहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्य समिति सदस्यबाट मनोनयन गर्ने प्रावधान छ।
1: नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। तेस्रो दिनको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम चलिरहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार आज बस्ने भनेको सचिवलाई बैठक भने सरेको छ। सदस्यहरूले बोल्ने क्रम सकिएपछि सचिवलाई बैठक राखेर केन्द्रीय समिति समापन गरिने उहाँले बताउनुभयो। हिजो बैठकमा 118 सदस्यले आफ्नो धारणा राखेका थिए। उनीहरू मध्ये धेरैले निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदन छलफलमा प्रस्तुत गर्न भने पनि अध्यक्ष केपी ओलीले अस्वीकार गर्नुभएको थियो। यस्तै पार्टीमा नेतृत्व पुनर्गठन पक्षधारको नेतृत्व गर्दै आएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि तत्काल आफूहरू नेतृत्व फेर्ने पक्षमा नरहेको बताएपछि पुनर्गठन पक्ष रक्षात्मक बन्न पुगेको छ।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि फ्लाई दुबईको नियमित उडान हुँदैछ। फ्लाई दुबईले आजदेखि दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गर्न लागेको हो। विक्रम सम्वत 2079 पुस 17 गते अंग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान शुरू गर्न लागेपछि पर्यटन व्यवसायी, उद्योगी र सर्वसाधारण उत्साही बनेका छन्। अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। उहाँका अनुसार फ्लाई दुबईको विमान आज साँझ 6:15 पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ 7:15 दुबईका लागि प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ। अध्यागमन भन्सार र कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनुभयो।
1: निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गमा आगामी मंगिरदेखि नै सवारी सञ्चालन गर्ने गरी आवश्यक तयारी अगाडि बढ़ाइएको छ। सिद्ध बाबा सुरुङ मार्ग योजना कार्यालय बुटौलले सुरुङ मार्गको मुख्य संरचना सहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी काम अगाडि बढ़ाएको हो। सुरुङभित्रको सड़क निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकोले आगामी मंगिरभित्रै सवारी सञ्चालनको तयारी गरिएको आयोजनाका प्रमुख नवराज वास्तोलाले बताउनुभयो। बर्खा र भटेकोशी बारीका कारण निर्माण सामग्री आउन ढिलाइ भएको एक महिनापछि धकिलिएको उहाँको भनाई छ। अब एक दुई दिनमै निर्माण सामग्री आएपछि टनल भित्रको काम अगाडि बढ़ाइने र मंगिर 15 गतेभित्र सवारी सञ्चालन गर्ने वास्तवलाले बताउनुभयो। हाल सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। टेक्निकल भवनको फिनिशिङ पनि भइरहेको छ। लाइनिङ अर्थात भूई भित्ता ढलान सहितका सिभिल संरचनाको काम यसअघि नै सम्पन्न भइसकेको छ।
0: हनुमान ढोका अगाडि इन्द्र ध्वजा सहितको लिंगो ठड्याइएसँगै विधिवत रूपमा इन्द्र जात्रा शुरू भएको छ। भाद्र शुक्ल द्वादशीका दिन आज लिंगो ठड्याएर जात्रा शुरू गरिएको हो। लिंगोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्र जात्रा मनाउने गरिएको हो। इन्द्र ध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्र जात्रालाई लिइन्छ। इन्द्र जात्रा पर्वमा राष्ट्रपतिबाट हनुमान ढोका स्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ यात्रा हेर्ने परम्परा छ। इन्द्र ध्वजाको लिंगो ठडाएपछि शुरू भएको जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दश अवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ। इन्द्र ध्वजाको लिंगो ठड्याएको आठौं दिनपछि अर्थात अश्विन शुक्ल चौथी कृष्ण चौथीका दिन इन्द्र ध्वज पातन अर्थात लड़ाउने विधान छ। नेवारी समुदायले मनाउने यो पर्व काठमाडौँ सहित ललितपुर, भक्तपुर, धुलीखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलसँग अर्थमन्त्री डाक्टर सोनी मुगलेले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका उहाँले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर भेट गर्नुभएको हो। भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। प्रधानमन्त्री पालेन्द्र शाहले आफू अमेरिका भ्रमण निस्कनु अघि अर्थमन्त्री वाग्लेलाई कार्यभार तोकेर जानुभएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नष्ट गर्न सक्ने धम्की दिएको केही समयमै दुवै देशका अधिकारीहरूबीच वार्ता भएको छ। संयुक्त राष्ट्रसंघको महासभाका लागि विश्व नेताहरू भेला भएका बेला करिब तीन घण्टा भएको यो अप्रत्याशित वार्ताले युद्ध र दुई मुलुकबीच कूटनीतिक सम्वादको सम्भावना देखाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राष्ट्रपति ट्रम्पका प्रमुख दूत स्टीभ विटकफ र जारेड कुस्नरले महासभाको अवसरमा इरानी अधिकारीसँग भेट गरेका थिए। वार्ताबारे विस्तृत जानकारी दिँदै ट्रम्पले भेटलाई निकै राम्रो भएको बताएका छन्। यद्यपि उनले इरानी अधिकारीहरू उच्च तहका नभएको बताएका छन्। यसअघि अमेरिकी विदेश मन्त्री मार्को रूबियोले राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति मसूद पेजेस्किनसँग भेट गर्न तयार रहेको बताएका थिए। राष्ट्रपति ट्रम्पले खाड़ी सहयोग परिषदका सदस्य राष्ट्र बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेता तथा वरिष्ठ अधिकारीसँग पनि इरान युद्धबारे छलफल गरेका थिए। महासभालाई सम्बोधन गर्दै उनले इरानलाई हर्मुज जलघाँटी पुनरूपमा खुलाउन र युद्ध अन्त्यको उपाय खोज्न वार्तामा फर्कन आग्रह गरेका थिए। तर सम्झौता हुन नसके इरान विरूद्ध थप कड़ा कदम चाल्ने चेतावनी दिँदै उनले आफूले ठूलो निर्णय गर्नुपर्ने बताएका थिए। यो चेतावनीको केही समयपछि वार्ता भएको हो। महासभामा ट्रम्पले रूस र युक्रेन बीचको युद्ध अन्त्य गर्न पनि आफ्ना कूटनीतिक प्रयासले छिट्टै सफलता पाउने समेत दावी गरेका छन्। साइड लाइनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको द्विपक्षीय भेटपछि बोल्दै ट्रम्पले दुवै पक्षसँग कुराकानी भइरहेको र मानिसहरूले सोचेभन्दा छिटो यसको समाधान निस्कने दावी गरेका छन्। यता जेलेन्स्की ले जाडो शुरू हुन अघि नै यो युद्ध अन्त्य गर्न अमेरिकाले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
1: र अब खेल समाचार। जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। करान्तेका तेन्जिङ शेर्पाले पुरूष कुमुते 84 केजी भन्दा माथिको तौल समूहमा कास्य पदक जितेका हुन्। टोयाहासी जिम्नेसियममा आज भएको सेमी फाइनलमा तेन्जिङ इरानका महमूत नेमातीसँग 5-0 पराजित भएका थिए। सेमी फाइनलमा पराजित भएपछि उनले काँस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए। काँस्य पदकका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना जायसनलाई 9-1 पराजित गरेका हुन्। यसैबीच एसियाडमै नेपाली मुक्केबाज खगेन्द्र रोकामगर अन्तिम सोह्रमा प्रवेश गरेका छन्। आज निसियो जिम्नेसियामा सम्पन्न 60 केजीको स्पर्धामा खगेन्द्रले अन्तिम 32 मकावका अल्भिन जोन रेयसलाई 5-0 पराजित गरी तीनवटै राउण्डमा सबै निर्णायकले खगेन्द्रको पक्षमा फैसला गरेका थिए। अब दोस्रो चरणमा खगेन्द्रले फिलिपिन्सका जोन मिर्लाडो ओगायारेको सामना गर्नेछन्। एसियाली खेलकुदमा नेपाली मुक्केबाजले पहिलो जीत दर्ता गरेका हुन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: न्यायालयमाथि रासोपा सांसदहरूको निरन्तर प्रहार। संयम भएर जलवायु न्याय माग्न प्रधानमन्त्रीलाई सुझाव।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान। सिद्धबाबा सुरुङमा मंगिरदेखि सवारी साधन सञ्चालन गर्ने तयारी।
1: 8 दिनसम्म मनाइने इन्द्र जात्रा आजदेखि शुरू। काठमाडौँको हनुमान ढोकामा लिङ्गो ठुराइयो।
0: इरानलाई नष्ट गर्ने ट्रम्पको धम्की लगत्तै दुई देशबीच 3 घण्टा वार्ता। रूस र युक्रेन बीचको युद्ध केही समयमै अन्त्य हुने दावी।
1: र एसियाडमा नेपालले खोल्यो पदक खाता। कराँतेमा तेन्जिङलाई काँस्यो। बक्सिङतर्फ नेपाल पहिलो जीत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: Kya sara ho khas tya?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
8: All in one mart, helping make your life easier.
9: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
10: लो किन नि, के हो सन्चो भएन?
9: होइन, यतिकै जानै मन लागेन।
10: यतिकै पनि हुन्छ?
9: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
10: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
11: नमस्ते, कति कामले पाल्नु भयो?
10: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
11: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
9: हस् म्याडम।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भरायची प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462686 र 9810323754।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454,
8: 9861975547।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायची प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायची सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0745-37 र 010-590

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्से बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म टाढो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
9: 9861-7045-47।
10: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
11: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानु भयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550590934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

रेडियो बिहानी 97.6 MHz रेडियो बिहानी 97.6 MHz

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर रूपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
4: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नु पर्ने कहाँ गएर किन्ने होला
5: होइन सर के सोचिरहनु भएको छ
4: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गए

0: किनी होला
1: ल सर हाम्रै दादिङ बेसी बीच बजारमा सु समर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
2: समर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
3: समर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकञ्च नगरपालिका धादिङ सम्पर्क नम्बर 9851108878 र 9808878778
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: गरिब परिवारकी छोरी र म धनी परिवारको छोरा, हाम्रो उमेर त मिल्दैन तर प्रेम बस्यो। हाम्रो प्रेम सम्बन्ध थाहा पाएर मेरो बुवाले गुन्डा लगाएर सुरक्षालाई कुट्न लगाए। त्यसपछि हामी भाग्ने क्रममा यहाँ आइपुग्यौँ।
1: यो माया भन्ने चिज यस्तै रहेछ। यो हस्पिटलमा पनि एउटा यस्तो व्यक्ति छ जसलाई

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार
4: यति सानो कुरामा पनि के को चिन्ता लिखिरहेको धादिङ बेसी नै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस
3: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस् बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्
4: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी
3: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
4: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा
3: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्
4: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोप्राइटर किरण बिक सम्पर्क 0105905330 र मोबाइल नम्बर 9860245049 साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com
5: लस है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहारा दिम प्रे रखोर मा नग फारम मा असिम चमटार की ट्रनेल मा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामान मा होलसेल मूल्यरी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सेन्जिम सेगो है रोमा

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घर यस्ती प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185757।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185710, 9849185710।
6: बाबा बाबा, म चाहे स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
10: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
11: 9861975447।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हप्पेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
11: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
9: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल

0: टॉयलेट, कमोड, बेसिन, चिमनी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अंतभंड होलसेल मूल्य में पाइन। धादिंग जिला को विभिन्न स्थान बाट सेवा दिदै आइरहेको ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोल। संपर्क फोन नंबर 0105204070 9851878282 गोल्ची बजार को 0104131 16 र 9200 बजार को 9851209090। ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग। ओम चंकेश्वर इंटरप्राइजेस तपाईको सेवामा सधैं तत्पर।
1: मैले गहना लिएर थिएँ,
2: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन, अनि कहाँबाट लिएर आने गहना?
1: नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
2: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
3: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
1: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ देशी प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841639953।
3: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल।
4: बाबा बाबा, म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861975447।
9: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: कानून प्रभावकारी हुन कानूनको क्षमता पनि त्यतिकै बलियो हुनु आवश्यक छ। सहायक महोदय, केही महिना अघि कोशी प्रदेशमा बर्ड फ्लूको संक्रमणका कारण सुनसरी, मोरङ र झापाका केही किसानहरू प्रभावित भएका थिए। रोग पहिचानका लागि एक किसानले कुखुराको नमुना परीक्षणको लागि काठमाडौँ पठाउनु भयो, तर रिपोर्ट आउन एक हप्ता लाग्यो, तर खोर त्यतिकै रित्यो। यस्तो अवस्थामा रोग नियन्त्रणको गति र प्रयोगशाला परीक्षणको गति एउटै हुनुपर्छ। त्यसैले साथै प्रदेशमा आवश्यक पूर्वाधार र जनशक्ति सहितको पशु रोग परीक्षण प्रयोगशाला स्थापना र शुद्धिकरण गर्न म सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। त्यसैसँग पशुबाट मानिसमा सर्न सक्ने रोगको जोखिमलाई ध्यानमा राख्दै पशु स्वास्थ्य, मानव स्वास्थ्य र वातावरणीय स्वास्थ्य बीचको समन्वयलाई एक स्वास्थ्य अवधारणा अनुसार संस्थागत गर्न आवश्यक छ। सहमति, महामारी नियन्त्रणका क्रममा किसानको पशुधन नष्ट गर्नुपर्ने अवस्था आएमा त्यसको सम्पूर्ण आर्थिक भार किसानले मात्र बोक्नु हुँदैन। वैज्ञानिक मूल्याङ्कनको आधारमा समयमै पारदर्शी र सहज रूपमा राहत र क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था सुनिश्चित हुनुपर्छ र क्षतिपूर्ति लिन किसानले कार्यालय कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। अन्त्यमा पशु विधेयकको समर्थन गर्दछु, धन्यवाद।
3: माननीय सदस्य रमेश कुमार मल्ल, त्यसपछि माननीय सदस्य समीना मिया।

नेपाली रेडियो नेटवर्कको दिउँसो तीन बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। विनाशकारी बाढ़ीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि 3 खर्ब 90 अर्ब रूपियाँ आवश्यक पर्ने अनुमान। बाढ़ीमा बेपत्ता नागरिकलाई मृतक सरह कानूनी मान्यता दिन संसदमा सरकारको ध्यानाकर्षण। चाड़पर्वको मुखमा महँगी बढ़ेको भन्दै सांसदहरूले गरे सरकारको ध्यानाकर्षण। दशैंमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिइने। चलानीमा यात्रुको परिचय अनिवार्य। चाड़पर्व लक्षित सुफत मूल्य पसल सञ्चालनमा। यसपालि खाद्यले खसी बोका र च्याङ्रा नबेच्ने। भारी वर्षाको सम्भावना रहेकाले बिहिबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायको आह्वान। बाढ़ीमा ज्यान गुमाएकाको डीएनए परीक्षणका लागि चीनले पठायो उपकरण। जापानको पूर्वी क्षेत्रमा टाइफूनका कारण आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 9 जनाको मृत्यु, 4 जना अझै बेपत्ता। इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचार औजारको संज्ञा। र एसियाली खेलकुदमा कराँतेका तेन्जिङ शेर्पाले दिलाई नेपाललाई पहिलो पदक। 5औं दिनमा नेपालले पदकको खाता खोल्यो। बक्सर खगेन्द्र रोका मगरको विजयी शुरूआत।

0: लिए ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भएपुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं ऊर्जा क्षेत्र पुनरुत्थान गर्न 3 खर्ब 90 अर्ब चाहिने सम्बन्धी खबरबाट भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि 3 खर्ब 90 अर्ब 62 करोड़ 30 लाख रूपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आज प्रतिनिधि सभामा बाढ़ीपछिको अवस्था र मन्त्रालयले गरिरहेको कामबारे जानकारी दिँदै समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि उक्त रकम आवश्यक पर्ने प्रारम्भिक मूल्यांकन भएको बताउनुभयो गत भदौ 10 गते आएको बाढ़ीका कारण भोटेकोशी त्रिशुली नदी प्रणालीमा रहेका जलविद्युत आयोजना प्रसारण तथा वितरण संरचना नवीकरणीय ऊर्जा प्रणालीमा ठूलो क्षति पुगेको छ मन्त्री श्रेष्ठका अनुसार भोटेकोशी त्रिशुली नदी प्रणालीमा नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित 11 वटा विद्युत उत्पादन केन्द्र बन्द भएका छन् बाढ़ी अघि सञ्चालनमा रहेका 7 वटा जलविद्युत आयोजना र एउटा सोलर आयोजनामा क्षति हुँदा करिब 275 मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी बाढ़ी पैह्रोमा परि बेपत्ता भएका नागरिकलाई मृतक सरहको कानूनी मान्यता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ आज बसेको प्रतिनिधि सभा बैठकमा उहाँले बेपत्ताका परिवारले भोग्नु परेको आर्थिक र कानूनी जटिलता समाधानका लागि अविलम्ब पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो यस्तै सांसदहरूले मुलुकमा बढ़दो महँगी प्राकृतिक विपदपछिको पुनस्थापना देखिएको सुस्थता र संचार क्षेत्रका समस्याबारे सरकारको ध्यान आकर्षण गराएका छन् चाडपर्वको मुखमा भइरहेको मूल्य वृद्धि र बाढ़ी पीड़ितको कष्टकर जीवनशैलीलाई लिएर सांसदले सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका हुन् सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनुभयो सांसद बुद्ध रत्न महर्जनले विपद प्रभावित परिवारहरू अझै पनि अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै एकमुष्ट राहत तथा पुनस्थापना प्याकेज घोषणा गर्न माग गर्नुभयो सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष शाहले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रको रूपमा घोषणा गर्ने मन्त्रीपरिषदको निर्णयलाई स्वागत गर्नुभयो आगामी दशैं तिहार छठ लगायतका चाडपर्वका लागि सरकारले अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने भएको छ यातायात व्यवस्था विभागले सरकारवालालाई पठाएको 15 बुधे निर्णयमा सो कुरा बताइएको छ तर अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भन्नेबारे विभागले स्पष्ट पारेको छैन यद्यपि यातायात व्यवसायले टिकट बिक्रीमा यथासम्भव अनलाइन बुकिङको व्यवस्था मिलाउनु पर्ने र यात्रुको परिचय खुल्ने विवरण सहितको सलानी लिएर मात्रै सवारी साधन सञ्चालन गर्नुपर्ने विभागले जनाएको छ यता नजिकै गरेका चाडपर्वहरू दशैं तिहार र छठलाई लक्षित गर्दै सरकारी स्वामित्वका संस्थानहरूले उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तुको बिक्री वितरण शुरू गरेका छन् साल ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा सुफद मूल्य पसल सञ्चालनमा ल्याएका हुन् भोलि बिहिबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायले आह्वान गरेका छन् नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले आज विज्ञप्ति जारी गर्दै बिहिबारदेखि 12 असोजसम्म यातायात सेवा सञ्चालन गर्नु पूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरिएको छ साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले सबैलाई आग्रह गरिरहेको छ बिहिबारदेखि रातिको समयमा पनि यात्रा नगर्न महासंघले आह्वान गरेको छ यसअघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरकारवालालाई यस्तो अनुरोध गरिसकेको छ सही अनुसार यातायात सञ्चालन गर्न महासंघले आफ्नो सदस्यहरूलाई सचेत पनि गराएको छ यस साता अविरल वर्षा हुने र यसले सड़कमा बाढ़ी र पैह्रोको जोखिम बढ़ने भन्दै सरकारले सबैमा सचेत हुन भनिरहेको छ हामीसँग खबर अझै पनि बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513179666, गजुरी शाखा सम्पर्क 98513183667, थुन्चे शाखा सम्पर्क 98513178666, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660011110, इमेल kathmandu.ro@advl.gov.np। तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर चीन। सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणको लागि आवश्यक उपकरण सामग्री तथा प्रविधि उपलब्ध गराएको छ। रसुवा बाढ़ीमा परिज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए प्रोफाइलिङ गर्न चीनले नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो। आज विज्ञान तथा प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनको उपस्थितिमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत झाङ माओ मिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नास्टलाई हस्तान्तरण गर्नु भएको हो। राष्ट्रिय महिला आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष कमला पराजुलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। नेपालको संविधानको धारा 294 बमोजिमा अध्यक्ष पराजुलीले राष्ट्रपति पौडेल समक्ष वार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदको समयमा सुरक्षाकर्मी अहोरात र खटिने भएकाले आईपीओमा 2% हिस्सा छुट्याइने बताउनु भएको छ। जलविद्युत आयोजनामा सुरक्षाकर्मीलाई 2% आईपीओ हिस्सा छुट्याउने गरी कानूनी प्रक्रिया अघि बढ़ाइसकेको उहाँले जानकारी दिनुभयो। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले 2% हिस्सा सुनिश्चित गरिने बताउनु भएको हो। लुम्बिनीमा आयोजित 3 दिने 17 विश्व शान्ति मंचले विश्व शान्ति, जलवायु न्याय, प्रविधिको नैतिक प्रयोग र समावेशी कूटनीतिका लागि नयाँ प्रतिबद्धता सार्वजनिक गरेको छ। 21 शताब्दीमा शान्तिको पुनर्कल्पना मूल नारासहित मंचले लुम्बिनी विश्व शान्ति घोषणा पत्र 2026 सर्वसम्मत रूपमा पारित गरेको हो। सेजेन पीस फाउण्डेशनका अध्यक्ष भिकी ह्यान्सेन र लुम्बिनी विश्व शान्ति मंचका संस्थापक तथा अध्यक्ष बसु गौतमले जारी गरेको संयुक्त घोषणा पत्रमा 17 विश्व शान्ति मंच दक्षिण एसियामै पहिलो पटक आयोजना भएको यसलाई संस्कृति राष्ट्र र महादेशलाई शान्तिको साझा अभियानमा जोड्ने ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरिएको बताउनुभयो। हामीसँग विदेश र खेलका खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। जापानको पूर्वी क्षेत्रमा टाइफुन डोजो आनका कारण परेको भारी वर्षापछि आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 9 जनाको मृत्यु भएको छ, 4 जना अझै बेपत्ता छन्। कान्तो क्षेत्रमा परेको अत्यधिक वर्षाले टोकियो आसपासका विभिन्न स्थानमा बाढ़ी र पहिरो गएको थियो। स्थानीय संचार माध्यमका अनुसार चिबामा मात्रै 6 जनाको मृत्यु भएको छ। अर्को विदेशको खबरमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने चेतावनी दिएपछि इरानी सशस्त्र बलले उनका अभिव्यक्तिलाई प्रसारको औजार भन्दै अमेरिकी सेनालाई क्षेत्रमा चेतावनी दिएको छ। इरानी सशस्त्र बल र खताम अल अनेविया केन्द्रीय मुख्यालयका जनरल स्टाफले विज्ञप्ति मार्फत ट्रम्पका पटक पटकका धम्कीले इरान विरूद्धको अमेरिकी कार्यवाहीमा देखिएको रणनीतिक गतिरोध प्रतिविम्बित हुने दावी गरेका हुन्। अब खेल खबर। नेपालका कराते खेलाड़ी तेन्जिङ शेर्पाले आज आईसी नागोया एशियाली खेलकुद 2026 काँस्य पदक जितेका छन्। नेपालले 5 दिनमा पदकको खाता खोलेको हो। नागोया स्थित टोहोई आसीमा तेन्जिङले आज पुरूष कुमिते 84 केजीमाथिको काँस्य पदक भिडन्तमा लाओसका साएशलाई 9-1 हराएका थिए। उता विश्व एसियाली खेलकुदमा नेपालका बक्सर खगेन्द्र रोका मगरले विजय शुरूआत गरेका छन्। निशियोमा खगेन्द्रले आज मकाउका एल्भन जोन रेस सालिनालाई अंकको आधारमा 5-0 हराएका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। विनाशकारी बाढ़ीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि 3.90 अर्ब रूपियाँ आवश्यक पर्ने अनुमान। बाढ़ीमा बेपत्ता नागरिकलाई मृतक सरह कानूनी मान्यता दिन संसदमा सरकारको ध्यानाकर्षण। चाड़पर्वको मुखमा महँगी बढ़ेको भन्दै सांसदहरूले गरे सरकारको ध्यानाकर्षण। दशैंमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिइने। चलानीमा यात्रुको परिचय अनिवार्य। चाड़पर्व लक्षित सुफत मूल्य पसल सञ्चालनमा यसपालि खाद्यले खसी बोका र च्याङ्रा नबिस्ने। भारी वर्षाको सम्भावना रहेकाले बिहिबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायको आह्वान। बाढ़ीमा ज्यान गुमाएकाहरूको डीएनए परीक्षणका लागि चीनले पठायो उपकरण। जापानको पूर्वी क्षेत्रमा टाइफुनका कारण आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 9 जनाको मृत्यु, 4 जना अझै बेपत्ता। इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचार औजारको संज्ञा। एसियाली खेलकुदमा कराटेका तेन्जिङ शेर्पाले दिलाए नेपाललाई पहिलो पदक। 5 दिनमा नेपालले पदकको खाता खोल्यो। बक्सर खगेन्द्र रोका मगरको विजयी शुरूआत। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: पावर वाला चश्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर विष्णु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323354।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: दादा दादा म टाढो स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
7: 9861705544।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तो।

0: अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्रा मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: फरेस्टी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
0: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
0: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
4: 9851878882, गोल्छे बजारको लागि 0104031116 र 920 बजारको लागि 9851209090। ओम टङ्किशोर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्किशोर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनुहुन्छ सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइब, सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
5: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855950934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855940934।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851887882, गोल्छे बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454,
8: 9861975447।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: रेडियो बिहानी 97.6 MHz,
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
9: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि, वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाईं सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईंको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौं।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनटभित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परोको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयार गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा अशक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईँले त्यसको सिमाना ठिक प्रकारले गर्नु भएको भए, वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्, कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरैजसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। त्यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्था पछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिलेकाहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र र प्रभावकारी र इमानदार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता ठिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अप्नाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरुभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ। चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्, त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
2: बुढी हेर त, लाऊ।
3: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
2: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
3: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका घर गहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदी बहिनी सुनसारी घर गहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ, प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
4: रेडियो बिहानी 97.6 MHz।
5: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
6: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
5: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
6: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
5: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241311, 9849241311।

0: फरासी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट। सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ, हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छे बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124934।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। दाई, आजको अध्ययनलाई शुरू गर्दै गर्दा एउटा प्रश्न चाहिँ मेरो मनमा आएको छ। पावलले आफूलाई चाहिँ ख्रिस्ट येशूको कैदी भन्नुभएको छ, तर उहाँ रोमको कैदमा हुनुहुन्थ्यो भन्ने कुरा पनि हामीले थाहा पाएका छौं। उहाँले आफूलाई रोमको कैदी नभनेर ख्रिस्टको कैदी चाहिँ किन भन्नुभएको होला?
3: भाइ, यो कुरा बुझ्नको लागि पावलको सेवक हृदय बुझ्न अत्यन्त महत्वपूर्ण छ। मानिसको दृष्टिमा पावल कैदी थिए, तर पावलको आफ्नै दृष्टिमा उहाँ ख्रिष्टको कैदी हुनुहुन्थ्यो। उहाँले ख्रिष्टको सुसमाचार प्रचार गरेको कारण दुःख भोगिरहनु भएको थियो। त्यसैले उहाँ आफ्नो दुःखलाई निरर्थक कैदीको रूपमा होइन, ख्रिष्टको सेवाको एउटा भागको रूपमा हेर्नुहुन्थ्यो। पावल आफ्नो वास्तविक बन्धन ख्रिष्टसँगको सम्बन्धमा रहेको मानिसहरूका रूपमा प्रस्तुत गर्नुहुन्छ।
2: त्यसो भए मानिसले पावललाई कैदी देखे, तर पावलले आफूलाई ख्रिष्टको सेवक र कैदी देख्नुभयो। यसले त साँच्चै नै हाम्रो दृष्टिकोण कति महत्वपूर्ण छ भन्ने चाहिँ देखाउँछ।
3: एकदमै सही कुरा हो भाइ। परिस्थिति हामीले परिवर्तन गर्न नसकौंला, तर त्यस परिस्थितिलाई हामी कसरी हेर्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ। पावलले दुःखलाई आफ्नो सेवकाईको अन्त्य होइन, सुसमाचारका लागि अवसरको रूपमा हेरे।
2: भनेपछि दाई, आजको अध्ययन एकदमै प्रभावकारी र अर्थपूर्ण सत्यलाई चाहिँ हाम्रो माझमा प्रकट गर्छ जस्तो मलाई लाग्दैछ।
3: हो भाइ, तपाईँले सही अनुमान गर्नुभयो। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ ख्रिष्टमा जाति, पृष्ठभूमि र पुरानो विभाजनले अन्तिम स्थान राख्दैन। अन्य जातिहरू पनि सुसमाचारद्वारा ख्रिष्टमा सह उत्तराधिकारी, एउटै शरीरका सदस्य र प्रतिज्ञाका सहभागी भएका छन्। पावललाई यही रहस्य प्रचार गर्ने अनुग्रह दिएको थियो। यही सत्यलाई ध्यानमा राखी आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
1: मित्र, आज हामी बाइबल अध्ययन एफिसी 3 अध्याय पद 1-देखि 13 पदसम्मबाट देख्नेछौ। यो 3 अध्यायको विषय हो चर्च रहस्य हो। अमित्र, यो पत्रको सैद्धान्तिक खण्डमा आखिरी अध्याय हो। हामीले सिक्यौं कि चर्च शरीर हो र चर्च मन्दिर हो। अहिले हामी सिक्नेछौं कि चर्च रहस्य हो। अनि मित्र, चर्च रहस्य भनेको यो हो कि त्यो कुनै कुरा जुन पुरानो नियममा प्रकट भएको थिएन, तर त्यो नयाँ नियममा प्रकट भएको छ। मफेटले रहस्य शब्दलाई ईश्वरीय गोप्यता यानी डिभाइन सिक्रेटको रूपमा अनुवाद गरेका छन् र मलाई यो अभिव्यक्तको अति नै धेरै मन पराउँछु। डिभाइन सिक्रेट यानी ईश्वरीय गोप्यता। ईश्वरीय गोप्यता डिभाइन सिक्रेट त्यो कुनै एक कुरा थियो, परमेश्वरले निश्चित समयसम्म प्रकट गर्नुभएको थिएन। अहिले उहाँ यसको प्रकट गर्न तयारी हुनुहुन्छ अनि उहाँले पेन्टिकोस्टको दिनमा पूर्ण रूपमा यसको प्रकट गर्नुभयो। त्यो दिनमा चर्चको सबभन्दा पहिले अस्तित्व आएको हामी देख्छौ। पवित्र आत्माले विश्वासीको शरीरको निर्माण गर्न आरम्भ गर्नुभयो अनि त्यो निर्माण गर्ने काम तबसम्म जारी रहन्छ जब उहाँले संसारबाट आफ्नो चर्चलाई, आफ्नो मण्डलीलाई जो सत्य विश्वासीहरू हुन् स्वर्गमा लानुहुन्न। तबसम्म निरन्तर उहाँले चर्च निर्माण गर्ने काम जारी राख्नुहुन्छ। त आज हामी देख्छौ चर्च रहस्य हो भन्ने विषय अन्तर्गत रहस्यको स्पष्टीकरण। एफिसी 3 अध्याय 1 र 2 पदमा भनिएको छ, यही कारणले म पाउल तिमी अन्य जातिहरूका निम्ति ख्रिष्ट येशूको कैदी। यदि तिमीहरूले परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने जो तिमीहरूका निम्ति मलाई दिइएको छ। पाउल कैदीको रूपमा आफ्नो वर्तमान अवस्थाको जताउँछन्। उनी कैदी बने किनभने उसले अन्य जातिहरू कहाँ सुसमाचार लगेथे। अहिले अन्य जातिहरूले नयाँ अवसरहरूको प्रदान गरिएको छ, यानी अन्य जातिहरूलाई नयाँ मौकाको प्रदान गरिएको छ, जुन उसले अगाडिका दुई अध्यायहरूमा वर्णन गरेका छन्। ती अन्य जाति जो परमेश्वरबाट दूर थिए, परदेशी थिए, आशारहित थिए र परमेश्वर रहित थिए, अहिले ख्रिष्टद्वारा ख्रिष्टमा ल्याइएको छ। त्यो सबै कुराको लागि पाउल तिनीहरूको निम्ति प्रार्थना गर्न गइरहेका छन्। तर उनी आफ्नो प्रार्थनामा जानुभन्दा पहिले रहस्यको बारेमा बताउनेछन्। त्यसपछि उसले आफ्नो विचारको धागोको पचौधमा टिप्छन्। यो संयोजक शब्दको ध्यान दिनुहोस्। यही कारणले पाउल तिमी अन्य जातिहरूको निम्ति ख्रिस्ट येशूको कैदी, ख्रिस्टका सामु म आफ्ना घोडाहरू टेक्दछु। यहाँ भन्छन् यही कारणले म पाउल तिमी अन्य जातिहरूको निम्ति ख्रिस्ट येशूको कैदी, ख्रिस्टका सामु म आफ्ना घोडा टेक्दछु। पद एक र पद चौध बीचको हरेक कुरा कोष्टक निक्षिप्त वाक्य हो, यानी यो विषयान्तरकरण हो। पाउल आफ्ना प्रार्थनामा आउनुभन्दा पहिले उनी रहस्यको बारेमा कुरा गर्न गइरहेका छन्। पद दुईमा उल्लेखित शब्द यदि ले निक्षिप्त वाक्यको कोष्टकको आरम्भको चिन्हित गर्दछ। पद दुईमा भनिएको छ, यदि तिमीहरूले परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने जो तिमीहरूका निम्ति मलाई दिइएको छ। पाउल ईश्वरीय योजना र प्रबन्धको बारेमा बोलिरहेका छन्, जुनद्वारा परमेश्वरले उसलाई बोलाउनुभयो र अन्य जातिहरू कहाँ पठाउनुभयो। अन्य प्रेरितहरूको तुलनामा पाउलले सेविकै बेग्लै र खास किसिमको थियो। पाउलको सेविकै गलाती 2 अध्याय 7 पद अनुसार पाउल भन्छन् कि यहुदीहरूको निम्ति सुसमाचार सुनाउने काम पत्रुसलाई सुम्पिएको थियो भने अन्य जातिहरूलाई सुसमाचार सुनाउने काम चाहिँ पाउललाई सुम्पिएको थियो। सुसमाचार भिन्नै बेग्लै थिएन, तर सुसमाचार दिने मानिसहरू भिन्नै जातका थिए, भिन्नै वर्गका थिए। पाउल अन्य जातिहरू कहाँ गए भने, यानी पाउल अन्य जातिहरू कहाँ गएर यसरी प्रचार गरे, तिमीहरू टाढा छौ तर ख्रिस्टद्वारा र उहाँमा तिमीहरू नजिक आउन सक्छौ। पत्रुस इसरायलहरू कहाँ गएर यसरी प्रचार गरे, स्वर्गहरू मुनि मानिसहरूको बीचमा कुनै नाम दिएको छैन जसबाट उद्धार छ। पाउलले अन्य जाति फिलिपीको जेररलाई भने, प्रभु येशू ख्रीष्टमा विश्वास गर र तिमी उद्धार पाउनेछौ र तिम्रा घरानाहरूले पनि। दुवै पत्रुस र पाउलसँग उही एउटै सुसमाचार थियो, यद्यपि यो सुसमाचार दुई बेग्ला बेग्लै समूहका मानिसहरूलाई दिइए तापनि। अहिले त्यहाँ एकदम नयाँ कुराले स्थान लिइरहेको छ। यो बिल्कुलै भिन्नै प्रबन्ध हो पुरानो नियममा तिनीहरूसँग भएको प्रबन्धबाट। जब पाउल फरिसी थिए र व्यवस्था मुनि थिए, उनी कहिले पनि अन्य जातिहरूलाई प्रचार गर्न गएन। उनी बिल्कुलै बेग्लै प्रबन्धमा थिए। अहिले पाउल नयाँ प्रबन्धमा छन् र उनी अन्य जातिहरूका मिशनरी हुन्, प्रचारक हुन्। यसको मतलब यो होइन कि उद्धारको परमेश्वरको विधिको परिवर्तन भयो। कुनै मानिस व्यवस्था पालन गरेर उद्धार पाएका थिएनन्, तर बलिदानद्वारा। जब उसले देख्यो कि ऊ परमेश्वरको महिमा रहित भएको देखे, अनि त्यो बलिदानले ख्रिस्टको औलाउँदथ्यो, संकेत गर्दथ्यो। अहिले पाउल यो नयाँ प्रबन्धको बारेमा कुरा गरिरहेका छन्। पद 3 र 4 मा भन्छन्। कसरी उहाँले त्यो रहस्य प्रकाशद्वारा मलाई बताउनुभयो, जसरी मैले पहिले केही शब्दमा लेखे, जसद्वारा तिमीहरूले पढेर ख्रिष्टको रहस्यको विषयमा मेरो ज्ञानलाई थाहा पाउन सक्छौ। पाउले यो रहस्यको कुरा प्रकाशद्वारा पाए। हाँ मित्र, पाउले यो रहस्यको कुरा प्रकाशद्वारा प्राप्त गरे, अनि यही कुरा अन्य प्रेतहरूले पनि पाएथे। त्यो प्रकाश पाउलको प्रभुमा सत्य विश्वासमा परिवर्तनसँग आरम्भ भएथ्यो, जब ख्रिष्टले उसलाई सूचित गर्नुभयो कि उसले मण्डलीलाई खेदे, यानी सतावट गरिरहेका बेला, खेदो गरिरहेको बेला उसले वास्तवमा ख्रिष्टलाई खेदो गरिरहेका थिए। चर्च ख्रिष्टको शरीर हो। पाउले सिके कि परमेश्वरले केही नयाँ काम गरिरहेका छन्। चर्च मण्डली पेन्टिकोस्टको दिनमा अस्तित्वमा आयो। मित्र, फेरि म यो कुरा दोहोर्याउन चाहन्छु कि रहस्य मिस्ट्री जुन ईश्वरीय गोपनीयता डिभाइन सेक्रेट हो, त्यो कुनै त्यस्तो कुरा थियो जुन पुरानो नियममा प्रकट भएको थिएन। त्यसकारण त्यो मानिसहरूलाई त्यो कुरो अजान थियो। अहिले यो नयाँ नियममा प्रकट भएको छ। एफिसी 1:9 पावल भन्छन्, उहाँले आफ्नो इच्छाको रहस्य हामीतर्फ प्रकट गर्नुभयो। एफिसी 2:14-15 पदमा रहस्य के हो सो कुराको पावल वर्णन गर्छन्। रहस्य त्यो कुरो हो कि ख्रीष्ट बौरी उठ्नु भएको छ र पृथ्वीको सम्पूर्ण कुलहरू, जातिहरू, अन्य जाति र यहुदीहरूद्वारा मिलेर बनेको नयाँ शरीरको जुन मण्डली हो, चर्च हो, त्यसको शिर हुनुहुन्छ। यो कुरा पुरानो नियममा प्रकट भएको थिएन। पाउले यसलाई यसरी रोमी 16:25 पदमा भन्दछन्, अब उहाँलाई नै जो चाहिँ मेरो सुसमाचार र येशु ख्रीष्टको प्रचार अनुसार तिमीहरूलाई स्थिर पार्नलाई सामर्थ्य हुनुहुन्छ, त्यस रहस्यको प्रकाश अनुसार जो संसारको उत्पत्तिदेखि नै गुप्त राखिएको थियो। पाउल फेरि यो कलसी 1:26 पदमा भन्छन्, त्यस रहस्यलाई पूरा गर्नलाई जुन चाहिँ युग युगदेखि अनि पुस्ता पुस्तादेखि लुकै राखिएको थियो, तर अहिले उहाँका पवित्र जनहरू कहाँ प्रकट गरिएका छन्। अमित्र, हामीले देख्यौं कि रहस्यको स्पष्टीकरण, यसपछि हामी देख्नेछौ रहस्यको परिभाषा। एफिसी 3:5-6 पदमा भनिएको छ, जुन रहस्य चाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेतहरू र भविष्य वक्ताहरू कहाँ प्रकट गरिएको छ, अर्थात सुसमाचारद्वारा ख्रीष्टमा अन्य जातिहरू, साझा हकवालाहरू, एउटै शरीरको साझेदार र उहाँका प्रतिज्ञाका साझा भागीदारहरू हुनुपर्छ। पाउले यो निश्चय नै अति नै स्पष्ट पार्दछन् कि यो कुरा खाली उसलाई मात्र प्रकट भएको थिएन, यो कुरा अन्य प्रेरितहरूलाई पनि प्रकट भएको थियो। अहिले रहस्यको उसको तात्पर्य के हो सो कुराको उनी स्पष्ट पार्दछन्। अमित्र, पुरानो नियमका मानिसहरूका सन्तानहरू र चर्चका प्रेरितहरू र अगमवक्ताहरू बीच अति नै धेरै भिन्नता छ। पुरानो नियममा चर्चको सम्बन्धमा कुनै पनि त्यस्तो झलक प्रकाश पाएका थिएनन्। अहिले यसको उहाँका पवित्र प्रेरितहरू कहाँ प्रकट भएको छ। तिनीहरू यसकारण पवित्र जन थिए किनभने तिनीहरू परमेश्वरद्वारा यो कार्यालय कार्यभारको लागि अलग्गाइएका थिए। यहाँ उल्लेखित भविष्य वक्ताहरू निश्चय नै नयाँ नियमका भविष्य वक्ताहरू थिए, अनि पद 5 उल्लेखित आत्मा चाहिँ पवित्र आत्मा हुनुहुन्छ जो यो सेविकाईको शिक्षक हुनुहुन्छ। यही नै प्रभु येशूले प्रतिज्ञा गर्नुभयो जब उहाँले आफ्ना चेलाहरूलाई पवित्र आत्माको आगमनको बारेमा भन्नुभयो। योहान्ना 16:15 पदमा भनिएको छ, पितासँग भएका सबै थोक मेरा हुन्, यही कारणले मैले भने जे मेरो छ त्यहीबाट उहाँले प्राप्त गर्नुहुनेछ र तिमीहरूलाई बताइदिनुहुनेछ। संक्षिप्त रूपमा भन्दा रहस्य के हो? अमित्र, यो भनेको अन्य जातिहरू उद्धार पाउनेछन् भन्ने तथ्य होइन, पुरानो नियमले स्पष्ट रूपमा सिकाउँथ्यो कि अन्य जातिहरू उद्धार पाउनेछन्। यस प्रसंगमा म धेरै पुरानो नियमबाट शास्त्र खण्डहरू देखाउन सक्छु, जस्तै यसैया 11:10, 60:3, 42:6 अनि जकरिया 2:11, मलाकी 1:11 इत्यादि। यी खण्डहरूमा अन्य जातिहरूले उद्धार पाउनेछन् भन्ने तथ्यको बताउँछ। यदि त्यो रहस्य अन्य जाति उद्धार पाउनेछन् भन्ने कुरा होइन भने तब रहस्य के हो त? यसलाई होशियारपूर्वक चिन्हित गर्नुहोस्। त्यो रहस्य थियो कि अन्य जातिहरू र इसरायलहरूलाई उही एउटै आधारमा राखिएको थियो। ख्रिष्टमा विश्वासद्वारा तिनीहरू दुवै जातलाई वर्गलाई नयाँ शरीरमा ल्याइएको छ, जुन मण्डली यानि कलिसिया हो। ख्रिष्ट त्यो नयाँ शरीरको शिर हुनुहुन्छ। पुरानो नियममा चर्च यानि कलिसिया प्रकट भएको छैन, यद्यपि त्यहाँ पुरानो नियममा चर्च मण्डलीको रूपकहरू भए तापनि। ख्रिष्टले भन्नुभयो मती 16:18 यस चट्टानमा म मेरो मण्डली यानि चर्च बनाउनेछु। अनि जब ख्रिष्टले यो भन्नुभयो त्यो अझै भविष्यमा थियो मित्र। चर्च मण्डली चाहिँ पेन्टिकोस्टको दिनमा आरम्भ भएथ्यो, अस्तित्वमा आएथ्यो त्यस दिन ख्रिष्ट स्वर्गमा फर्किजानु भएपछि। अनि त्यो चर्च दुवै यहुदी र अन्य जातिहरू मिलेर बनेको थियो। यो सत्य हो कि जब चर्चको शुरू भएथ्यो सम्पूर्ण रूपमा विश्वासीहरू यहुदीहरू मात्र थिए, तर त्यहाँ परिवर्तनको अवधि आएको थियो, अन्य जातिहरू यसमा ल्याइए। चर्च मण्डली एक शरीर हो, दुवै अन्य जाति र यहुदीहरूद्वारा बनिएको शरीर, अनि त्यो शरीरको शिर चाहिँ ख्रिष्ट हुनुहुन्छ। अनि आगे पद 7 भनिएको छ, 3:7 त्यही सुसमाचारको सेवक उहाँको शक्तिको प्रभावकारी कार्यद्वारा मलाई दिइएको परमेश्वरको अनुग्रहको दान अनुसार म बनाइए। अन्य जातिहरूको निम्ति पावल प्रेरित थिए भन्ने तथ्यको गुणद्वारा रहस्यको ज्ञानमा श्रेष्ठताको स्थान लिँदैनन्, उसले खाली सेवकको उपाधि मात्र लिन्छन्। यो परमेश्वरको अनुग्रह थियो कि जुनले चर्चलाई खेदो र सताउने घमण्डी फरेसी साउलबाट पावल प्रेरितमा परिवर्तन गरिदिएको थियो, जो अहिले येशु ख्रिष्टको लागि कैदी थिए। उसलाई एक जातको मानिसबाट निकालिएर अर्को स्थानमा राखिएको छ। उनी ख्रिष्टको शरीरको अहिले अंग हुन्, अनि तिनले जे जति काम गरे त्यो सबै पवित्र आत्माको शक्तिको कार्यद्वारा पूरा गरिएको थियो। पावलसँग दुवै वरदान र प्रेरितको शक्ति थियो। पद 8-9 भनिएको छ, पवित्र जनहरू मध्ये जो सबैभन्दा सानो छ त्यो भन्दा सानो म हो, मलाई त्यो अनुग्रह दिइएको छ। अन्य जातिहरूका बीचमा ख्रिष्टको खोजेर नसकिने धनको प्रचार गरौं भनेर र सबै मानिसहरूलाई जुन परमेश्वरले येशु ख्रिष्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो उहाँमा युग युगदेखि लुकेर बसेको रहस्यको संगति के रहेछ सो कुरा देख्ने बनाउनलाई। आज तपाईँ र म चर्चको रहस्य वा प्रबन्धमा रहेका छौं, यानि अनुग्रहको दिनमा, जुन सारा कुराहरूको सृष्टि गर्न परमेश्वरमा युग युगदेखि लुकेर बसेको थियो। मेरो मित्र, त्यहाँ धेरै कुराहरू छन् जुनको परमेश्वरले अहिलेसम्म हामीलाई भन्नुभएको छैन, जुन एउटा कारण हो कि म स्वर्गको प्रत्याशा गरिरहेको छु। यदि तपाईँ सोच्नुहुन्छ कि मलाई त्यति धेरै थाहा छैन, तब तपाईँ बिल्कुल सही हुनुहुन्छ। जब म स्वर्गमा हुन्छु म वास्तवमा तमाम कुराहरू सिक्न शुरू गर्न गइरहेको छु। साँच्चै नै परमेश्वरले हामीलाई त्यति धेरै भन्नुभएको छैन। यो कुराको सोध्न आश्चर्यको कुरा छ कि उहाँले कति कम हामीलाई भन्नुभएको छ। उदाहरणको निम्ति उहाँले त्यो सानो परमाणुको बारेमा कसैलाई कहिले पनि भन्नुभएको छैन। उहाँले कहिले पनि र कसैलाई पनि पृथ्वीको अति नै गहिराई मुनिमा रहेका हीरा मोतीहरूको बारेमा भन्नु भएन। उहाँले धेरै कुरा आफैमा राख्नु भएको छ। उहाँले मानिसहरूलाई आविष्कार गर्न अनुमति दिनुहुन्छ, तर त्यहाँ त्यही त्यस्ता कुराहरू छन् जुन मानिसहरूले केवल प्रकाशद्वारा बाहेक कहिले पनि पत्ता लगाउन सक्दैनन्। चर्च त्यस अर्थमा रहस्य थियो। पद आठमा पाउल आफ्नै स्वयंलाई भन्दछन् पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो। पाउले सधैँ प्रेरितको रूपमा आफैलाई सबभन्दा नम्रताको स्थान लिए सानो। पहिलो कोरन्थी 15:9 भन्छन् किनकि म प्रेरितहरूमध्ये सबभन्दा सानो हुँ, म प्रेरित भनिन लायकको छैन किनकि मैले परमेश्वरको मण्डलीलाई सताए। र पहिलो तिमोथी 1:12-13 भन्छन् अनि म ख्रिस्ट येशु हाम्रा प्रभुलाई जसले मलाई सामर्थ्य तुल्याउनु भयो धन्यवाद चढ़ाउँछु किनभने उहाँले मलाई विश्वासयोग्य सम्झनुभयो र सेवामा नियुक्त गर्नुभयो। हुन त म पहिले निन्दा गर्ने सताउने र अत्याचारी थिए तर मैले कृपा पाए किनकि मैले यो अविश्वासमा नजानिकन गरे थिएँ। मित्र, पाउलको जीवनमा अति नै महान क्रान्ति परिवर्तनले स्थान लिएको थियो। उसलाई अन्य जातिहरूका बीचमा ख्रिष्टको खोजेर नसकिने धनको प्रचार गर्न चुनिएका थिए। यो कति अद्भुत कुरा छ। पद 10-11 भनिएको छ एफिसी 3:10-11 यस उद्देश्यले कि अब परमेश्वरका नाना प्रकारका बुद्धि मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा प्रधानहरू र अधिकारीहरू कहाँ प्रकट गरियन् त्यस अनन्त संकल्प अनुसार जो उहाँले हाम्रा प्रभु ख्रिस्ट येशूमा संकल्प गर्नुभयो। यहाँ रहस्यको अर्को उद्देश्यको प्रकट भएको छ। परमेश्वरका स्वर्गीय दूतहरूले चर्चद्वारा परमेश्वरको ज्ञान बुद्धिको केही कुरा सिकिरहेका छन्। तिनीहरूले हामीमाथि परमेश्वरको प्रेमको प्रदर्शन गरिएको कुरा मात्र देख्दैनन् तर परमेश्वरको बुद्धिको पनि उहाँका स्वर्गीय दूतहरू कहाँ प्रकट भएको छ। 12 भनिएको छ जुन प्रभुमा उहाँ माथिको विश्वासद्वारा हामी साहस र भरोसा सहित प्रवेश पाउँछौ। हामी अन्य जाति र पाउल सताउ गर्ने खेदो गर्ने व्यक्तिसँग परमेश्वरको सामने बोल्ने र उहाँ कहाँ पुग्ने अधिकार जाने अधिकार छ। यो सबै ख्रिस्टमा सम्भव बनाइयो। पद 13 भनिएको छ यस कारण म तिमीहरूलाई विन्ती गर्दछु मैले तिमीहरूका निम्ति भोगिरहेको संकष्टहरूको कारणले गर्दा तिमीहरू हरेस नखाओ। यो त तिमीहरूको महिमा हो। मित्र, पाउले सविस्तार गरेका महान लक्ष्यहरूको कारण उनी अन्य जातिहरूको प्रेतको रूपमा कैद जेल नेलको कष्ट भोग्न इच्छुक छन्। उनी चाहदैनन् कि एफिसियनहरू निरुत्साह भएको निराश भएको उसको त्यो जेल नेलको कारणले किनभने पाउलको कैद जेल नेलले उनी स्वयंको निम्ति र तिनीहरूको महिमाको लागि असल काम गरिरहेको थियो। भन्छन् यस कारण म तिमीहरूलाई विन्ती गर्दछु मैले तिमीहरूका निम्ति भोगिरहेको संकष्टहरूको कारणले गर्दा तिमीहरू हरेस नखाऊ। यो त तिमीहरूको महिमा हो। कलिसी 1:24 भन्छन् अब म तिमीहरूका निम्ति मेरा दुःखहरूमा आनन्द मनाउँछु अनि उहाँको शरीरको निम्ति जो मण्डली हो ख्रिस्टका कष्टहरूमा जो कमी छ त्यसलाई म मेरो शरीरमा पूरा गर्दछु। एकपल्ट म कलसी 1:24 पढिदिन्छु जहाँ पाउल भन्छन् अब म तिमीहरूका निम्ति मेरा दुःखहरूमा आनन्द मनाउँछु अनि उहाँको शरीरको निम्ति जो मण्डली हो ख्रिस्टका कष्टहरूमा जो कमी छ त्यसलाई म मेरो शरीरमा पूरा गर्दछु। मित्र, आज हामीले देख्यौं रहस्य के हो भन्ने विषय अन्तर्गत, यानी चर्च रहस्य हो भन्ने विषय अन्तर्गत देख्यौं रहस्यको स्पष्टीकरण र रहस्यको परिभाषा। अर्को दिन हामी देख्नेछौं ज्ञान बुद्धि र शक्तिको निम्ति पावरको प्रार्थना। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउँ।
2: दाई आजको अध्ययनले मलाई विशेष रूपमा यो कुरा सिकायो कि मण्डली मानिसले बनाएको स्थान मात्र होइन परमेश्वरले ख्रिस्टमा निर्माण गर्नुभएको एउटा अद्भुत शरीर चाहिँ हो जहाँ फरक पृष्ठभूमिका मानिसहरू एउटै परिवारका सदस्य भन्छन्।
3: बिल्कुल भाइ, एफिसीको पुस्तक तीनमा पावलले यही रहस्य स्पष्ट गर्दछन्। पहिले पूर्ण रूपमा प्रकट नभएको कुरा अहिले प्रकट भयो। अन्य जातिहरू पनि ख्रिष्टमा यहुदीहरूसँगै एउटै शरीरका सदस्य र प्रतिज्ञाका सहभागी भएका छन्
2: र पावलले आफूलाई यो रहस्य प्रचार गर्ने सेवकको रूपमा चाहिँ हिँड्नुभयो। उहाँको सेवकाई उहाँको आफ्नै योग्यतामा होइन तर परमेश्वरको अनुग्रहको वरदान थियो।
3: एकदमै सही कुरा भाइ। त्यसैले आज हामीले आफैलाई सोधौं कि हामी ख्रिष्टमा भएका सबै विश्वासीहरूलाई एउटै शरीरका सदस्यका रूपमा स्वीकार गरिरहेका छौं कि हाम्रो जीवनमा भेदभाव भन्दा ख्रिष्टको प्रेम देखिन्छ कि हामी परमेश्वरले दिनुभएको सेवकाईलाई अनुग्रहको जिम्मेवारीका साथ लिइरहेका छौं
2: र अर्को कुरा के हाम्रो मण्डलीको एकता र प्रेमले परमेश्वरको उदयको बुद्धि चाहिँ संसारमा देखाइरहेको छ त।
3: अवश्य। र आदरणीय श्रोताहरू आउनुहोस् ख्रिष्टमा हाम्रो एकतालाई मूल्यवान ठानौ। जात, भाषा, क्षेत्र, आर्थिक अवस्था वा व्यक्तिगत पृष्ठभूमिका कारण विभाजित नहौ। हामी सबै ख्रिष्टको शरीरका सदस्य हौ अनि परमेश्वरले हामीलाई जहाँ र जुन सेवामा राख्नु भएको छ त्यसलाई उहाँको अनुग्रहको जिम्मेवारी सम्झेर पूरा गरौं।
2: हजुर, साँच्चै नै पावल जस्तै हामी पनि दुःख आएर निराश नहौ। यदि दुःख ख्रिष्टको सेवाको कारण आएको हो भने परमेश्वरले त्यसलाई पनि आफ्नो उद्देश्यका लागि प्रयोग गर्न सक्नुहुन्छ। परमेश्वरले हामीलाई ख्रिष्टको रहस्य अझ गहिरो रूपमा बुझ्न सबै विश्वासीसँग एकतामा जिउन र उहाँले दिनुभएको सेवकाई विश्वास योग्यतापूर्वक पूरा गर्न सहायता गर्नुभएको होस्। आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 97042097 97।

आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुसीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौं र यसमा विजेता हुनुहुने पहिलो दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207997 9704207997।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878882, गोल्छे बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: तपाई यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ट्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरफेरो।

रेडियो बिहानी 97.6 मेगाहर्जको 7:35 बजेको समाचार सिरोफिरोमा म शर्मिला साक्यको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। नीलकण्ठ नगर सभापतिमा भण्डारी र अर्यालको दावी, नेतृत्वका लागि प्रतिस्पर्धाको सम्भावना। नीलकण्ठ तीनमा कांग्रेस छोरा अधिवेशन सम्पन्न, रोशन कुमार श्रेष्ठको सभापतित्वमा नयाँ कार्य समिति चयन।

र एसियन गेम्स महिला कबड्डीमा नेपाल चाइनिज ताइपेईसँग पराजित। अब समाचार विस्तारमा। धादिङको नीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसको नगर सभापतिमा लागि दुईजना आकांक्षी देखिएका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नीलकण्ठ नगर अधिवेशन असोज 8 गते हुँदैछ। नगर सभापतिका लागि नीलकण्ठ नगरपालिका 12 वडा अध्यक्ष धर्मराज भण्डारी राजकुमार र नेपाली कांग्रेस नीलकण्ठ नगर कार्य समितिका सचिव ईश्वर अर्यालले दावी गरेका छन्। भण्डारी यसअघि नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि समेत रहेका थिए। उहाँ पछिल्लो समय रमेश धमलासँग निकट रहेर राजनीतिक गतिविधिमा सक्रिय देखिँदै आएका छन्। यस्तै अर्याल वर्तमान नगर कार्य समितिका निर्वाचित सचिव हुन्। उहाँ जिल्ला सभापति रामनाथ अधिकारी निकट मानिन्छन्। पार्टी संगठनमा युवाको सहभागिता र नेतृत्वको विकासलाई प्राथमिकतामा दिनुपर्ने धारणा राख्दै अर्यालले नगर सभापतिमा आफ्नो उम्मेद्वारी रहने बताउनुभयो। दुईजना आकांक्षी देखिएसँगै नीलकण्ठमा नगर नेतृत्व सहमतिबाट चयन हुन्छ वा निर्वाचन मार्फत टुंगो लाग्छ भन्ने विषयमा चासो बढ़ेको छ। स्थानीय कांग्रेस नेताहरूका अनुसार अन्तिम समयसम्म सहमतिका लागि प्रयास जारी रहनेछ। नेपाली कांग्रेस धादिङको बाढ़ी प्रभावित जिल्लाका लागि संशोधित कार्यतालिका अनुसार असोज 5 गते जिल्लाका 104 वडामा वडा अधिवेशनको प्रक्रिया अघि बढ़ाएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नीलकण्ठ नगरपालिका 3 धादिङमा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट रोशन कुमार श्रेष्ठको सभापतित्वमा नयाँ वडा कार्य समिति चयन गरिएको हो। गठित कार्य समितिको उपसभापतिमा राजेन्द्र कुवर र महिला उपसभापतिमा सम्झना विकट चयन भएका छन्। त्यस्तै सचिवमा केशव राज रिजाल, कोषाध्यक्षमा अमित रत्न साक्य र सहसचिवमा गोविन्द नेपाल चयन भएका छन्। त्यसै गरी सदस्यहरूमा बलराम रिजाल, सूरज रिजाल, दानबहादुर सुनार, प्रकाश थापा छेत्री, पर्वत चापागाई, अनिता बरोवाल र अप्सरा सिंहडा रिजाल चयन भएका छन्। अधिवेशनबाट वडा कार्य समिति चयनसँगै विभिन्न समावेशी समूह तथा क्लस्टरसँग 75 जना क्षेत्रीय प्रतिनिधि समेत चयन भएका छन्। क्षेत्रीय प्रतिनिधिहरूले पार्टीको आगामी क्षेत्रीय अधिवेशनमा सहभागी हुँदै पार्टीको संगठित निर्णय प्रक्रियामा भूमिका निर्वाह गर्नेछन्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सम्पन्न वडा अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको छ। नवनिर्वाचित कार्य समितिको स्थानीय स्तरमा जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै संगठन सुदृढीकरणमा काम लाग्ने जनाएको छ। धादिङको गजुरी गाउँपालिकाले आगामी असोज 8 12 गतेसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार बनाउँदै गाउँपालिकाले नदी नाला तथा खोलाहरूमा पानीको सतह बढ़न सक्ने सम्भावना रहेकाले त्रिशुली नदी किनारा आसपास नजान तथा नदी वरपर बसोबास नगर्न अनुरोध गरेको हो। गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठद्वारा बुधबार जारी सूचनामा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र बाहिर निस्कनु परेमा आधिकारिक निकायबाट प्रवाह हुने सूचना र जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ। गाउँपालिकाले सम्भावित विपदबाट जोखिन आवश्यक सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा नजान समेत गजुरीवासीले अनुरोध गरिएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रभावितहरूलाई खाना तथा खाजा खुवाउने अभियानलाई सक्रिय धादिङका पर्यटन व्यवसायी तथा समाजसेवी कमल प्रसाद रिमाललाई ओल्ड सेन्टर किचेन अर्थात डब्ल्यूसीकेले साझेदारी प्रमाणपत्र प्रदान गरेको छ। 2083 भदौ 10 गते भोटेकोशी नदीबाट बाढ़ी आएपछि रिमाल भोलिपल्टदेखि नै प्रभावित क्षेत्रमा पुगेर राहत तथा खाद्य सामग्री वितरण सक्रिय हुनुभएको थियो। शुरूआती दिनमा प्रभावितहरू भेटिएको स्थानमै पुगेर फ्याकिङ

0: पार्किङ, खाना तथा खाजा उपलब्ध गराउनु भएको रिमालले त्यसपछि होल्डिङ सेन्टरमा पुगेर समेत प्रभावितलाई खाना खाजा खुवाउने अभियान सञ्चालन गर्नु भएको थियो। रिमालको अभियानलाई ओल्ड सेन्टर किचनले सहकार्यपछि गरेपछि प्रभावित समुदायसम्म खाना पुर्याउने कार्य थप सहज भएको थियो। राहत तथा खाद्य वितरणमा गरेको सहकार्यको कदर स्वरूप डब्ल्यूसीकेले रिमाललाई साझेदारी प्रमाणपत्र प्रदान गरेको हो। प्रमाणपत्र प्राप्त गरेपछि सामाजिक सञ्जाल मार्फत खुशी व्यक्त गर्दै रिमालले बाढ़ी प्रभावित समुदायका लागि डब्ल्यूसीकेसँग सहकार्य गर्दै सेवा गर्न पाएको आफू खुशी र गर्वित भएको बताउनु भएको छ। कठिन समयमा प्रभावित परिवारसँग खाना पुर्याउन, समुदायसँगै उभिन र आवश्यक सहयोग गर्न पाउनु ठूलो जिम्मेवारी र मानवीय अनुभव भएको उहाँले उल्लेख गर्नु भएको छ। साथै अभियानमा साथ दिने डब्ल्यूसीकेको टोलीले स्वयंसेवक सहयोगी तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभएको छ। त्यसै गरी रिमाले भोटेकुसी बाढ़ीमा बेपत्ता भएका धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका चारका राजु राणा मगर, गोविन्द थापा मगरका परिवारलाई समेत आर्थिक सहयोग गर्नुभएको थियो। उहाँले दुवै परिवारलाई जनही 75,000 रूपियाँको दरले जम्मा 1,50,000 रूपियाँ सहयोग गर्नुभएको हो। उक्त रकम वडा अध्यक्ष कपिल देव सिंहलाई क्यूआर मार्फत हस्तान्तरण गरिएको थियो। भदौ 10 गते आएको बाढ़ीबाट क्षतिग्रस्त नुवाकोटको विदुर बेत्रावती सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ। विदुरदेखि बेत्रावतीसम्मको करिब 10 किलोमिटर सड़क खण्ड मध्ये 9 किलोमिटर सड़क सञ्चालनमा आइसकेको छ। तर करिब 300 मिटर क्षेत्रमा पहिरो र चट्टानका कारण सड़क खुलाउन ढिलाइ भएको हो। उक्त क्षेत्रमा नेपाली सेना र व्यवसायहरूको सड़कको दुवैतर्फबाट ट्र्याक खुल्ने काम गरिरहेका छन्। केही दिनभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य रहेको नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीले बताउनु भएको हो। बाढ़ीका कारण सड़कको पुरानो संरचना र नक्सा समेत नरहेको गरी क्षति भएका स्थानमा नयाँ ट्र्याक निर्माण गरेर सड़क सञ्चालन जोड्नु पर्नेमा आवश्यक रहेको उहाँले बताउनु भएको छ। अबको करिब 3 साताभित्र स्याफ्रुबेसीसम्म सड़क सञ्जाल जोड्ने लक्ष्यसहित काम भइरहेको प्रमुख जिल्लाधिकारी रेग्मीले जानकारी दिनुभयो। त्यसै गरी थालिङको गजीदेखि देवीघाट हुँदै विदुरको ढुङ्गेसम्म अधिकांश स्थानमा सड़क मरमतपछि यातायात सञ्चालनमा आइरहेको छ। बेत्रावतीसम्मको सड़क सञ्चालनमा आएपछि बेत्रावती र स्याफ्रुबेसीसम्मको बेलीब्रिज जडान गरेर गल्छीदेखि स्याफ्रुबेसीसम्म यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ। बेत्रावतीपछि धुन्से हुँदै स्याफ्रुबेसीसम्मको सड़कमा एउटा बेलीब्रिज जडान गर्नुपर्ने सड़क विभागले जनाएको छ। स्याफ्रुबेसीमा करिब 90 मिटर लामो पुल आवश्यक पर्ने भए पनि उपलब्ध संरचना अनुसार 76 मिटर लामो बेलीब्रिज जडान गर्ने तयारी गरिएको विभागले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले असोज 9 गते शुक्रबारदेखि असोज 11 गतेसम्म देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणले उच्च सतर्कता अप्नाउन अपील गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश जारी गरी प्रधानमन्त्री शाहले 3 दिनसम्म मेघगर्जन, चट्यान र हाउरी सहित भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले बाढ़ी, पहिरो, डुबान तथा सड़क र हवाई यातायातमा समेत अवरोध आउन सक्ने चेतावनी दिएका छन्। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षा तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन उहाँले आग्रह गरेका छन्। प्रधानमन्त्री हाल राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क गएका छन्।
1: करायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्याण्डिक्राफ्ट। सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष सन्तोष श्रेष्ठ विज्ञापन बोर्डको अध्यक्षमा नियुक्ति हुनु भएको छ। मन्त्री परिषदको असोज 2 गते निर्णय अनुसार काठमाडौँ महानगरपालिका 14 निवास श्रेष्ठलाई 4 वर्षको लागि विज्ञापन बोर्डले अध्यक्षमा नियुक्ति गरिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथ ग्रहण कार्यक्रममा संचार मन्त्री तिमल सिन्हाले विज्ञापन बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित हुने गरी कार्ययोजना बनाएर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। उहाँले बोर्डको वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको गम्भीर समीक्षा गर्दै सुधारको स्पष्ट योजनासहित काम गर्नुपर्ने बताउनुभयो। नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसँग सम्बन्धित नीति तथा ऐन तथा कानूनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अब विदेशको खबर। इन्डोनेसियाको जावा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको संख्या 20 पुगेको छ। राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार दुर्घटनामा अझै 115 जना बेपत्ता छन् भने 108 जनाको उद्धार गरिएको छ। कन्या यातायात 8 नामक जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण कालीमान्टानको बर्जामेन्सिनतर्फ जाने क्रममा दुर्घटनामा परेको हो। जहाज सेप्टेम्बर 12 सुराबायाबाट प्रस्थान गरिएको थियो। खराब मौसमका कारण यात्रामा समस्या आएपछि सेप्टेम्बर 13 बिहान करिब 2 बजे जहाजसँग सम्पर्क विच्छेद भएको थियो। खोजी तथा उद्धारमा संलग्न टोलीले जहाजभित्र तथा मध्य कालीमान्टन पन्तको तटीय क्षेत्रमा स्टाफ फेला परेको जनाएको छ। विश्व एसियन गेम्स अन्तर्गत महिला कबड्डीको दोस्रो खेलमा नेपाल चाइनिज ताइपिङसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन जिमसिएममा बुधबार दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपिङसँग 37-18 अंकले पराजित भएको हो। खेलको पहिलो हाफमा नेपाल र चाइनिज ताइपिङले 13-13 अंकको बराबरी खेलेका थिए, तर दोस्रो हाफमा नेपालले कमजोर प्रदर्शन गरेपछि चाइनिज ताइपिङले 24-5 अंकले आग्रता बनाउँदै खेल आफ्नो पक्षमा पारेको हो। नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। त्यस्तै चाइनिज ताइपिङले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। महिला कबड्डीमा 8 टोली सहभागी छन्। 4 टोलीलाई 2 समूहमा विभाजन गरेको छ। नेपाल रहेको समूहमा थाइल्याण्ड, श्रीलंका र चाइनिज ताइपिङ रहेका छन्। नेपालको अब समूह चरणको अन्तिम खेलमा बिहिबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलपछि नेपालको सेमी फाइनल प्रवेश टुंगो लाग्नेछ। 6:35 समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। नीलकण्ठ नगर सभापतिमा भण्डारी र अर्यालको दावी, नेतृत्वको लागि प्रतिस्पर्धाको सम्भावना। नीलकण्ठ 3 कांग्रेसको वडा अधिवेशन सम्पन्न। रोशन कुमार श्रेष्ठको सभापतित्वमा नयाँ कार्य समिति चयन। धादिङको गजुरी गाउँपालिकाले आगामी असोज 8-12 भारी वर्षाको सम्भावना रहेको भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह। र एसियन गेम्स महिला कबड्डीमा नेपाल चाइनिज ताइपिङ सँग पराजित। साँझ 6:35 बजेको समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र अञ्जना गुरूङलाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईंलाई सुशिक्षित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
4: नमस्कार।
5: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
5: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
5: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
5: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
5: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
6: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
5: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
6: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
5: इन्द्र मोबाइल सेन्टर, निलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।
1: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
8: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 98-5-11-87-882, गोल्छी बजारको लागि 0104-3116 र 9-20 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
9: बाबा बाबा म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नु भयो छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भडभद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
13: बाइक कभर रेनकोट विभिन्न ब्रांड का छाता
7: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुछार बजार थालिङ एमाले चोकबाट छगर तल
13: काठमाडौँ जाने बाटोपट्टि
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
13: 9861975547।
4: बुढी हेर त लाऊ
14: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
4: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
14: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
4: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88।
15: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
16: त्यो त फाटिस दिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा।
17: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
15: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
17: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
16: किन नि बाबा
17: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
16: हस् बाबा।
18: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
19: सम्पर्क मोबाइल 9741-031-429।
20: पावर वाला चश्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
21: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
20: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
21: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
20: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
21: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला।
7: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 7 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: गेमिङ मा लो लेटेन्सीको मजा छ, स्ट्रीमिङ होस् वा भिडियो स्टेबल सिग्नल।
3: पाकिस्तान अफगानिस्तान सीमा क्षेत्रमा फेरि तनाव शुरू, र 20 एसियन गेम्समा नेपालका तेन्जिङ शेर्पा कराटेको कुमुटेतर्फ पहिलो काँस्य पदक जित्न सफल।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब समाचार विस्तारमा। पर्सि 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ। सम्भावित वर्षाका कारण बाढ़ी, पहिरो, गेग्रान, बहाव, डुबान तथा सड़क र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। विभागले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनुभएका व्यक्तिहरूले सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न, विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। वहाँले आज सामाजिक सञ्जाल मार्फत मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्दै त्यस्तो आग्रह गर्नुभएको हो। साथै प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन समेत अनुरोध गर्नुभएको छ। भारी वर्षाका कारण बाढ़ी र पहिरोको जोखिम बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्ग र भैंसे भीमखेदी देउराली कुलेखानी सड़क खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिन अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असोज 9 गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म मात्र बेलुकी 5 बजेसम्म मात्र चौघडाबाट काठमाण्डुतर्फ सवारी प्रस्थान गर्न दिइने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभयो। त्यस्तै भैंसे भीमफेदी देउराली कुलेखानी सड़क खण्डमा बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म हेटौडाको चौकी टोलबाट काठमाण्डुतर्फ तथा फाखेलको हुमाने र सिस्नेरीको रामचन्द्र भन्ज्याङबाट हेटौडातर्फ सवारी प्रस्थान गर्न दिइने उहाँले बताउनुभयो। सुवेदीका अनुसार कान्ति राजमार्ग र भैंसे भीमफेदी देउराली कुलेखानी सड़क खण्डमा बेलुकी 7 बजेपछि रातिको समयमा सवारी आवागमनमा पूर्ण रूपमा बन्द गरिनेछ। भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तोकिएको समयभित्र मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिनका लागि स्थगित गरेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको जानकारी दिनुभयो। मन्त्री लम्सालले सम्भावित वर्षा तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै यात्राका क्रममा सतर्कता अप्नाउन र आवश्यक जोखिम नलिन सम्पूर्ण यात्रु तथा सर्वसाधारणमा अनुरोध गर्नुभएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढ़ीमा परि बेपत्ता तथा ज्यान गुमाएका विद्युत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत उपलब्ध गराउने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री श्रेष्ठले विभिन्न जलविद्युत आयोजनामा कार्यरत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्कालका लागि 5 लाख रूपियाँ राहत र 6 महिनासम्म तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको बताउनुभयो। मन्त्री श्रेष्ठले बाढ़ीका कारण नेपाल विद्युत प्राधिकरणका 47 जना सहित विभिन्न जलविद्युत आयोजनामा कार्यरत 800 भन्दा बढ़ी व्यक्तिहरू अझै सम्पर्क विहीन रहेको सदनमा जानकारी गराउनुभयो।
2: विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत 800 जना भन्दा बढ़ी अझै सम्पर्क विहीन रहेको जानकारी प्राप्त भएको छ। राष्ट्र सेवा गर्दा गर्दै त्रिशुलीमा विलीन तथा सम्पर्क विहीन रहनुभएका विद्युत प्राधिकरणको कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराउँछ। आगामी दिनमा प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेज अनुसार थप सहयोग हुनेछ। त्यस्तै प्रभावित घर परिवार तथा व्यवसायीलाई विद्युत सेवासँग जोडिएको आर्थिक भारबाट थोरै राहत दिन बाढ़ी प्रभावित ग्राहकको भदौदेखि न्यूनतम बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने र पुनः विद्युत सेवा लिन चाहनेलाई निशुल्क नयाँ मिटर उपलब्ध गराउने निर्णय भएको छ। समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानको लागि 3 खर्ब 90 अरब 32 करोड़ 30 लाख रूपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
1: मन्त्री श्रेष्ठले विपदपछि ऊर्जा क्षेत्रको पुननिर्माण र पुनरुत्थानका लागि मात्र 3,90,00,000,000 रूपियाँ भन्दा बढ़ी रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताउनुभयो। मन्त्री श्रेष्ठले बाढ़ीका कारण नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका गरी 11 विद्युत उत्पादन केन्द्र बन्द हुँदा राष्ट्रिय प्रणालीबाट कुल 410 मेगावाट विद्युत बाहिरिएको र संचालनमा रहेका 275 मेगावाटका आयोजनामा प्रत्यक्ष क्षति पुगेको बताउनुभयो। यस्तै बाढ़ीबाट प्रसारण लाइन बिग्रदा 135 मेगावाट उत्पादन ठप्प भएको सदनमा जा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि सभाको सर्वसम्मतिले स्वीकृत गरेको छ। यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन

0: पछि उद्धार र राहत नभई पहिले नै पूर्व सूचना प्रणालीको व्यवस्था गरी समयमै गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभयो। चाड़पर्वका बेला राजमार्गहरू थप व्यस्त हुने भएकाले समयमै जोखिमयुक्त सड़कको मरमत कार्य तीव्र बनाउनु पर्ने, भोटेकोशी बाढ़ीमा बेपत्ताहरूको एकद्वार प्रणालीबाट सामूहिक मृत्यु घोषणा र द्रुत मृत्यु दर्ता गर्नुपर्ने, अभिभावक गुमाएका बाल बालिकाका लागि विद्यालयमा निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि असोज 8 गते बिहिबार बिहान 11 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा भोलि सम्बोधन गर्नुहुनेछ। महासभामा सहभागी हुन हिजो अमेरिकाको न्यूयर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले भोलि महासभामा सम्बोधन गर्नु अघि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुगेर परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयर्क स्थित नेपालका महावाणिज्य दूतसँग छलफल गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्रीको सम्मानमा आजै राष्ट्रसंघमा नेपालका लागि स्थायी प्रतिनिधिले आयोजना गर्ने समारोहमा प्रधानमन्त्री शाह सहभागी हुनुहुनेछ। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्कनुहुनेछ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुने क्रममा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयर्कमा भएको भेटमा उहाँले पोर्चुगलका विदेश मन्त्री पाउलो रान्जेल, जापानका विदेश मन्त्री मोटेगी तोसिमित्सु, पोल्याण्डका उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री राडोल्स सिकोरस्की, यूरोपेली संघकी कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा तथा भूटानका प्रधानमन्त्री छिरिङ तोगबेसँग भेटवार्ता गर्नुभएको हो। भेटवार्तामा नेपालसँग सम्बन्धित द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सहयोगलाई थप विस्तार र सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री खनालको सचिवालयले जनाएको छ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्यूयर्कमा भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा परराष्ट्र मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढ़ीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले नेपालका विपदले जलवायु संकटको जोखिम पुष्टि गरेको भन्दै विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभा अन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटरेसले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई नेपाल सहित हिमाली मुलुक बढ़ी प्रभावित भएको बताउनुभयो। यसरी तापक्रम वृद्धि भई हिमनदी पग्लने क्रम बढ़ी रहे विश्वले अझै ठूलो समस्या झेल्नुपर्ने उहाँले बताउनुभयो। महासचिव गुटेरेसले 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको भन्दै विश्व समुदायलाई चेतावनी दिनुभएको थियो। उहाँले नेपालको भोटेकोशी बाढ़ी जस्ता विपदले जलवायु जन्य समस्यालाई वास्तविकतामा परिणत गरेको स्पष्ट पार्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री डाक्टर तिमल सिन्हाले रेडियो नेपालको प्रसारण स्टुडियोका साथै संगीत, नाट्य र समाचार स्टुडियोमा पुगी रेडियो नेपालबाट प्रसारण हुने समाचार, कार्यक्रम र प्रविधिबारे जानकारी लिनुभयो। निरीक्षणका क्रममा मन्त्री डाक्टर तिमल सिन्हाले मुलुकको प्रसारण इतिहासमा महत्वपूर्ण योगदान दिएको रेडियो नेपालले अबका दिनमा अरू संचार माध्यमसँग प्रतिस्पर्धा गरी नागरिकलाई सुसूचित गराउनु पर्नेमा जोड़ दिनुभयो।
1: संचारले आज एउटा नयाँ युग सिर्जना गरेका छ, तर इतिहास कहिले पनि कम महत्वपूर्ण हुँदैन। रेडियो नेपालको महत्व नेपाली संचार माध्यम जतिसुकै विकसित भएर अगाडि बढे पनि कहिले पनि कम हुँदैन। गरिमा बोकेको संस्थालाई चाहिँ अहिलेको समयमा पनि अन्य संचार माध्यमहरूसँग चाहिँ काँधमा काँध मिलाएर पब्लिकलाई चाहिँ सही इन्फर्मेसन दिने सवालमा चाहिँ कसरी अगाडि बढाउने होला, यसलाई कसरी कम्पिटेन्ट बनाउने होला, त्यो हिजोको इतिहासको एउटा अर्थ छ र आजको चाहिँ कार्य सम्पादनको अर्को अर्थ छ। आजको समाजलाई पनि यसले महत्वपूर्ण योगदान दिने गरी विशेष गरी सुसूचित गर्ने जनतालाई त्यो हकमा कसरी बनाउने भन्ने नै छ।
0: त्यस अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यात, संचालक समिति सदस्य सोभिता रिसाल, कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत लगायतका पदाधिकारीले स्वागत गर्नुभएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको बाटोमा अघि बढ़नुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठानद्वारा आज आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्दै वहाँले पत्रकारिता आफैमा एउटा संस्था भएकाले यसको शाखा मर्यादा र विश्वसनीयता जोगाउने जिम्मेवारी कुनै एउटा व्यक्ति वा संस्थाको मात्र नभई समग्र पत्रकारिता क्षेत्रको भएको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले सार्वजनिक सेवा प्रसारण संस्था लगायत सार्वजनिक संचार संस्थाको अवस्थाबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो। समारोहमा हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट यस वर्ष 5 पत्रकार पुरस्कृत हुनुभएको छ। 2082 भदौमा भएको जेनजी आन्दोलनका क्रममा जोखिमपूर्ण रिपोर्टिङ गरेका हिमालय टेलिभिजनका संवाददाता रामचन्द्र अरियाल, क्यामेरा पर्सन दिवाकर पोखरेल तथा कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन श्याम श्रेष्ठलाई पुरस्कृत गरिएको छ। त्यस्तै जलवायु परिवर्तन तथा वातावरणीय जोखिम सम्बन्धी समाचार सामग्रीका लागि नेपाल टेलिभिजनका धादिङ संवाददाता शिव सिलवाल र भक्तपुर संवाददाता अंजीर सिंह विकलाई पनि सम्मान गरिएको छ। हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले विक्रम सम्बत 2064 हरेक वर्ष असोज 7 हेम सुनिल साहसिक टेलिभिजन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। भौतिक तथा अन्य जोखिम मोलेर साहसिक पत्रकारिता गर्ने टेलिभिजन पत्रकारलाई यो पुरस्कार प्रदान गरिन्छ। बाँकेको सिधनिया घाटमा निर्माणाधीन पुलको झण्डै 75% भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। वर्षेनी डुबान र बाढ़ीको जोखिम झेल्दै आएका बाँकेका डुडुवा, राप्ती सुनारी र नरैनापुरका बासिन्दालाई पुल निर्माण भएपछि वर्षायाममा समेत जिल्ला सदरमुकाम नेपालगंजसम्म आवत जावत गर्न सहज हुने अपेक्षा गरिएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
2: बाँकीको सिधनिया घाटमा निर्माणाधीन पुलको काम 75% भन्दा बढ़ी सम्पन्न भएको छ। पुल निर्माणपछि डुडुवा, राप्ती सुनारी र नरैनापुर गाउँपालिकाका बासिन्दालाई वर्षायाममा जिल्ला सदरमुकाम नेपालगंजसम्म आवाजावत सहज हुने अपेक्षा गरिएको छ। तर पुल निर्माणसँगै नदीको बहाव व्यवस्थित गर्न निर्माण हुने रिभर ट्रेनिङ तथा तटबन्धको संरचनालाई लिएर स्थानीय निर्माण पक्षबीच मतभेद देखिएको छ। स्थानीय नेता चमेली बाकाबल र सब ओली लगायतले पुलको दुवै तर्फबाट तटबन्धन जोडिने गरी पुलको लम्बाई करिब 440 थप गर्नुपर्ने माग गरेका छन्।
3: डुडुवा र राप्ती सुनारीका बासिन्दालाई एकदमै ठूलो क्षति हुनेवाला छ। 700 भन्दा उता जुन बाँकी रहेको 440 छ, पहाड़मा पानी पर्ने बित्तिकै आउँदा दिनहरूमा त्यो किसिमको जनधनको क्षति नहोस्।
4: 1140 पुल भयो भने कम हुन सक्छ, खेती गरेर खाना पाउँछन्।
2: डुडुवा गाउँपालिका वडा नम्बर 5 वडा अध्यक्ष झङ्क बहादुर थापा र राप्ती सुनारी गाउँपालिका वडा नम्बर 6 वडा अध्यक्ष लवराज खरेलले पनि पुलको लम्बाई नबढ़ाई तटबन्ध निर्माण गर्दा बर्खामा नदीको पानी खेतयोग्य जमिन र बस्तीमा फस्ने जोखिम रहेको बताउनु भएको छ।
5: पुलको बाँकी भागलाई संरक्षण गरेर पुल सुचारू गर्ने बाटो सञ्चालन गर्ने भन्ने कुरो छ। त्यसले राप्ती सुनारीको 6 वडा पश्चिमको भागमा बालापुर, कम्दी अनि मिलनचोक र सिदेनिया दक्षिण गएर हल्कारापुरलाई सम्बन्ध एकदमै प्रत्यक्ष असर पार्ने, त्यो बस्ती नै नरहने अवस्था भएको
6: जगराजी पुलिसले अतिक्रमण गर्यो भने उनीहरूले जुन वर्षौंदेखि नङ्ग्रा खिएर आफ्नो परिवारले पालिरहेको छ, परिवार पाल्नलाई कहाँ जाने त, भोलि फेरि कालापाड जाने, इन्डिया जाने हुन्छ। जुन रिभर ट्रेडिङ बाटोको पैसा छ त्यसमा केही पैसा थप्यो भने यो पुल त्यहाँसम्म पुग्छ।
2: हाल निर्माणाधीन सिदनिया घाट पुल 700 मिटर लामो र 11 मिटर चौडा छ। करिब 1 अरब 19 करोड रुपियाँको लागतमा निर्माण भइरहेको पुलको अधिकांश काम सम्पन्न भइसकेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्य नेपालगंजका आयोजना प्रमुख लीला बहादुर भण्डारीका अनुसार पुल आयोजना अन्तर्गत 4,600 मिटर रिभर ट्रेनिङ र 1,480 मिटर एप्रोच सड़क निर्माण गर्ने योजना रहेको छ।
7: पुलको लगभग 75% भौतिक प्रगति हुँदाका बखत केही समस्याहरू सिर्जना भएर अब समूहमा हामी बसेर यो समस्याको समाधान कसरी गर्ने र स्थानीयका वास्तविक मागहरू के हुन्, हामीले गर्न सक्ने के हो र हामीले गर्न नसक्ने कुरा माथि विभाग अथवा मन्त्रालयमा हाम्रो निर्देशलाई नै पठाउँ।
2: विकास निर्माणका संरचना निर्माण गर्दा नदीको प्राकृतिक बहाव, खेतीयोग्य जमिन र बस्तीको सुरक्षालाई समेत समान रूपमा ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ।
0: विश्व वन्यजन्तु कोष WWF नेपालले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि 1,50,00,000 सहयोग हस्तान्तरण गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बहादुर अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रेसेन्ट महासंघ IFRC का एशिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्यू बीच भेटवार्ता भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित 20 संरक्षण दिवस तथा 2 राष्ट्रिय संरक्षण मंचको कार्यक्रममा उहाँले नेपालसँग संरक्षणका लागि नीति, कानून र संस्थागत संरचनाहरू रहेका बताउनुभयो। इन्द्र जात्रा आजदेखि विधिवत रूपमा शुरू भएको छ। आज बिहान शुभ सायतमा इन्द्र ध्वजोत्थान गरेपछि इन्द्र जात्रा विधिवत रूपमा शुरू भएको मानिन्छ। महोत्तरीको सदरमुकाम जलेश्वरमा संचालित एक आवासीय मदरसा नियम विपरीत रहेको पाइएको छ। अनुगमनका क्रममा शैक्षिक संस्था संचालनका लागि सरकारले बनाएको मापदण्ड विपरीत संचालन भएको पाइएकाले मदरसा बन्द गर्नुपर्ने सरकारवालाहरूको माग छ। गत भदौ 25 गतेदेखि उक्त मदरसाबाट 3 छात्र बेपत्ता छन्। महोत्तरीबाट संवाददाता मंजीत रामको रिपोर्ट।
8: महोत्तरीको सदरमुकाम जलेश्वर 2 स्थित मुख्य बस्तीमा रहेको शहीदा फतिमा मदरसामा अध्ययनरत 3 छात्रा भादौ 25 गतेदेखि नै बेपत्ता भएपछि अभिभावकहरूले मदरसा बन्द गर्नुपर्ने माग गरेको छ। एक बालिकाको बुबा मोहम्मद मुकिम अन्सारी:
9: मदरसा बन्द गर्न चाहते उसमें एक और है पतले करके उसको नागरिकताको चेकिन होना चाहिए और मदरसा बन्द होना चाहिए।
8: मदरसामा छोरीलाई खोज्न आउँदा उल्टै छोरीमाथि विभिन्न किसिमको आरोप लगाएको र अहिलेसम्म कुनै खोज खबर नरहेको अर्को बेपत्ता बालिकाको बुबा नाजिम शाफी:
10: एतवार को पता चला, फोन किए, 3 लड़की है यहाँ से चली गई है, तो हम आए तब वो लोग बहुत सारा बात जान पे जाम लगाया हुआ है कि ऐसा है वैसा है, हम लोग कई दिन से परेशान हैं, अभी तक हम लोग को नहीं मिला है।
8: सदर मुकाम जलेश्वर 2 स्थित मुख्य बस्ती में रहकर मदरसाबाट छोरी बेपत्ता भएको खोजतलाश को उजरी प्रहरी में पड़े घटना बाहर स्थानीय प्रशासन तथा स्थानीय तह को ध्यान आकर्षण भएको छ। आवासीय सुविधा सहित संचालित उक्त मदरसामा नेपाल सरकार र स्थानीय सरकारले शैक्षिक संस्था एनको मापदण्ड विपरीत रहेको अनुगमनमा पाइएको वडा नम्बर 2 जलेश्वरका वडाध्यक्ष वरुण कुमार दहाल:
11: विगतमा पनि हामीलाई गैर कानूनी हिसाबमा मदरसा लागेको, गैर कानूनी हिसाबमा होस्टेल लागेको भन्ने हिसाबमा कम्प्लेन आएकोले हामीले अनुगमन गर्यौं। नगरपालिका, प्रहरी, वार्ड, जिल्ला प्रशासनकाले, पत्रकारहरू लगायत हामी सबै अनुगमन गर्दाखेरि उसको अनलिगल हिसाबले थियो। हामीले उहाँलाई पटक पटक जानकारी दियौं, तपाईँ यो अनलिगल काम नगर्नुहोस्, तपाईँलाई मदरसै चलाउनुहुन्छ, तपाईँलाई होस्टेल चलाउँछ भने दर्ता गरेर लिगल हिसाबमा चलाउनु।
8: स्थानीय निकायको अनुगमन टोलीले मदरसाको दर्ता, सञ्चालन अनुमति, विद्यार्थीको विवरण तथा आवासीय व्यवस्थामा समेत कानून विपरीत रहेकोमा मदरसा बन्द गर्न निर्देशन दिएको जलेश्वर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वनाथ यादव:
12: होस्टलैको कुरो गर्नुहुन्छ भनेदेखि आवासीय छ, बस्ने व्यवस्था छ, यसमा कुनै किसिमको क्राइटेरिया पूरा भएको देखेन, इन्फ्रास्ट्रक्चर पनि छैन, विद्यार्थीहरूलाई सुत्ने खाने कुनै व्यवस्था देखेन, भचुवा तालमा गरेको छ, नियम अनुसार यो सञ्चालकलाई कारवाही हुनुपर्ने हो।
8: सदरमुकाम जस्तो ठाउँमा अवैध रूपमा मदरसा संचालन हुनु र 3 छात्राहरू अझैसम्म बेपत्ता हुनु स्थानीय सरकार र प्रहरी प्रशासनमाथि प्रश्नचिन्ह खडा भएको छ। मंजित कुमार राम, महोत्तरी।
0: कैलालीको डल्फिन क्षेत्रमा विश्वकै दुर्लभ जलचर प्राणी डल्फिनको गणना गरिएको छ। कैलाली दक्षिण पूर्वी क्षेत्रमा रहेका मोहना, पथरैया, काँडा कान्द्रा र कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा यही असोज तीनदेखि पाँचसम्म डल्फिनको गणना गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तान अफगानिस्तान बीच सीमा क्षेत्रमा फेरि तनाव शुरू भएको छ। पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगान तालिबान सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार र अन्य भारी हतियारबाट गोलाबारी गरेको आरोप लगाएका छन्। काबुलले भने आफ्ना सुरक्षाकर्मीले त्यस्तो कुनै आक्रमण नगरेको दावी गरेको छ।

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 सिटाजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने, डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु।
4: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बच्यो भनेको छ नि। म
4: सुँगै सुँगारे रामराजीपुर कल्याणपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै, कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ़ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
2: पहिला मलाई विश्वास लागेन यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ
0: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
5: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
6: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
5: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
6: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
5: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98494131 98494131
7: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98549-1857-37
8: रेडियो बिहानी 97.6 MHz
9: हड्डीका नमुनाहरूको
10: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुग्यो सेना र सुरक्षा निकायमा विशेष जोड़ दिने र सुरक्षित नागरिकलाई विश्वास दिलाइने
11: हामीले त्यसलाई चाहिँ अब चिर्नको लागि चाहिँ हामीले सर्ट टर्म र मिडियम टर्म अब योजनाहरू बनाइरहेका छौँ
10: र जापानमा भइरहेको विषम एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित
12: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
10: मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा नपर्दा दिनदिनै समस्या बढ्दो छ मानसिक स्वास्थ्यको अवस्थालाई व्यवस्था गर्ने वा कतिपय अवस्थामा त लुकाउने गर्दा व्यक्तिलाई आत्महत्याको चरणमा पुर्याउन सक्छ बेलैमा उचित मनोविमर्श उपलब्ध भए समस्या गम्भीर नहुँदै निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ अब खबर सन्तोषी रावलबाट
13: बाढ़ी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ पर्सि शुक्रबारदेखि आइतबारसम्म देशका धेरै जसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
8: तयारी शुरू गरिसकेका अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनको लागि। नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज, यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन, कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने, वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिसकेको अवस्था छ।
13: वहाँले भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सीआईएन बताउनुभयो।
14: आज राति कुर गर्नु पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग, बागमती प्रदेशको पहाड़ी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
13: भीषण वर्षाको अनुमानपछि वायु सेवा संचालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई वायु सेवा कम्पनीहरू संघले सचेत गराएको छ।
14: हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागको धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना

0: 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य संघ समिति कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
1: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म भन्ने जुन कुरा विपत्ति सूचना जारी गरेको छ त्यही सूचनाको आधारमा र मैले बैठक गर्ने आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम तोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
0: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सड़क सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कड़ा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोशाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 नमूना प्राप्त गरिसकेको सीआईएनलाई जानकारी दिनुभयो।
2: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमूना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमूनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 700 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले डीएनए प्रोफाइल भएको एक दुईचोटि मात्र चेक भएको 600 नमुना छन् र त्यसमा हामीले लगभग 497 नमुनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमुनाहरूको।
0: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29 खर्ब 73 अर्ब 5 करोड़ रूपैयाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61 अर्ब 5 करोड़ नयाँ ऋण लिएको छ भने 70 अर्ब 13 करोड़ रूपियाँ सामा भुक्तानी गरेको छ। रसुवाको भोटी खुसी बाढ़ीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 1-3-1 को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढ़ीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजी दिन दक्षिण कोरियाले निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढ़ी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जलविद्युत आयोजनामा 2% शेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढ़ाउन यस्तो व्यवस्था गर्न लागि हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम मालपोत प्रमुख नेत्रबहादुर साई आयोगका तत्कालीन

0: पदाधिकारी कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानूनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली कांग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित एकजनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सीआईएनसँग बताउनुभयो।
1: नेपालको संविधान अनुसार राजनीतिक दलको सदस्य बन्न पाउने उमेरको हद 18 वर्ष देखिन्छ। नेपाली कंग्रेसले त्यो संविधानलाई पालना गरेर 18 वर्षभन्दा तलका कुनै साथीहरूले क्रियाशील सदस्यता स्वैच्छिक आवेदन मार्फत भरिएको भए र कुनै ठाउँमा तपाईँले चाहिँ निर्वाचित भएको भए हामीले यसलाई अध्यावधि गर्ने काममा यसलाई नागरिकता पठाउने क्रममा त्यस्ता साथीहरूलाई पनि यथा स्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक हाम्रो विकास निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै उमेर पूरा भएपछि पार्टीको मेन स्ट्रिममा ल्याउने गरी काम गर्नलाई सर्कुलर पनि गरेका छौं।
0: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटीजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलंकालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
2: बाढ़ी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा।
3: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
5: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनुपर्छ।
6: पशुको दाना पानी। पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य। भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
6: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
7: प्याजको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
4: बाढ़ी प्रभावित ठाउँहरूमा बन्द रहेका सबै सड़क खुलाउन अझै केही समय लाग्न सक्छ। यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने? स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी,
3: नजिकमा हाम्रो चाहिँ प्रसूति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदी बहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईहरूलाई चाहिँ केही कम्प्लिकेशनहरू छ, गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ, उहाँको नजिकमा भएको बर्दिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसूति सेवा लिनुपर्छ र सम्बन्धित बर्दिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौं र बसबाटै आउनुहुन्छ, उहाँलाई आउन गाह्रो भइरहेको छ, आउनुपर्छ भनेर स्वास्थ्य कर्मीले भन्नुभएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस्, हामी सम्बन्धित निकायमा सम्बन्धित दात निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौं। आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ, उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ यो सेवाको लागि भनेर। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ, केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
4: गर्भवती र सुत्केरीले स्वास्थ्यमा समस्या आउन साथ नजिकै रहेका स्वास्थ्य कर्मी वा महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्नुपर्छ। रसुवाको आमा छोदिङमो गाउँपालिकामा यति बेला बाढ़ी प्रभावितहरूको तथ्याङ्क संकलन गर्न वडा वडामा कर्मचारी खटिएका छन्। विभिन्न प्रश्नसहित वडा पुगेका कर्मचारीहरूलाई आफ्नो विवरण कसरी टिपाउने? पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई,
9: अहिले चाहिँ विभिन्न इन्जिनियर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा पाँचवटै वडामा फिल्डमै आएर खटिराख्नु भएको छ, जसले डाटा संकलन गरिराख्नु भएको छ। उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला, कुनै हिचकिचाट नगरिकन, कुनै डर न कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनुहोला। विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले त्यहाँ धेरैवटा प्रश्नहरू छन्, भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला। को चाहिँ ठ्याक्कैमा पीड़ित हो, को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ, कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ, त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ। तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ। त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ। जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ। व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ।
4: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई। अब हाम्रो खानपानको कुरा गरौं। तपाईको वरिपरि पाइने सागसब्जी, गेडागुडी, दूध, अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ। पोषणविद रुबिना कार्की,
10: तपाईहरू बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै, फापर, कोदो, भटमास भयो त्यो सबै चाहिँ तपाईँहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन्। जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो, त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो, ढिँडो बनाएर खान सक्यो, त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सक्यो या भुटेको भटमासलाई साँधेर खान सक्यो। त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ। त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ।
4: अस्थायी शिविरमा बसिरहेका गर्भवती, सुत्केरी र बालबालिकाले खानपानमा अझ बढ़ी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रुबिना कार्की। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन?
11: व्यवसायीहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ।
2: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
13: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
12: ओहो, तिमी त घरको खाने भएछौ नि।
14: के को सरसल्लाह हो दुईजनाको?
13: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
14: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
12: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
15: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समय नजिकिँदैछ। चाडबाडको समयमा बजारमा किन्ने खानेकुराको गुणस्तर पोषणको सवालमा सीआईएन ले गरेको छलफल कार्यक्रमको सार संक्षेप।
16: राष्ट्रिय उपभोक्ता मञ्चले यो सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा ऊ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ, त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
11: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खाना नपाएर होइन कि, हामी खाना नजानेर हामी धेरै रोगीहरू भइरहेका छौँ। खाना नपाएर होइन, खाना नजानेर। अहिले कुरो के छ भने जंक फुड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिँ तपाईँको देशले चाहिँ फेरि। तर कुरो के छ भने हामी खाना अहिले पनि खाना पाए नपाएर होइन कि, खाना नजानेर चाहिँ भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिँ बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमा खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल, 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदैन खानुस्, लङ ग्रेन चामल खाँदैन खानुस्। किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ, त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन, धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाएर आएको त्यो आर्टिफिसियल चामल हो, त्यो नौने घिउमा तपाईँको यति मिक्स गर्छन्, त्यसमा के हाल्छ भने नौने घिउ तपाईँको 850-900-1100 पर्छ है पर किलोको। तर व्यवसायीहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ, तर कुन कुन तत्वबाट त्यो घिउ भनेर छुट्याउने तत्व त्यहाँ खाद्य प्रदूषणमा पनि छैन।
16: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी, विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेको छ, कसरी काम गरिरहेको छ।
17: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौ। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ, भण्डारण हुनुपर्छ, त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै होलसेल बिक्री होस् या रिटेल बिक्री होस् त्यो होल सबैका चरणमा सबै यी चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पूरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्सन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो, सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो, एन्टिमर्टम भन्छौ हामी, बदपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ। त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घण्टा आराम दिलाएर आराम गराएर भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले मानवीय तरिकाले बध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
16: अलिकति धार्मिक दृष्टिले पनि रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ, विद्वान हुनुहुन्छ, धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ, त्यो बारेमा अलिकति कुरा राखिनको लागि अनुरोध गर्दछु।
18: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावे मासु नखाऊ भन्छ, जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात त्यसको लागि चाहिँ खाऊ, अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बदलेर खाऊ नै भन्दैन।
2: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ। वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघले आग्रह गरेको छ। बाढ़ी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ। रसुवाको भोटेकोसी बाढ़ीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ र जापानमा भइरहेको 20 एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537

0: दादा दादा म टाढो स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
2: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
3: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
2: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुछार बजार थालिन एमाले चोकबाट छगर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
5: 98167045 47।
6: ओ मेज्यू नमस्कार है।
7: नमस्कार नमस्कार मेज्यू नमस्कार।
6: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
7: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
6: है मेज्यू। म त बिहेमा आउँदिन होला।
7: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
6: किन हुने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
7: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
6: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
7: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
6: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
6: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
4: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11।
8: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी,
10: पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अंतभंड होलसेल मूल्य में पाइन धादिंग जिला को विभिन्न स्थान सेवा दीदी आई ओम चंकेश्वर इंटरप्राइजेस
11: धादिंग बेस्ती सुगम टोल संपर्क फोन नंबर 0105204070
10: 98511 87882 गोल्छी बजार को 0104031116 र 9200 बजार को 9851209090 ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग ओम चंकेश्वर इंटरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर।